0: सुपारी ले ले कस को टीवी बोक्नु नि भिटी आफ्नै टीवी बिग्रियो अनि बनाउन जान लागेको नि बनाउने पो कहाँ होला त होइन
1: त्यति कुरामा पनि चिन्ता गर्नु पर्छ त सदरमुकाम चरीकोटबाट चरी घ्याङ जाने बाटोमा रहेको हाम्रै चौधरी इलेक्ट्रोनिक्समा लैजाऊ न त्यहाँ त तिम्रो बिग्रेको टिभी मात्र होइन कि मोबाइल घडी सबै पनि हाल्छ नि सकिगयो नि
0: त्यसो भए म पनि त्यतैतिर लागिहाल्छु नि होइन त
2: अब आउनुहोस् हाम्रै चौधरी इलेक्ट्रोनिक्समा 32 इन्चदेखि माथिको एलइडी किन्दा डिस्काउन्ट स्थितिमा
3: यहाँ फ्रिज डी फ्रिज एलइडी एलसीडी टिभी मोबाइल साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथै सबै प्रकारका टिभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ यसका साथै विवाह गोष्ठी सेमिनार व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ
4: टिभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा छ यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ
5: प्रोप्राइटर नरेन्द्र चौधरी इलेक्ट्रोनिक्स चरीकोट चरीख्याङ थप जानकारीका लागि सम्पर्क नम्बर 9844-39-81-42 र 9844-061-814
2: धुलिखेल अस्पताल दुलखा अस्पताल दुलखाको सूचना
6: धुलेखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ
2: हाम्रा सेवाहरू
6: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा
2: 24 घण्टा आकस्मिक सेवा
6: बाल रोग विशेषज्ञ सेवा इन्डोस्कोपी कल्चर मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा
2: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा
6: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना
2: 24 घण्टा फार्मेसी सेवा
6: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन
2: हाड जोनी सम्बन्धी विशेषज्ञ उपचार सेवा विशेषज्ञ चिकित्सकबाट दन्त सेवा
6: हाड जोनी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका हड्डी खिएका नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा
2: ईसीजी भिडियो एक्सरे तथा प्रयोगशाला जाँच
6: रगत सम्बन्धी मृगौला मुटु र कलेजोको जाँच थाइरोइड जाँच
2: दिशा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण
7: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन
6: अन्य थप जानकारीको लागि
7: सम्पर्क नम्बर 0494-12-020
2: धुलिखेल अस्पताल दोलखा अस्पताल दोलखा
8: के तपाईँ लोकल र उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ
9: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौ यदि तपाईँ पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन
8: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड 3204 साबी काभ्रे गाविस वडा नम्बर 6 बगरमा तपाईँले यो सुविधा पाउन सक्नुहुनेछ
9: यहाँ विभिन्न उन्नत जातका धान गहुँ मकै कोदो फापर जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ युरिया डीएपी पोटास लगायतका रसायनिक

0: मलका लागि पनि हामीलाई सम्झनुहोस्।
1: थप जानकारीका लागि सम्पर्क 9844463878 र 9844011725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड, बैतेश्वर 4 काभ्रे बगर दोलखा।
2: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
3: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
2: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
3: हो र, मैले त सोचेकै थिइन, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
2: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
3: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
4: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कैद दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
5: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: यता नआऊ है बुहारी, तलै बस, छाछुप नगर। आज कति दिन रे?
8: 3 दिन भयो।
7: तिमीलाई थाहा छैन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
8: केही हुन्न मुवा, छुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
7: जेसुकै भन, म छुन्जेल चाहिँ 4 दिन चाहिँ बार्नु पर्छ है, पछि जेसुकै गर।
8: मुवा, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
9: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
7: ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
6: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: होइन दिदी बहिनी, आजको किसान मिटिङमा के गन्थन हुँदैछ?
11: के हुनु नि साइला दाई, धानको बिउ राख्ने समय भयो, कुन धानको बिउ राख्ने भनेर सल्लाह गर्दैछौ नि।
10: ल नानीहरू पनि सबैजना ध्यान दिएर सुन, धानको बिउ त सिडबक्स कम्पनीद्वारा उत्पादित US 312 नै लगाउनु पर्छ नि, किनकि यो धान त तराईदेखि मध्य पहाड क्षेत्रसम्म नेपाल सरकारद्वारा अनुमोदित गरिएको छ। हाम्रो पहाडी हावापानीमा सुहाउँदो पनि छ, खानमा मिठो, पाक्नलाई छिटो, हल्का बाँच्नदार, हावाले नडल्ने, उत्पादन पनि धेरै भएको, गाई वस्तुलाई पराल पनि राम्रै पर्ने खाले छ। यतिको गुण भएको त अरू कुनै धानमा पनि छैन है नानी।
11: ओहो, यो धान त असाध्यै राम्रो पो रहेछ।
10: हो त नि नानी, त्यसैले त यसपालि हामी सबैले शङ्ख धान US 312 नै लगाउने निर्णय गर्यौं।
11: हवस् त दाई, धेरै धेरै धन्यवाद तपाईँलाई, हामी पनि यसपालि शङ्ख धान US 312 नै लगाउनेछौ।
12: नेपाली माटोले रोजेको, किसानले खोजेको शङ्कर धान US 312 सम्पूर्ण एग्रोभेट पसलहरूमा उपलब्ध छ। खोजी खोजी लगाऊ।
13: भीमेश्वर मन्दिरमा दर्शन गर्न आउनुहुने भक्त सनहरूमा हार्दिक अनुरोध।
14: मेरो भीमेश्वरको छ। विभिन्न धर्मावलम्बीहरूको साझा आस्थाको धरोहर विश्व विख्यात श्री श्री श्री भीमेश्वर भीमसेन भीम नारायण भीम भैरव भगवती महाकाली भगवान बुद्ध किरातेश्वर महादेव महारुद्र भीम राणेश्वर आदि भगवानको एक शिला सहर्ष अवतारको रूपमा पूजिने भीमेश्वरलाई आ आफ्नो विधि अनुसार पूजापाठ गर्दा तपसिलका विषयहरूमा ध्यान दिई आफ्नो मनोकांक्षा पूरा गराउन हुन सम्पूर्ण भक्तजनहरूमा हार्दिक अनुरोध गर्दछौं।

0: गोकुल धूप साल धूप वा बाटेको धूप मात्र प्रयोग गर्नुहुन अनुरोध गरिन्छ।
1: मन्दिरमा फलामको ससाना त्रिशूल, ससाना घण्टी, चुनरी, सौभाग्य चढ़ाउन निषेध गरिएको छ।
0: रुद्र अवतारको समयमा सेतो तुल र बलिपूजा भएमा रातो सेतो तुल सदाउन हुन र अन्य समयमा सदाउन निषेध गरिएको छ।
1: भाकल भएका दर्शनार्थीले मात्र त्रिशूल घण्टी चढ़ाउने परम्परा भएकाले भाकल गर्नुभएका भक्तजनहरूले समितिले तोके बम्बोजिमको त्रिशूल तथा घण्टी समितिमा सम्पर्क गरी चढ़ाउन सकिनेछ।
0: नित्य रुद्री पूजा हुने समय बिहान 9 बजेदेखि 10:30 बजेसम्म सो समयमा भीमेश्वर महादेव स्वरूपमा विराजमान हुनुहुनेछ।
1: छकाल मध्याह पूजा दिनको ठिक 12 बजेपछि भीमेश्वर नारायण स्वरूपमा विराजमान हुनुहुनेछ। उक्त समयमा भाले, बोका, अण्डा, काँचो नरिवल वा जटा नरिवलको बलि नदिन हुन अनुरोध गरिन्छ।
0: भीमेश्वरले सबै भक्तजनहरूको कल्याण गरून्।
1: दोलखा भीमेश्वर गुठी व्यवस्थापन समिति, भीमेश्वर नगरपालिका 2, दोलखा।

0: शुभ प्रभात। यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईंलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल जेठ 4 गते सोमबार, मे 18 तारीक सन् 2026, नेपाल सम्बत 1146, जेठ शुक्ल पक्षको द्वितीया तिथि।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: गौरव तथा रणनीतिक सड़कलाई स्रोत सहमति। लुम्बिनी प्रदेशका चारवटै गौरवका आयोजना निर्माण सुस्त। 2000 कन्सल्टेन्सी छानबिनको घेरामा।
1: अध्यादेशबारे राष्ट्रिय सभामा दलहरू विभाजित। सगरमाथा आरोहणमा कामेरिता र लाक्पाको कृतिमान। कैद कट्टा सुविधा कार्यान्वयनमा आएन। मौखिक यौन जन्य दुर्व्यवहार गर्नेलाई सेवाबाटै बर्खास्त गर्न सकिने सर्वोच्चको व्याख्या।
0: माहुरी पालन गर्ने किसानहरू चरन क्षेत्रको अभावमा पलायन हुँदै। आर्थिक सर्वेक्षणको आधा काम सकियो। विस्थापित सुकुम्बासीको तथ्य पत्ता लगाउन एक महिना लाग्ने।
1: विश्वभर रासायनिक मलको मूल्य 12% वृद्धि। भेनेजुएलाका पूर्व मन्त्रीलाई अमेरिका बुझाइयो। अस्ट्रेलियामा विद्यार्थी श्रम शोषणको मारमा।
0: र आईसीसी विश्वकप लीग दुईको आजको खेलमा शीर्ष स्थानको स्कटल्याण्डसँग नेपाल खेल्दै। चौथो नेपाल सुपर लीग 20 भदौबाट एसीसी प्रिमियर खेल्न नेपाली महिला टोली मलेसिया प्रस्थान।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा गौरव तथा रणनीतिक सड़कका लागि सरकारले दिएको सहजिलो सहजताको प्रसंग।
1: सरकारले चालू आर्थिक वर्षमा नयाँ ठेक्का गर्ने गरी राष्ट्रिय गौरव र रणनीतिक महत्वका आयोजनालाई स्रोत सहमति दिएको छ। लामो समयदेखि निर्माण र शुरू भए पनि काम नसकिएका यस्ता आयोजनामा नयाँ ठेक्का गर्ने गरी सहमति दिएको हो। स्रोत सहमति पाउनेमा प्राय गौरवका सड़क र सिंचाई आयोजना छन्। सड़क विभागका अनुसार राष्ट्रिय गौरवको हुलाकी राजमार्गलाई चालू वर्षका लागि 29,07,19,00,000 रूपियाँ स्रोत सहमति दिएको छ। स्रोत सहमति भएसँगै चितौन राष्ट्रिय निकुञ्ज क्षेत्र बाहेक सबैतिर नयाँ ठेक्का गरिने हुलाकी राजमार्ग निर्देशनालयका आयोजना निर्देशक कुबेर नेपालीले बताउनुभयो। उक्त रकमबाट प्राप्त आर्थिक वर्षमा 69 पुल, 10 कलवट र 7 सड़क खण्ड गरी 150 किलोमिटर सड़क निर्माण र कालोपत्र गर्ने गरी ठेक्का गर्नुपर्नेछ। कालीगण्डकी करिडोर अन्तर्गत बेनी जोमसुम कोरोला खण्डका लागि 3,15,00,000,000 रूपियाँ को स्रोत 3,15,00,000,000 रूपियाँको स्रोत दिएको सहमति दिएको छ। यही खण्ड अन्तर्गत 5 पुल निर्माण गर्न 96,80,00,000 रूपियाँ उपलब्ध गराइएको छ। महाकाली करिडोर अन्तर्गत टिमुर पाटा हुती धौलाकोट सड़क खण्डको 6.2 किलोमिटरका लागि 51,99,00,000 रूपियाँको सहमति पनि दिएको छ। यसैबीच लुम्बिनी प्रदेशको महत्वपूर्ण गौरवको आयोजना रामपुर कपूर कोट सड़क 6 बित्दा पनि कामको गति सुस्त छ। लुम्बिनीका 4 गौरवका आयोजना अगाडि बढ़ाइएको छ, तर कुनै पनि आयोजना निर्धारित समयमा सम्पन्न हुने गरी सन्तोषजनक रूपमा काम हुन सकिरहेको छैन। प्रदेश सरकारले रामपुर कपूर कोट सड़क, लुम्बिनी प्रादेशिक अस्पताल प्रदेशको थाई राजधानी र लुम्बिनी प्रादेशिक विश्वविद्यालयलाई गौरवको आयोजनाको रूपमा अगाडि बढ़ाएको छ। तीमध्ये प्रदेश राजधानीमा सरकारका प्रशासनिक भवनहरूको काम भए पनि प्रदेश सभातर्फको काम अझै जारी छ। प्रादेशिक अस्पतालमा झण्डै 1,00,000,000,000 निर्माण कम्पनीलाई दिनुपर्ने बक्याउँदा छ। त्यस्तै रामपुर कपूर कोट सड़कको हालत पनि निकै दयनीय रूपमा रहेको छ।
0: सर्वोच्चले आफ्नो नजिर बदर गरेको छ। सर्वोच्च अदालतले कर्मचारी समायोजन ऐन अनुसार प्रदेशमा समायोजित कर्मचारीको बढ़ुवामा संघीय कानून लागू हुने संयुक्त इजलासबाट प्रतिपादित नजिर बदर गरेको हो। डाक्टर जगदीश जोशी विरूद्ध प्रदेश लोक सेवा आयोग सुदूरपश्चिममा समेत विपक्षी भएको मुद्दामा प्रतिपादित नजिर पूर्ण इजलासले बदर गरेको हो। संयुक्त इजलासले संघीय र प्रदेश कानूनको असंगति देखाई बडुवामा संघीय कानून लागू हुने जिकिर स्थापित गरेको थियो। पूर्ण इजलासले उक्त नजिर बदर गरेको हो। न्यायाधीशहरू सपना प्रधान मल्ल, सुनिल कुमार पोखरेल र शान्ति सिंह थापाको पूर्ण इजलासले नेपाल स्वास्थ्य सेवा हेल्थ इन्सपेक्सन समूहको अधिकृत सातौं तहका नरेश कुमार यादवको रिट यस अघिको नजिरलाई फैसलाको मितिदेखि नै लागू हुने गरी बदर गरेको हो। प्रदेश निजामती सेवा प्रदेशको एकल अधिकार रहेकाले कर्मचारी समायोजन ऐनको व्यवस्था आकर्षित नहुने पनि फैसलामा उल्लेख गरिएको छ। यसैबीच सर्वोच्च अदालतले मौखिक र शारीरिक यौन दुर्व्यवहार उत्तिकै गम्भीर रहेको भन्दै यसका कारण पनि सेवाबाट बर्खास्तको निर्णय गर्न सकिने जनाएको छ। महिलाको संवेदनशील अंगबारे गरेको टिप्पणीका कारण जागिर गएपछि अदालत पुगेको एक मुद्दामा सर्वोच्चले यस्तो फैसला सुनाएको हो। प्रस्तुत मुद्दामा प्रत्यार्थीले पीड़ित महिलाको शरीरमा संवेदनशील अंगहरू सम्बन्धी प्रत्यक्ष र अनुचित मौखिक टिप्पणी गरेको तथ्य यौनजन्य दुर्व्यवहारको कानूनी परिभाषाको परिधिभित्र पर्ने देखिन्छ। फैसलामा भनिएको छ, यौनजन्य दुर्व्यवहार निवारण ऐनको दफा चारलाई आधार मानि अदालतले यस्तो जनाएको छ। न्यायाधीशहरू हरिप्रसाद फुयाल र सुनिल कुमार पोखरेलको इजलासले गत 8 फागुनमा यस्तो फैसला गरे पनि हालै पूर्ण पाठ सार्वजनिक भएको हो। पछिल्लो समयमा विभिन्न किसिमका घटनाहरू यसरी सार्वजनिक हुने क्रम बढ़ेको भन्दै यसमा पनि ध्यानाकर्षण सरोकारवाला निकायका प्रतिनिधिले गराउँदै आएका छन्। कार्यस्थलमा हुने यौन हिंसा विरूद्ध शून्य सहनशीलताको नीति लिनु रोजगारदाताको नैतिक र कानूनी दायित्व रहेको भन्दै इजलासले पदीय शक्तिको दुरूपयोग रोक्न, पुनरावृत्ति निरुत्साहित गर्न तथा पीड़ितको मर्यादा पुनस्थापित गर्न पनि यस्ता कसूरमा संलग्नहरूलाई सेवाबाट हटाउने निर्णय गर्न सकिन्छ जनाएको छ।
1: नीति तथा कार्यक्रम मार्फत सरकारले आगामी दशकमा 3000 मेगावट विद्युत उत्पादन लक्ष्य राखेको छ। सरकारवाला भने सरकारको लक्ष्य उक्त लक्ष्य हासिल गर्न विद्युत खरीद बिक्री सम्झौता नखुलाई नहुने बताएका छन्। सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा 30,000 मेगावट बिजुली उत्पादन लक्ष्य प्राप्त गर्न ऊर्जा, वन, भूमि तथा वातावरण सम्बन्धी कानून परिमार्जन गरी एकद्वार प्रणाली लागू गर्ने घोषणा समेत गरेको छ।

0: मौरी पालक किसान अहिले घटेर थोरैमा सीमित छन्। धेरै किसानले यो पेसा छोडेर अन्य विकल्प पनि रोज्न थालेका छन्।
1: यो मौरी पाल्दा चाहिँ मह चाहिँ धेरै देखियो भनेपछि ओहो यत्रो धेरै मह आउने रहेछ यसबाट त आय आर्जन त हुने रहेछ भन्ने हिसाबले त्यसमा लाग्यो।
2: सर्लाहीको बागमती नगरपालिका 11 कर्मैयाका कमल बडालले 2060 सालदेखि मौरी पालन गर्दै आउनु भएको छ। 10 घरबाट व्यवसाय शुरू गर्नुभएको उहाँले एक समय 60-70 घरसम्म विस्तार गर्न सफल भए पनि अहिले फेरि 30 घरमै सीमित हुनुभएको छ। कारण बारे बताउनु हुँदै उहाँले भन्नुभयो,
1: पहिला जति हुन्थ्यो मौरी उत्पादन मौरीबाट उत्पादन त्यसको आधी ठ्याक्कै आधी नै भएछ। त्यही पनि हामीले अब यो मौरीले नै देशभरिको किसानहरू मौरी किसान माझमा चिनाएको छ यो फलानु भनेर। अब त्यो हुँदाहुँदै नयाँ छोडेर अरू पेसा गर्यो भने अरू नयाँ थाहा हुँदैन, चिन्दैन, कसरी पुग्दैन है यो अस्ति भएर आगो नयाँ फुर्ती लाग्यो भनेर त्यस्तो हेर्न हेपाई प्रवृत्ति पनि हुन्छ।
2: चराउने ठाउँको अभाव, खेतीमा बढ्दो विषादीको प्रयोग र सरकारी अनुदानमा बिचौलियाको पहुँच बढ्दा उहाँको उत्साह घट्दै गएको छ। अहिले यो पेसामा मेहनत अनुसारको प्रतिफल पाउन गाह्रो हुँदै गएको उहाँको भनाइ छ।
1: केही बिचौलियाहरू भनौँ न मौरी चराउने थोरै मौरी राख्ने छन् त्यो एरियामा, अन्त अन्यत्रबाट मह आयात मह पनि अब चै मह होइन, अब त्यो किनेर खानेलाई किसानहरूलाई त थाहा छैन, खाँदा गुल्यो भयो भइहाल्यो उनीहरूलाई।
2: मौरीका लागि सिसौ र रुदिलो जस्ता बिरुवा अत्यन्त महत्वपूर्ण मानिन्छन्। यिनै बिरुवाबाट मौरीले पर्याप्त रस संकलन गर्न पाउँदा मह उत्पादन राम्रो हुन्छ। तर पछिल्लो समय वन विनाशका कारण यस्ता बिरुवा हराउँदै गएका छन् जसको सीधा असर मह उत्पादनमा परेको छ। लालबन्दी नगरपालिका 1 नवलपुरका मौरी पालक रवि भण्डारी,
3: चरिचरण चाहिँ अलि अगाडि चाहिँ हामी प्युठानसम्म पुग्थ्यौं, पछिल्लो समय प्युठानमा चाहिँ स्थानीय तह कारणले हामी विवाद परेर त्यहाँ जाने अवस्था छैन। चितवन परासी त्यसपछि गएर हामी लुम्बिनीसम्म पुग्छौं।
2: ईश्वरपुर नगरपालिका 4 सागरनाथका अनुभवी किसान हेमराज देवकोटाले 2058 सालमा 2 गोला मौरीबाट शुरू गरेर अहिले 400 घरसम्म पुर्याउनु भएको छ। तर उहाँ पनि चिन्तित हुनुहुन्छ।
4: सागरनाथ वन विकास परियोजनाले यो सिसौ हटाइदिएपछि रुदिलो पनि हट्यो, त्यसपछि चरण अलिकति खस्किएको हो जस्तो छ। तर मसला चाम्रेको हिसाबले चाहिँ नेपालमा सबभन्दा राम्रो जिल्लामै पर्छ यो। किसान चाहिँ घटेको अवस्था छ अहिले पहिलेको तुलनामा।
2: 2050 सालमा गरिएको सरकारी सर्वेक्षणले सर्लाही र चितवनलाई उपयुक्त क्षेत्र मानेपछि विदेशबाट मौरी ल्याएर अनुसन्धान समेत गरिएको थियो। अहिले मुख्य गरी मेलिफेरा र सेरेना जातका मौरी पालिन्छन्। सरकारले प्रत्येक वर्ष केही अनुदान दिने गरे पनि वास्तविक किसान भन्दा बिचौलियाले बढी फाइदा लिएको गुनासो छ। कृषि ज्ञान केन्द्र सर्लाहीका प्रमुख कमलदेव प्रसाद कुशवाहा पनि अनुदान वितरणमा समस्या रहेको स्वीकार गर्नुहुन्छ।
5: मौरीमा यति विवाद छ तपाईँको, त्यहाँ एकजनाले यही भन्ने कार्यक्रम मौरीमा हुन सकिरहेको, त्यसै एकजनाले आउँछ निवेदन हाल्छ, पोर्टल मैले त्यसै देखेँ, अर्कोजना आएर के भन्छ मैले अनुदान नपाऊ भनेर निवेदन दिन्छ।
2: अहिले सर्लाहीमा मौरी पालनलाई मुख्य पेसा बनाएका करिब 68 घर परिवार मात्रै बाँकी छन्। यहाँ वार्षिक करिब 100 टन मह उत्पादन हुने गरेको छ। तर चिन्ताको विषय के छ भने पछिल्लो 1 दशकमा मात्रै करिब 200 भन्दा बढी परिवार यो पेसाबाट पलायन भइसकेका छन्। जनार्जन खत्री, CIN रेडियो एकता, सर्लाही।
6: सामुदायिक सूचना नेटवर्क CIN मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा आर्थिक क्षेत्रको अवस्था र योजनाका लागि सर्वेक्षणको महत्व,
7: तथ्याङ्कहरू सङ्कलनमा पनि राम्रो तथ्याङ्कहरू प्राप्त भएको देखिएको छ। धेरै व्यापार व्यवसायले दिएको तथ्याङ्कहरू एकदमै उचित दिएको हो कि भन्ने हामीले अनुमान चाहिँ गरेका छौँ। अहिले
0: 2000 कन्सल्टेन्सी छानबिनको घेरामा, अध्यादेशबारे राष्ट्रिय सभामा दलहरू विभाजित, सगरमाथा आरोहणमा कामी रेता र लाक्पाको कीर्तिमान लगायतका खबर बाँकी नै छन्। CIN को साझा खबर सुन्दै गर्नुहोला।
8: रामी यो के दोलाएको हो यस्तो धुवाले त आँखै पोल्यो नि, सासै फेर्न गाह्रो भयो।
9: यसरी दोलायो भने खेत छिट्टै सफा हुन्छ के भाउजू?
10: रामी दाईको कुरा त ठिकै हो, तर बाली अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
8: छ्वाली, पराल र मकैको ढोडबाट बायोग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन पेकेट बनाउन सकिन्छ।
11: नमस्कार नमस्कार, कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि तपाईँ।
9: जनप्रतिनिधि नानी पनि आउनु भएछ नि।
11: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
9: ओहो, धन्यवाद नानी, अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन रहेछ नि।
6: बाली अवशेष

0: आउँदा धुवा प्रयोग गर्दा आम्दानी र स्वस्थ भविष्य एकीकृत पर्वतीय विकास केन्द्र इसिमोर राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
1: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफियो र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
3: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर.com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
0: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा अध्यादेशबारे राष्ट्रिय सभामा दलहरू विभाजित शीर्षकमा खबर प्रकाशित छ। सरकारले ल्याएका आठवटा अध्यादेशका सम्बन्धमा माथिल्लो सदन राष्ट्रिय सभामा दलहरू विभाजित बनेका छन्। कांग्रेस र एमाले चार चार अध्यादेशमा असहमति जनाएका छन् भने एमाले आठवटै अध्यादेश निष्क्रिय बनाउने पक्षमा छ। जनता समाजवादी पार्टी जसपा मौन छ भने राष्ट्रिय जनमोर्चाले एक अध्यादेशमा असन्तुष्टि जनाएको छ। प्रतिनिधि सभामा झण्डै दुई तिहाई मतसहित सरकार सञ्चालन गरिरहेको सपाको राष्ट्रिय सभामा उपस्थित छैन। सुरुमा एमाले र कांग्रेस बीच सबै अध्यादेश निष्क्रिय बनाउने मोटामोटी समझदारी बने पनि कांग्रेसभित्र शिवा प्रभासँग जोड़िएका अध्यादेश रोक्दा जनतामा गलत सन्देश जाने भन्दै प्रश्न उठेपछि दलहरू विभाजित बनेका हुन्। त्यस्तै विद्यालय बल्खुबाट वैधता शीर्षकमा अर्को खबर छ। बहिर्गमनका लागि सारथीहरूबाटै बढ़दो दबाव, स्वास्थ्य अवस्था र भू राजनीतिक परिस्थिति लगायतले शक्ति क्षीण हुँदै गएका अध्यक्ष ओलीले एकाएक विद्यालय पार्टी मञ्चको शीर्ष तहमा उभ्याएर एमालेलाई तरंगित बनाउनु भएको खबर छ। त्यस्तै विस्थापित सुकुम्बासीको स्क्रीनिङमा कम्तीमा एक महिना लाग्ने शीर्षकमा खबर प्रकाशित छ भने 2000 कन्सल्टेन्सी छानबिनमा शीर्षकमा भित्र पृष्ठमा खबर प्रकाशित छ। त्यस्तै कार्यान्वयनमा आएन कैद कट्टा सुविधा शीर्षकमा टिकराज थामीले नयाँ पत्रिकाको भित्री पृष्ठमा खबर लेख्नु भएको छ। त्यस्तै बुटोलमा सुकुम्बासी र भूमिहीनको प्रदर्शन शीर्षकमा अर्को खबर छ। नेपाल अव्यवस्थित बसोबास तथा भूमिहीन र सुकुम्बासी संघर्ष समिति रूपन्देहीको आयोजनामा हिजो बुटोलमा प्रदर्शन गरिएको छ। बुटोलको राजमार्ग चौराहाबाट शुरू भएको प्रदर्शन मिलनचोक हुँदै विभिन्न ठाउँमा पुगेर कोनसभामा परिणत भएको थियो। सभामा 23 जिल्लाका प्रतिनिधिहरू पुगेको पनि बताइएको छ। त्यस्तै दुई सातामा दुई पटक आउने थाई निक्षेप सुविधालाई दैनिक बनाउँदै शीर्षकमा अर्को खबर छ भने सगरमाथा आरोहणमा कामिरिता र लाक्पाको कृतिमान शीर्षकमा अर्को खबर भित्रपृष्ठमा प्रकाशित छ।
3: कोरोला चिनिया भेप तस्करीको नयाँ नाका बन्दै शीर्षकमा आर्थिक कारोबार दैनिकमा खबर छ। मुस्ताङबाट यही शनिबार मात्रै झण्डै 600 कार्टुन विद्युतीय चुरोट बरामद गरिएको छ। भेप र नक्कली चुरोटले स्वदेशी उद्योग मारमा परेको खबरमा उल्लेख गरिएको छ। कान्तिपुर दैनिकमा सम्पत्ति शुद्धिकरण अनुसन्धानमा खोट प्रक्रियामा त्रुटि शीर्षकमा मातृका दाहालले लेख्नु भएको खबर छ। देउबा दम्पति विरूद्ध इन्टरपोलले रेड नोटिस जारी गर्न अस्वीकार गरेपछि सम्पत्ति शुद्धिकरण विभागको अनुसन्धान प्रक्रियामाथि कानूनविदहरूले पनि प्रश्न उठाएका छन्। नायब महान्यायाधिवक्ता संजीव राज रेग्मीले अनुसन्धानकारी निकायले प्रक्रियागत त्रुटि गर्दा आरोपित विरूद्धको मुद्दा कमजोर बन्ने र अपराधबाट आर्जित धन शुद्धिकरण गरेकै रहेछ भन्ने पनि कसुरदारले उन्मुक्ति पाउने जोखिम रहने बताउनुहुन्छ। वरिष्ठ अधिवक्ता विपिन अधिकारीले अपवादलाई छाड्ने हो भने कार्यकारी र विभागीय निर्णय अधिकारीको इच्छा मुताबिक आरोपितलाई थुन्ने अनि सुन्ने प्रवृत्ति झाँगिदो रहेको बताउनुभयो। सम्पत्ति शुद्धिकरणमा यसलाई प्रोत्साहन गर्न नहुने उहाँको भनाई छ। कस्ता अभिव्यक्ति असंसदीय शीर्षकमा कृष्ण बहाबले लेख्नु भएको छ। सभामुखले कुनै अभिव्यक्तिलाई मर्यादा विपरीत ठाने अभिलेखबाट हटाउन सक्छन्। कतिपय अवस्थामा अडियो भिडियो सामग्रीमा त्यस्ता अंश म्यूट वा ब्लर गरिन्छन्। संसद परिसरमा भ्यूजको दौड शीर्षकमा दया दुधराजले लेख्नु भएको खबर छ। होडबाजीमा लागेका कन्टेन्ट क्रिएटरको घेराबन्दीमा सांसद र मन्त्रीहरू पर्ने गरेका छन्। भित्रीपन्नामा छापिएको अर्को खबर पनि छ, गर्मी छल्न बिहारदेखि भेटेटार शीर्षकमा। यो खबर पर्वत पोर्तेलले विराटनगरबाट लेख्नु भएको हो। भारतको बिहारमा यति बेला तापक्रम वृद्धि भइरहेको छ। बिहारमा 35 डिग्री सेल्सियस तापक्रम नागेका बेला विराटनगरमा 30 डिग्री आसपास हुन्छ। विराटनगरबाट 60 किलोमिटर उत्तरमा रहेको पर्यटकीय गन्तव्य भेटेटारमा भने यति बेला पनि जाडो छ। त्यहाँको तापक्रम 20 डिग्री हाराहारी छ। त्यसमाथि जति बेला लाग्ने बाक्लो हुस्रो हुन्छ, बेला बेला सिमसिम पानी पर्छ, क्षणभरमै घाम पनि लाग्छ। समुद्री सतहबाट करिब 1400 मिटर उचाइमा रहेको भेटेटारमा गर्मी छल्न आन्तरिकसँगै भारतीय पर्यटकहरू पनि बढ़न थालेका छन्। अर्को खबर, सरकारको लक्ष्य 30,000 मेगावाट, पीपीए खुलाउन निजी क्षेत्रको माग शीर्षकमा सीमा तामाङले लेख्नु भएको छ। सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा 30,000 मेगावाट बिजुली उत्पादन लक्ष्य प्राप्त गर्न ऊर्जा, वन, भूमि तथा वातावरण सम्बन्धी कानून परिमार्जन गरी एकद्वार प्रणाली लागू गर्ने घोषणा गरिसकेको छ। व्यवसायीहरूले पनि आफ्नै तरिकाले माग गरेका छन्। नागरिक दैनिकमा स्वास्थ्य संस्थामा व्यतिथि, म्याद गुज्रिएका करोड़ौंका औषधि मौजदात, महँगा उपकरण प्रयोगविहीन शीर्षकमा भुवन शर्माले लेख्नु भएको खबर छ। महालेखा परीक्षकको कार्यालयले विभिन्न सरकारी अस्पतालमा म्याद गुज्रिएका 9 करोड़ रूपियाँ बराबरका औषधि भएकाले प्रतिस्थापन गर्न भनेको छ। त्यस्तै उसले करोड़ौं रूपियाँ स्वास्थ्य उपकरण पनि प्रयोगमा नल्याइएकाले प्रभावकारी प्रयोगमा ल्याउन सुझाव समेत दिएको छ। अन्नपूर्ण पोस्ट दैनिकमा कांग्रेस विवाद, एकताको पहल, विभाजनको त्रास शीर्षकमा राधा खनालले लेख्नु भएको छ। कांग्रेस पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काले शनिबार घोषणा गर्नुभयो, पार्टी विभाजनको डीलमा छ तर म पार्टी विभाजनको बाटोमा जानुहुन्न भन्छु। पार्टीको संस्थापन सभापति गगन थापा पक्षसँग वार्ता र भेटघाट भइरहेका बेला खड्काको यस्तो अभिव्यक्ति आएको हो। गृह जिल्ला सुर्खेतमा आयोजित पूर्व संस्थापन पक्षको भेलामा खड्काले दिएको यो अभिव्यक्तिले कतै कांग्रेस विभाजनको डीलमा त पुगेको होइन भन्ने आशंका उब्जाएको छ, तर नेता कार्यकर्ताहरूले पार्टी एक बनाउनु पर्ने भन्दै विभिन्न प्रस्तावहरू पारित गरेका छन्। हटेन टुकुचाको अतिक्रमण शीर्षकमा गोर्खापत्र दैनिकमा बहुज प्रसाद यादवले लेख्नु भएको खबर छ। काठमाडौँ महानगरको हातीसार स्थित जय नेपाल सिनेमा हल क्षेत्रमा उत्खनन भएको 4 वर्ष पुग्न लाग्दा पनि टुकुचा खोला, इच्छुमतीको बहाव क्षेत्र र सो खोलामाथि निर्माण गरिएका संरचनाहरू अझै हटाउने काम भइसकेको छैन।
0: साझा खबरमा अब विदेशका खबर। अस्ट्रेलियामा अध्ययन तथा रोजगारीका लागि पुगेका अन्तर्राष्ट्रिय विद्यार्थी र अस्थायी भिसामा रहेका आप्रवासी श्रमिकमाथि व्यापक श्रम शोषण भएको एक अध्ययनले देखाएको छ। अध्ययन अनुसार दुई तिहाई आप्रवासी श्रमिकले अस्ट्रेलियन कानूनले तोकेको भन्दा कम पारिश्रमिक पाएका छन् भने अन्तर्राष्ट्रिय विद्यार्थीहरूले मात्रै वार्षिक 3 अर्ब अस्ट्रेलियन डलर भन्दा बढ़ी पारिश्रमिक गुमाइसकेको अध्ययनले देखाएको छ। प्रतिवेदन अनुसार 36% श्रमिकले अस्ट्रेलियाको राष्ट्रिय न्यूनतम ज्याला भन्दा कम तलब पाएका छन्। विश्व बैंकले सन् 2026 पहिलो त्रैमासमा रासायनिक मलको मूल्य 12% वृद्धि भएको जनाएको छ। विश्व बैंक समूहको रासायनिक मल मूल्य सूचांकले पछिल्ला 7 त्रैमास मध्ये 6 पटक वृद्धि भएको जनाएको हो। यो 4 वर्ष यताकै उच्च हो। इरान इजरायलको द्वन्दका कारण हर्मुज जलघाटी बन्द हुँदा आपूर्तिमा समेत अवरोध भएका कारण विश्वमा रासायनिक मलको मूल्य वृद्धि भएको तथ्याङ्कले देखाएको छ। भेनेजुएलाका अपदस्थ राष्ट्रपति निकोलस मादुरोका निकट मानिएका पूर्व उद्योग मन्त्री एलेक्स साबलाई अमेरिका बुझाइएको छ। एलेक्स साब अर्बपति हुन्। कोलम्बियामा जन्मिएका साब निकोलस मादुरोका निकट मानिएका छन्। त्यस्तै अमेरिकी नौसैनिक युद्ध तोप अमेरिका फर्काइएको छ। अमेरिकी रक्षा मन्त्रालयले यसको पुष्टि गरेको हो। इरान विरूद्ध युद्ध शुरू भएअघि नै अमेरिकाले यो युद्ध तोपलाई पश्चिम एशिया पठाएको थियो।
3: साझा खबरमा अब खेल खबर। नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रमुख बलर सन्दीप लामिछाने, करण केसी र सुम्पाल कामी व्यक्तिगत रेकर्ड नजिक पुग्नु भएको छ। नेपालका लेग स्पिनर सन्दीप कम खेलमा एक दिवसीय फर्म्याटमा 150 विकेट लिने विश्वकै पहिलो बलर बन्ने संघारमा हुनुहुन्छ भने उहाँले 72 खेलमा 148 विकेट पूरा गरिसक्नु भएको छ। त्रिवी क्रिकेट मैदानमा रेकर्ड बनाउने अभियानमा रहेका सन्दीप, करण र सुम्पालले एकै दिन नेपालबाट एक दिवसीय टोलीमा डेब्यू गर्नुभएको थियो। आईसीसी विश्वकप लीग दुईमा जीतका साथ पुनरागमन गरेको नेपालले शीर्ष स्थानको स्कटल्याण्डको सामना गर्दैछ। ओपनर कुशल भुर्तेलको शतकीय इनिङ्समा नेपालले शनिबार बलियो प्रतिद्वन्दी अमेरिकामाथि नै विकेटको शानदार जीत निकालेको थियो। नेपालले यही जीतलाई निरन्तरता दिने मनसायका साथ भोलि प्रतिस्पर्धा गर्नेछ। यसअघि स्कटल्याण्डसँगको पहिलो खेलमा नेपाल डकवर्थ लेविस नियम अनुसार 2 रनले पराजित भएको थियो। लीग दुईमा सहभागी हुँदा स्कटल्याण्ड दोस्रो तथा अमेरिका शीर्ष स्थानमा छ। शीर्ष स्थानको स्कटल्याण्डको नेपालले आज सामना गर्न लागेको छ। चौथो संस्करणको नेपाल सुपर लीग एनएसएल आगामी 20 भदौदेखि शुरू हुने भएको छ। आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टले हिजो एनएसएलको मिति घोषणा गरेको हो। चौधरी ग्रुपको स्वामित्वमा रहेको एनएसएल अब 4 महिनासम्म सञ्चालन हुनेछ र नेपाल क्रिकेट संघ क्यानले मलेसियामा आयोजना हुने एसीसी प्रिमियर कप र 20 एसियन खेलकुदको छनौटमा सहभागी हुने नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीलाई विदाई गरेको छ। टोलीमा इन्दु वर्मा कप्तान र पूजा महतो उपकप्तान रहनु भएको छ।
0: आर्थिक सर्वेक्षणलाई वैज्ञानिक र तथ्यपरक बनाउनका लागि सरकारले चालेको कदम, कुराकानी, कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएन को साझा खबर सुन्दै गर्नुहोला।
4: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
5: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा। वेबसाइट drishtiai.org, फोन नम्बर 01-5224-352-5224-353।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरमा अब आर्थिक सर्वेक्षण सुधारका कुरा। आर्थिक अवस्थाको बारेमा जानकारी दिन तथ्याङ्क संकलनको काम आधा सकिएको छ। यसपालिको तथ्याङ्क संकलनमा गरिएको नयाँ अभ्यासका बारेमा साथी सुशीला श्रेष्ठले राष्ट्रिय तथ्याङ्क कार्यालयका उपप्रमुख तथा प्रवक्ता ढुण्डीराज लामिछानेसँग कुराकानी गर्नुभएको छ।
6: यस सर, राष्ट्रिय आर्थिक गणना को तथ्याङ्क संकलन कार्यक्रम शुरू भएको छ। करिब करिब हामी 20 अवधिमा छौँ। अहिले असार 7 गतेसम्म तथ्याङ्क संकलन गर्छौँ। करिब 7,90,000 जस्तो प्रतिष्ठानहरू, व्यापार, व्यवसाय, उद्योग संस्थाहरू, सेवा प्रदायक संस्थाहरू, उत्पादनमुखी उद्योगहरूको हामीले गणना गरेका छौँ।
7: नेपालको आर्थिक अवस्था, नेपालको अर्थतन्त्र चाहिँ कतातर्फ जाँदैछ भनेर केही अनुमान गर्न सक्ने अवस्था आयो?
6: अहिले यो संकलन गरिसकेपछि एउटा नयाँ अर्थतन्त्रमा कस्ता किसिमका गतिविधिहरू चाहिँ प्रवेश गरेका छन्, कस्ता किसिमका गतिविधिहरू चाहिँ राम्रोसँग फैलावट भएका छन्, कुनै कुनै गतिविधिहरू फुम्चेका पनि होला होइन, हामीले सूचक पनि बाहिर ल्यायौँ होइन। अर्थतन्त्रको आकार अहिले 67 खर्ब पुगेको छ। यो गत वर्ष त 61 खर्ब थियो, अहिले 5 खर्बले बढेको छ अर्थतन्त्रको आकार। सोचे जस्तो मूल्य हाम्रो अभिवृद्धि ग्रोथ रेट अलिक कम छ, तथापि ग्रोथ रेटको अवस्था पनि 3.85 छ अहिले हाम्रो ग्रोथ। अर्थतन्त्रमा वृद्धि सबै सूचकहरू हेर्ने हो भने अर्थतन्त्रले त्यति कमजोर अवस्थामा छैन, अहिले पनि राम्रै अवस्थामा छ, केही न केही सुधारका कुराहरू देखाउँछ भन्ने हाम्रो पूर्व अनुमान छ।
7: के केलाई आधार मानेर यहाँहरू फिल्डमा उत्रिनु भएको छ?
6: नयाँ किसिमका अर्थतन्त्रमा कस्ता किसिमका आर्थिक कारोबारहरू प्रवेश गरेका छन् र यसले रोजगारीको अवस्था कति सिर्जना गरेको छ होइन, रोजगारीले गर्दा एउटा एक किसिमको बजार कस्तो हुन्छ र यसलाई हाम्रा युवा शक्तिहरूलाई चाहिँ कसरी यहाँ राख्न सकिन्छ भन्ने राज्यले एउटा नीति पनि बनाउन सक्ने भयो। त्यो किसिमको तथ्याङ्कहरू दिने हाम्रो योजना रहेको छ यो पटक होइन। यसले चाहिँ अब हामी रिबेसिङ भनेर भन्छौँ, अर्थतन्त्रको नयाँ आकारहरू बनाउँछौँ। यस पटक हामीले राज्यले एउटा आधारको रूपमा भनौँ न, नयाँ सरकार अहिले गठन भएको र हामीले दिने एउटा नयाँ आधार वर्षको रूपमा यसलाई मानेको कारणले गर्दा पनि यसले चाहिँ अर्थतन्त्र अब यो देशमा रहेर कसरी जान्छ र यसलाई योजनाहरू कसरी बनाउनुपर्छ, अर्थतन्त्रलाई चलामाइन बनाउन कसरी अगाडि बढ्न सक्छ भने सरकारलाई पनि यसले निकै राम्रो भरपर्दो आधार दिने भएको कारणले गर्दा ठूला बिग हाउसदेखि लिएर सानो चिया पसल पनि एउटा फुटपाथमा भएका पसलहरू पनि यहाँहरूको रेडियो जस्तो एफएम जस्तो रेडियोमा पनि हाम्रा गणकहरू आइपुग्नुहुन्छ। त्यति कुनै पनि प्रतिष्ठानहरू व्यापार व्यवसाय संघ संस्थाहरू एनजिओ आइएनजीहरू नछोडिकन गणना गर्ने हाम्रो मुख्य लक्ष्य छ। अहिले
8: विश्वास गर्ने आधारहरू चाहिँ कम छन् कि भन्ने खालको अघिल्ला सर्वेक्षणहरूको प्रश्न चाहिँ यहाँहरूले यसपालि कसरी मेटाउँदै हुनुहुन्छ?
6: अहिले हामीले त्यो विगत हाम्रो त्यो एउटा सधैँ रहिरहने विषय पनि छ, त्यसलाई हामीले धेरै ध्यान दिएर काम गरिरहेका छौँ। अहिले यही सिलसिलामा पनि हामी यहाँहरूसँग भोलि अन्तर्क्रिया पनि गर्दैछौँ, रेडियो कर्मीहरूसँग विशेष छलफल संवाद पनि गर्दैछौँ। अब हामीले सबै एडमिन डेटाहरू प्रशासनिक अभिलेखबाट, अन्तर्राष्ट्रिय कार्यालयबाट, कम्पनी रजिस्ट्रार कार्यालयबाट, पत्रकार महासंघको कार्यालयबाट, एफएमसिसिआईको उद्योग वाणिज्य महासंघबाट, परिसंघ महासंघबाट, सुनचादी व्यवसायबाट, पत्र यी सबै क्षेत्रबाट हामीले एडमिन डेटाहरू होइन प्रशासनिक अभिलेखहरू उहाँहरूसँग भएको डेटाहरू पनि ल्याइरहेका छौँ होइन। त्यो सबै ल्याएर हाम्रा गणकहरूको लागि उपलब्ध गराउने र गणकले त्यहाँ पुगे कि पुगेन त्यो किसिमको फलोअप गर्ने हिसाबले हामीले सबै किसिमका संयन्त्रहरू प्रयोग गरेका छौँ र निजी क्षेत्रले पनि त्यो किसिमको एउटा अपनत्व लिएर अहिले गरेको हुनाले हाम्रा त्यो किसिमका हिजोका कमी कमजोरीहरू चाहिँ हट्छन् कि भन्ने हामीले अनुमान गरेका छौँ। र अहिले प्रारम्भिक रूपमा आधा काम सकिँदै गर्दा हामीले गणकले गरेको कामको यसको मूल्याङ्कन गर्दा उनीहरूले गरेको काम हेर्दाखेरि चाहिँ राम्रो अवस्था अहिले देखिएको छ, तथ्याङ्कहरू सङ्कलनमा पनि राम्रो तथ्याङ्कहरू प्राप्त भएको देखिएको छ, धेरै व्यापार व्यवसायहरूले दिएको तथ्याङ्कहरू एकदमै उचित दिएको हो कि भन्ने हामीले अनुमान चाहिँ गरेका छौँ। अहिले
3: राष्ट्रिय तथ्याङ्क कार्यालयका उपप्रमुख तथा प्रवक्ता ढुण्डीराज लामिछानेसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएन को बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
0: गौरव तथा रणनीतिक सड़कलाई स्रोत सहमति, लुम्बिनी प्रदेशका चारवटै गौरवका आयोजना निर्माण सुस्त, 2000 कन्सल्टेन्सी छानबिनको घेरामा,
3: अध्यादेशबारे राष्ट्रिय सभामा दलहरू विभाजित, सगरमाथा आरोहणमा कामिरिता र लाक्पाको कृतिमान, कैदकट्टा सुविधा कार्यान्वयनमा आएन, मौखिक यौनजन्य दुर्व्यवहार गर्नेलाई सेवाबाटै बर्खास्त गर्न सकिने सर्वोच्चको व्याख्या,
0: माउरी पालन गर्ने किसानहरू चरण क्षेत्रको अभावमा पलायन हुँदै, आर्थिक सर्वेक्षणको आधा काम सकियो, विस्थापित सुकुम्बासीको तथ्य पत्ता लगाउन 1 महिना लाग्ने,
3: विश्वभर रासायनिक मलको मूल्य 12% वृद्धि, भेनेजुएलाका एक पूर्व मन्त्रीलाई अमेरिका बुझाइयो, अस्ट्रेलियामा विद्यार्थी श्रम शोषणको मारमा,
0: र आईसीसी विश्वकप लीग 2 आजको खेलमा शीर्ष स्थानको स्कटल्याण्डसँग नेपाल खेल्दै, चौथो नेपाल सुपर लीग विश्व भदौबाट एसीसी प्रिमियर खेल्न नेपाली महिला टोली मलेसिया प्रस्थान।
3: साझा खबरको अन्त्यमा कार्टुन हामीले कान्तिपुर दैनिकमा गजब सभा शीर्षकमा अविनले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ प्रधानमन्त्री बालेन्द्र शाह, जो कुनै ठाउँमा पुग्दा अथवा हिँड्दा उहाँको गति यति धेरै हुन्छ कि सुरक्षाकर्मी र अरू त्यहाँ सहयोगीहरूलाई पनि हम्मे पर्ने गर्छ। यहाँ देखाइएको छ एउटा ढोकाको ठिक अगाडिपट्टि गाड़ी छ, गाड़ीको ढोका खोलेका छन् र एकजना व्यक्तिले हातमा फाइल बोकेर पछाडितिर फर्केर हेरिराखेका छन्। जहाँ प्रधानमन्त्री बालेनको जस्तो देखिने खुट्टा एउटा मात्रै देखिन्छ, अरू शरीर अगाडि बढ़िसकेको छ र भित्रपट्टि ढोकाबाट बाहिरतिर एकजना व्यक्तिले ट्वाल्ल परेर हेरेर केही भन्दैछन्। तल यस्तो लेखिएको छ, अलि छिटो

0: श्याम भाई त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ किन हो तिमीलाई केही थाहा छ
1: खोइ दिदी ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे के भएको हो कुन्नी
0: त्यसो हो भने यसो गर्नु पर्ला भाइ उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ
1: ए दिदीले सही भन्नुभयो उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न
0: ए भाइ बहिनी हो तिमीहरू के गर्दैछौ त्यहाँ
1: यता आइजाऊ न एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो
0: कहाँ जाने दिदी उपप्रमुखलाई भेट्छ नमस्कार उपप्रमुख
2: ज्यू ओहो नमस्कार नमस्कार सबैजना आउनु भएछ त ल बसौँ बसौँ कति कामले होला आउँदै नआउने साथीहरूलाई पनि देख्छु त
0: खासमा कुरा के हो भने उपप्रमुख ज्यू हाम्रो गाउँपारीको बाटो बन्दै थियो बन्दा भन्दै रोकिएछ अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई
2: ए त्यो पारीको बाटो बन्दैछ त बनिहाल्छ नि किन हतार गर्नु भा हामी त बाटो बनाउने भनेर त आएका हौ नि हतार नगरौँ न साथीहरू बन्छ
1: रोकिएको पनि 5-6 महिना भइसक्यो के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुखज्यू
2: बाटो बन्छ समयमै बन्छ म अरू के भनौँ हेर्नुहोस् अहिले अलि हतारमा छु पछि कुरा गरौँ अहिले चाहिँ म निस्केँ है
1: अब यतिकै छोड्न हुन्न साथीहरू बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ
0: अनि के गर्नु त अब उहाँ त निस्किसक्नुभयो अब यसो गरौ दिदी म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु हेरौ न के भएको रहेछ
3: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण सड़क धारा वा अन्य योजनाको निगरानी गरौं शंका लागे उजुरी गरौं भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ सचेत नागरिकको भूमिका निर्वाह गरौं
4: नेपाल सरकार विज्ञापन बोर्ड छोरल्पा अस्पतालको भर्ना सम्बन्धी अत्यन्त जरुरी सूचना 20 वर्षदेखि सुविधा दिँदै आएको छोरल्पा अस्पतालमा स्वास्थ्य सम्बन्धी विभिन्न विषयमा भर्ना खुलेको छ शैक्षिक कार्यक्रमहरू पीसीएल इन नर्सिङ श्री संख्या 40 डिप्लोमा इन फार्मेसी श्री संख्या 40 डिप्लोमा प्रमाणपत्र तह सामान्य चिकित्सा श्री संख्या 40 र डिप्लोमा मेडिकल ल्याब टेक्नोलोजी श्री संख्या 30 आवश्यक कागजातहरू एसएलसी वा एसईको मार्कसिट नागरिकता वा जन्म दर्ता हालसालै खिचेको फोटो 3 प्रति आफू पढ्ने लक्षित वर्ग खुल्ने कागजात फारम भर्ने मिति 2083 साल वैशाख 29 गतेदेखि जेठ 13 गतेसम्म थप जानकारीको लागि सम्पर्क नम्बर 0494215505 र 0494215523 पुनश्च विद्यार्थी आफै कलेजमा उपस्थित भई वा अनलाइन आवेदन भर्न सक्नुहुनेछ
5: रेडियो 103.4 मेगाहर्ट्ज

0: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु, न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
1: दिदी, म पनि बाह्रै वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताए, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी संगति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
2: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग छिक्नु अपराध हो।
3: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
2: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
4: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज,
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो।
7: बाफ्रे, अब चाहिँ के हुने हो?
8: खै खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन। सामाजिक सञ्जालमा आउँदैन, यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नआतिन। यसो त जसले नि लेखिहाल्छ नि।
7: अरे, मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
8: तिमीलाई थाहा थिएन?
7: थाहा थिएन।
8: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो। अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
7: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
8: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ। त्यसको स्रोत थाहा पाउनुपर्छ। मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ। आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
4: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ।
2: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: समाचार, विचार, विश्लेषण, मनोरंजन, साहित्य र कला, संस्कृति, पर्यटन र विकासका लागि जनपक्षीय आवाज हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: बिहान 7 बजेको हाम्रो समाचारमा सृजनाको नमस्कार। यो समाचार बुलेटिन हाम्रो रेडियो 103.4 मेगाहर्ज र डिडी सामुदायिक एफएम 94.5 मेगाहर्जबाट एकैसाथ प्रसारण भइरहेको छ। इन्टरनेटमा www.radioefm.org.np र हाम्रो पात्रो एप्समा पनि हामीलाई सुन्न सक्नुहुनेछ। गृहमन्त्री सुदन गुरूङ माथिको छानबिन प्रक्रिया आजदेखि शुरू हुने। एमाले अध्यक्ष ओली र पूर्व राष्ट्रपति भण्डारी बीचको सम्बन्धमा सुधारको संकेत। दोलखा उद्योग वाणिज्य संघको विजयी जुलुसमा कंग्रेसका नेताहरू सहभागी। दोलखामा एक महिनामा 24 वटा अपराधिक घटना, 6 वटा सवारी दुर्घटना। र कंगोमा फैलिएको इबोला प्रकोपलाई डब्ल्यूएचओ द्वारा अन्तर्राष्ट्रिय आपतकाल घोषणा। आईसीसी क्रिकेट विश्वकप लिग 2 अन्तर्गत आज नेपाल र स्कटल्याण्ड बीच खेल हुँदै।
1: ध्यान दिनुहोस्। समृद्ध, सक्षम र आत्मनिर्भर नेपाल निर्माणको आधार राष्ट्रिय आर्थिक गणना 2082 सञ्चालन भइरहेको छ।
2: यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय दोलखाबाट खटिनुभएका गणकहरू तपाईहरूको उद्योग, पसल, व्यवसाय, विद्यालय, कार्यालय तथा सबै प्रकारका संघ संस्था र प्रतिष्ठानहरूमा प्रत्यक्ष रूपमा पुगिरहनु भएको छ।
1: आउनुहोस्, आफ्नो व्यावसायिक क्रियाकलापको सही, पूर्ण र यथार्थ विवरण दिई यस राष्ट्रिय अभियानलाई सफल बनाऊ। तपाईले प्रदान गर्नुभएको सम्पूर्ण जानकारी तथ्याङ्क ऐन 2079 अनुसार पूर्ण रूपमा गोप्य रहनेछ।
2: अर्थतन्त्र मापनको आधार आर्थिक गणना, समृद्ध नेपाल निर्माणका लागि आर्थिक गणना, आर्थिक गणनामा कोही नछुटौ।
3: नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, राष्ट्रिय तथ्याङ्क कार्यालय तथा जिल्ला आर्थिक गणना कार्यालय दोलखा। थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
0: अब समाचार विस्तारमा। विवादमा परेपछि गृहमन्त्रीबाट राजीनामा दिएका सुदन गुरूङमाथिको छानबिन प्रक्रिया आजदेखि शुरू हुने भएको छ। गुरूङमाथि सार्वजनिक रूपमै प्रश्न उठेपछि वैशाख 28 गते बसेको मन्त्री परिषद बैठकले गठन गरेको उच्च अदालतका पूर्व न्यायाधीश अच्युत प्रसाद भण्डारीको अध्यक्षतामा गठित समितिले आजदेखि छानबिन प्रक्रिया शुरू गर्ने भएको हो। समितिमा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र महान्यायाधिवक्ता कार्यालयका सह न्यायाधिवक्ता अचित मणि नेउपाने सदस्य छन्। अध्यक्ष भण्डारीले समितिको पहिलो बैठक आज महालेखा नियन्त्रक कार्यालयमा बोलाएका छन्। प्रधानमन्त्री बालेन्द्र शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दहालका अनुसार समितिलाई पूर्व गृहमन्त्री गुरूङको सम्बन्धमा सार्वजनिक रूपमा उठेका प्रश्नको विषयमा सत्य तथ्य अध्ययन तथा छानबिन गरी 15 दिनभित्र सरकार समक्ष राय सुझाव सहित प्रतिवेदन बुझाउन भनिएको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्व राष्ट्रपति एवं पार्टीकी पूर्व उपाध्यक्ष विद्या भण्डारी बीचको सम्बन्धमा सुधारको संकेत देखिएको छ। पार्टी सदस्यता समेत खोसिएकी भण्डारीलाई एमाले ओलीकै सल्लाहमा कार्यक्रमको प्रमुख अतिथि बनाएको हो। एमाले पल्खुको पुरानो कार्यालय रहेको स्थानमा आयोजना गरेको 33 औं मदन आश्रित स्मृति सभामा पूर्व राष्ट्रपति भण्डारीलाई प्रमुख अतिथि बनाइएको छ। केही समय यता पार्टी अध्यक्ष ओली र भण्डारी बीच राजनीतिक दूरी बढ़ेको भए पनि भण्डारीलाई प्रमुख अतिथि बनाउने निर्णय ओलीकै चाहना अनुसार भएको नेताहरूले बताएका छन्। पथरी रहनियाको शल्यक्रिया गरेर आराम गरिरहेका ओलीले हिजोको कार्यक्रममा आफू उपस्थित हुन नसक्ने भन्दै भण्डारीलाई प्रमुख अतिथि बनाउन सुझाव दिएको नेताहरूको भनाइ छ। पार्टी सदस्यता समेत खोसिएकी भण्डारी एकाएक पार्टीकै कार्यक्रमको प्रमुख अतिथि बन्नुले अध्यक्ष ओलीको स्वास्थ्य मात्रै नभई राजनीतिक सन्देशको संकेत हुन सक्ने विश्लेषण गरिएको छ। यसअघि बिरामी अवस्थामा भेट्न त्रिविस्टिक्सन अस्पताल पुगेकै बेला ओली भण्डारी संवादले तीव्रता पाएको थियो। दोलखा उद्योग वाणिज्य संघको विजयी जुलुसमा नेपाली कंग्रेसका नेताहरू सहभागी भएका छन्। उद्योगी व्यवसायीहरूको संगठन दोलखा उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयन भएपछि निकालिएको विजयी जुलुसमा कंग्रेसका नेताहरू सहभागी भएका हुन्। शुक्रबार सिंगटी बजार पुगेका संघका नवनिर्वाचित अध्यक्ष सनत थापा सहितका पदाधिकारी र कार्य समितिको साथमा कंग्रेस केन्द्रीय सदस्य एवं दोलखाका नेता अजय बाबु शिवाकोटी र जिल्ला पार्टी सभापति वर्मा लामा सहितका नेता कार्यकर्ताहरू सहभागी भएका हुन्। व्यवसायीको विजयी जुलुसमा कंग्रेस नेताहरू खुशीका साथ नाचगान सहित र्यालीमा सहभागी भएका थिए। संघको निर्वाचनमा नेपाली कंग्रेस र नेपाली कम्युनिष्ट पार्टी नेकपा समर्थक व्यवसायीहरूको समूहको प्यानलले विजयी भएपछि कंग्रेस नेताहरू विजयी जुलुसमा सहभागी भएर खुशी साटेका हुन्। जिल्लाका कतिपय उद्योगी व्यवसायीहरूले भने व्यापारीको चुनाव र विजयी जुलुसमा कंग्रेसको सहभागितालाई राजनीतिक हस्तक्षेपको रूपमा लिएका छन्। दोलखा उद्योग वाणिज्य संघको निर्वाचनमा नेपाली कंग्रेस र नेकपा निकट व्यवसायीको समूह र राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा एमाले निकट व्यवसायीहरूको समूह बीच चुनावी प्रतिस्पर्धा भएको थियो। सो प्रतिस्पर्धामा कंग्रेस नेकपा समर्थित अध्यक्ष सनत थापा नेतृत्वको समूहले क्लीन स्वीप गरेको थियो। हामीसँग अझै समाचार बाँकी नै छन्, तर त्योभन्दा पहिले सूचना र सन्देशको पालो।
4: कस्तो खल्लो दुध पानी मिसाएको रहेछ, हामी त खाँदैनौ।
5: होइन है बुढा, डीडीसी को लोगो नभएको यो खुल्ला दुध कहाँबाट लिएर आएको? बच्चाहरूले पनि खाएनन्, झन् चिया त पटक्कै मिठो छैन। अलि राम्रो दुध ल्याउन सक्दैनौ?
6: हेर हेर यो बुढीको गनगन, मिठो दुध यो चरीकोट बजारमा कहाँ पाइन्छ र?
5: तिमी कुन जमानामा छौ? दोलखा डेरीको डीडीसी दुध लिएर आऊ न।
6: ल ल, म दोलखा डेरीको नम्बर वान डीडीसी दुध नै लिएर आइहाल्छु।
4: आहा, कति मिठो दुध! अबदेखि सधैँ डीडीसी दुध नै लिएर आउनुहोस् है बाबा।
7: हजुर, नेपाल सरकारको स्वामित्व भएको दुग्ध विकास संस्थान डीडीसीको व्यवस्थापनमा सञ्चालन भइरहेको दोलखा डेरीबाट उत्पादन भएको चरीकोट बजारको नम्बर वान डीडीसी दुध, दही, पेडा, खुवा, घिउ, पनिर लगायतका दुग्ध पदार्थहरू नजिकैको डिलर वा खुद्रा विक्रेताबाट खरिद गरी सधैँ उपभोग गरौं। साथै यस डेरीले जिल्लाका विभिन्न गाविसहरूमा दुध संकलन केन्द्र स्थापना गरिरहेको हुँदा दुध बिक्रीका लागि तत्काल सम्पर्क राख्न हुन कृषकहरूलाई हार्दिक अनुरोध गरिन्छ।
8: बिक्री केन्द्रहरू चरीकोट बजार, दोलखा बजार, जिरी, मैना पोखरी र सिंगटी बजार। संकलन केन्द्रहरू बोच, साखिने, सुस्ता, सिमाती, जपी, भिरकोट साथै कारखाना र परका क्षेत्रहरू।
7: दोलखा दुग्ध उद्योग लिमिटेड, चरीकोट, दोलखा। सम्पर्क 0949420।

0: सबैलाई हार्दिक अनुरोध गरिन्छ।
1: बाल बालिकाको स्वास्थ्य सुरक्षित राखौं, उज्जवल भविष्य निर्माण गरौं।
0: बाल बालिकाको स्वास्थ्य सुधार हाम्रो सामूहिक जिम्मेवारी हो।
1: पोषण पुनर्स्थापना केन्द्रमा सेवा लिनका लागि
0: बच्चाको आमा वा एकजना स्याहारकर्ता उपचार अवधिभर अनिवार्य बच्चासँगै बस्नु पर्नेछ।
1: कुपोषित बालबालिकाको आधारभूत चिकित्सकीय निदान तथा उपचार समेत निशुल्क हुनेछ।
0: थप जानकारीका लागि पोषण पुनर्स्थापना केन्द्र जिरीमा सम्पर्क गर्नुहोस्।
1: केशव दाहाल वरिष्ठ जनस्वास्थ्य अधिकृत जिरी नगरपालिका नगर कार्यपालिकाको कार्यालय जिरी दोलखा।
2: तपाई यतिखेर हाम्रो रेडियो र जिरी एफएमबाट हाम्रो समाचार सुन्दै हुनुहुन्छ। इन्टरनेटमा www.hamroradiofm.org.np र हाम्रो पात्रो एप्समा पनि हामीलाई सुन्न सक्नुहुनेछ। अब बाँकी समाचार। संघीय संसद प्रतिनिधि सभाको बैठक आज बस्दैछ। बैठक बिहान 11 बजेका लागि बोलाइएको बैठकमा विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथि छलफल शुरू हुनेछ। आर्थिक वर्ष 2083-84 लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता सम्बन्धमा कर प्रस्ताव बाहेक छलफल शुरू हुने सम्भावित कार्यसूची छ। बैठकमा प्रतिनिधि सभा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। प्रस्तावित प्रधान न्यायाधीश डाक्टर मनोज शर्मा विरूद्ध संसदीय सुनवाई समितिमा 7 उजुरी परेको छ। संघीय संसद सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीका अनुसार शर्मा विरूद्ध हालसम्म 7 उजुरी परेको हो। संसदीय सुनवाई समितिले प्रस्तावित प्रधान न्यायाधीश डाक्टर शर्मा विरूद्ध उजुरी आह्वान गरेको थियो। शर्मालाई सुपदमा नियुक्ति गर्नु उपयुक्त नलागेमा स्पष्ट आधार र सबूत प्रमाणसहित उजुरी दिन 10 दिनको समय दिइएको थियो। संवैधानिक परिषदको सिफारिशमा संसदीय सुनवाई समितिले प्रस्तावित व्यक्तिको योग्यता आचरण र क्षमताको परीक्षण गरेपछि मात्रै नियुक्तिको प्रक्रिया अघि बढ्ने संवैधानिक व्यवस्था छ। अब समितिले उजुरीमाथि छलफल र छानबिन गरी प्रस्तावित प्रधान न्यायाधीशसँग प्रत्यक्ष सुनवाई गर्नेछ। नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले अर्थपूर्ण र परिणाममुखी एकता नेकपा एमालेसँग हुने बताएका छन्। कर्णाली प्रदेशको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक प्रचण्डले अहिलेको अवस्थामा एमालेसँग अर्थपूर्ण र परिणाममुखी एकता हुने बताएका हुन्। एकताको आवश्यकता देखिएको भनेर आफूले नीतिगत निर्णय गरेको उनको भनाई छ। संयोजक प्रचण्डले त्यसका लागि विभिन्न वामपन्थी समूह र नेताहरूसँग औपचारिक अनौपचारिक छलफल भइरहेको जानकारी दिएका छन्। यद्यपि तत्काल एउटै पार्टी बन्ने अवस्था नरहेको भन्दै उनले सहकार्य गर्दै एउटा बिन्दुमा ध्रुवीकरण हुनुपर्छ भन्ने धारणा रहेको बताएका छन्। रामेछाप घर भएकी सशस्त्र प्रहरीको सहायक हवलदार अनिता कार्कीले नयाँ कीर्तिमान कायम गरेकी छन्। हिजो सगरमाथाको सफल आरोहण गरेकी कार्कीले सशस्त्र प्रहरीको तर्फबाट पहिलो महिला आरोहीको इतिहास रचेकी हुन्। रामेछापको गोकुलगंगा गाउँपालिका एक चुचुरे स्थायी ठेगाना भएकी कार्कीले हिजो बिहान 10:20 जाँदा सफलतापूर्वक सगरमाथाको आरोहण गरेको सशस्त्र प्रहरीले जनाएको छ। सशस्त्र प्रहरी बल नेपालको तर्फबाट सगरमाथा आरोहण गर्ने उनी तेस्रो सशस्त्र प्रहरी कर्मचारी हुन् भने महिला कर्मचारीहरूमध्ये पहिलो आरोही हुन्। यो सँगै कार्की सशस्त्र प्रहरीबाट सगरमाथा आरोहण गर्ने पहिलो महिला आरोही बनेकी छन्। उनी राष्ट्रिय स्तरकी फेन्सिङ खेलाड़ी पनि हुन्। कार्कीसँगै सशस्त्र प्रहरी सहायक निरीक्षक निम डिकी शेर्पाले पनि हिजै सगरमाथाको सफल आरोहण गरेकी छन्। यसैबीच विख्यात पर्वतारोही कामरिता शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथा 32 पटक सफलतापूर्वक आरोहण गर्दै आफ्नै विश्व कीर्तिमानलाई तोडेका छन्। सोलुखुम्बु थामेका 56 शेर्पाले हिजो बिहान विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्दै आफ्नै विश्व कीर्तिमानलाई तोडेका हुन्। यस्तै विश्व प्रसिद्ध नेपाली पर्वतारोही लाक्पा शेर्पाले पनि विश्वको सर्वोच्च शिखर सगरमाथाको 11 पटक सफल

0: आरोहण गरेकी छन्। लाग्पा शेर्पाले 11 पटक सगरमाथा आरोहण गर्दै महिला आरोही मध्ये सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गर्ने विश्व कीर्तिमान कायम गरेकी हुन्। दोलखामा एक महिनाको अवधिमा 24 अपराधिक घटना भएको छ। दोलखा प्रहरीको विवरण अनुसार जिल्लामा वैशाख महिनामा मात्रै कर्तव्य ज्यान सहित 24 अपराधिक घटना भएको हो। त्यसमध्ये भवितव्य ज्यान सम्बन्धी 8 घटना भएको छ भने आत्महत्या सम्बन्धी 6 घटना भएका छन्। प्रहरीका अनुसार बैंकिङ कसुर, अभद्र व्यवहार र फुटकर ज्यान सम्बन्धी 2-2 घटना हुँदा कर्तव्य ज्यान, आत्महत्या, दुरुत्साहन, ठगी र विद्युतीय कारोबार ऐन सम्बन्धी 1 घटना दर्ता भएको छ। सो अवधिमा चालू मुद्दाका 6 प्रतिवादी पक्राउ परेको दोलखाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक इन्स्पेक्टर श्री राम तिमेल सिन्हाले जानकारी दिएका छन्। यसका साथै प्रहरीले 2 फरार प्रतिवादीलाई पनि पक्राउ गरेको हो। दोलखामा एक महिनाको अवधिमा 6 सवारी दुर्घटना हुँदा 1 मृत्यु भएको छ भने 13 घाइते भएका छन्। अधिकांश दुर्घटना तीव्र गतिका कारण भएको प्रहरीको निष्कर्ष छ। 6 दुर्घटना मध्ये 4 तीव्र गतिका कारण र 2 यान्त्रिक गडबडीका कारण भएको प्रहरीले जनाएको छ। हाम्रो समाचारमा अब रेडियो रिपोर्टको पालो। एसईई परीक्षाको नतिजा सार्वजनिक भइसकेको छ। नतिजा आएसँगै विद्यार्थीहरूलाई कुन विषय छनौट गर्ने भन्ने विषयले निकै सताउने गर्दछ। एसईई परीक्षापछिको अध्ययनको विषय छनौट गर्दा के कस्ता कुराहरूमा ध्यान दिनुपर्दछ त? प्रस्तुत छ एक रिपोर्ट।
1: एसईई परीक्षापछि कुन विषय लिएर अध्ययन गर्ने भन्ने बारे विद्यार्थी र अभिभावकहरूका लागि चासो र चिन्ता हुने गर्दछ। यो विषय राम्रो र त्यो विषय कमसल भन्ने भ्रम पनि छ। कक्षा 11 र 12 पढेको विषयले विश्वविद्यालयको शिक्षाका लागि आधार तय गर्दछ। राम्रो ग्रेड आउँदा विज्ञान, औषध आउँदा व्यवस्थापन र कम ग्रेड आउँदा मानविकी वा शिक्षा संकाय पढ्नुपर्ने मानसिकता छ, जुन विद्यार्थीहरूको रुचिको विपरीत हुन सक्छ। त्यसैले अध्ययनको विषय छनौट गर्दा धेरै कुरामा ध्यान दिन जरूरी छ। शिक्षाविदहरूका अनुसार विषय छनौट पूर्व पर्याप्त सूचना लिन जरूरी छ। यस्ता सूचना र जानकारी विभिन्न कलेजहरूबाट पनि लिन सकिन्छ, तर यसको विश्वसनीयता अनिवार्य जाँच्नु पर्दछ। विषय छनौटको अन्तिम निर्णय विद्यार्थीलाई नै लिन दिने वातावरण बनाउनु पर्छ। अरूको देखासेखीमा भन्दा पनि आफ्नो क्षमता र लगाव कुन क्षेत्रमा छ सो विषय छान्दा राम्रो हुन्छ। साथीसँग छुट्टिनु पर्ने डरले साथीले जे पढ्यो त्यही विषय रोज्नु हुँदैन, जुन भविष्यका लागि घातक हुन सक्छ। विद्यार्थीले आफ्नो जीवनको गन्तव्य तय गर्नै पर्छ। लक्ष्य स्पष्ट भएमा मात्र कक्षा 11 विषय छनौटले त्यसका लागि आधारशीलको काम गर्न सक्छ। प्रतिस्पर्धात्मक बजार र आर्टिफिसियल इन्टेलिजेन्स एआईको युगमा आफूलाई कसरी स्थापित गर्ने भन्ने हेक्का राख्नुपर्छ। अहिलेको बजार स्थानीय मात्र नभई विश्वव्यापी भइसकेकाले विश्व बजारको माग अनुसार विषय छनौट गर्नु राम्रो हुनेछ। कक्षा 10 पढाइले विद्यार्थीलाई आफ्नो कुन विषयमा बढी रुचि छ भन्ने कुराको संकेत गरिसकेको हुन्छ। आफूले पढेको बोर्ड र आफ्नो झुकावलाई मनन गरेर अघि बढ्नु उत्तम हुन्छ। पदम कुमारी बुढाथोकी, हाम्रो रेडियो चरीकोट।
0: सिन्धुपाल्चोक प्रहरीले एक महिनाको अवधिमा अपराधी क्रियाकलापमा संलग्न 19 विरूद्ध मुद्दा दर्ता गरेको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले सार्वजनिक गरेको वैशाख महिनाको प्रगति विवरण अनुसार विभिन्न शीर्षकमा 11 शीर्षकमा 19 विरूद्ध मुद्दा दर्ता गरिएको हो। जसमध्ये बैंकिङ कसुर मुद्दामा सबैभन्दा बढ़ी 6 विरूद्ध मुद्दा दर्ता गरी अनुसन्धान शुरू गरिएको छ। यसै गरी अभद्र व्यवहार सम्बन्धी कसुरमा 3, सवारी ज्यान कसुरमा 2 तथा बाल यौन दुर्व्यवहार, जबरजस्ती करने उद्योग, कर्तव्य ज्यान र हात हतियार खर खजना कसुरमा 1-1 विरूद्ध मुद्दा दर्ता गरिएको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ। एक महिनाको अवधिमा प्रहरीले चालू मुद्दाका 10 प्रतिवादीलाई पक्राउ गरेको छ भने 47 फरार प्रतिवादी पनि पक्राउ परेका छन्। 47 फरार प्रतिवादीबाट 40 वर्ष 5 महिना 21 दिन कैद र 1,80,001,000 जरिवाना असुल गरिएको छ। यसैबीच सिन्धुपाल्चोकमा एक महिनाको अवधिमा सवारी दुर्घटनामा परि 3 मृत्यु भएको छ भने 39 घाइते भएका छन्। यो अवधिमा 14 सवारी साधन दुर्घटनामा परेको प्रहरीले जनाएको छ। हाम्रो समाचारमा अब अन्तर्राष्ट्रिय समाचार। प्रजातान्त्रिक गणतन्त्र कंगोको पूर्वी इटुरी प्रान्तमा इबोलाको प्रकोपका कारण धेरै मानिसको मृत्यु भएको छ। डब्ल्यूएचओले कंगोमा फैलिएको इबोला प्रकोपलाई अन्तर्राष्ट्रिय आपतकाल घोषणा गरेको छ। पूर्वी इटुरी प्रान्तमा 246 संक्रमित सँगै 80 जनाको मृत्यु भएपछि यसलाई अन्तर्राष्ट्रिय आपतकाल भनिएको हो। यो प्रकोप महामारी भने नभएको विश्व स्वास्थ्य संगठनको भनाइ छ। बुन्डी बुकियो भाइरसका कारण फैलिएको इबोला भाइरसको कुनै पनि स्वीकृत औषधि वा खोप नरहेको डब्ल्यूएचओले जनाएको छ। विश्व स्वास्थ्य एजेन्सीले यो भाइरस कंगोभन्दा बाहिर फैलिएको बताएको छ। छिमेकी युगाण्डामा पनि संक्रमित भेटिएका छन्। हाम्रो समाचारमा अब खेलकुदको समाचार। आईसीसी क्रिकेट विश्वकप लीग 2 अन्तर्गत आज नेपाल र स्कटल्याण्ड बीच खेल हुँदैछ। केतीपोरी स्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल बिहान 9:30 बजे शुरू हुनेछ। नेपाल अमेरिका र स्कटल्याण्ड बीचको जारी श्रृंखलामा हालसम्म 3 खेल सकिएका छन्, जसमध्ये स्कटल्याण्डले आफ्ना दुवै खेलमा विजयी भएको छ। स्कटल्याण्डले पहिलो खेलमा नेपाललाई डर्कवुड लुइसका नियमका आधारमा 2 रनले पराजित गरेको थियो भने अर्को खेलमा पनि स्कटल्याण्डले अमेरिकालाई सोही नियमका आधारमा 2 रनले नै पराजित गरेको थियो। आईसीसी क्रिकेट विश्वकप लीग 2 को अंक तालिकामा नेपाल 7 स्थानमा छ। आजको खेल नेपालका लागि निकै महत्वपूर्ण छ। आईसीसी क्रिकेट विश्वकप लीग 2 अन्तर्गत आज नेपाल र स्कटल्याण्ड बीच खेल हुँदै सम्बन्धी समाचार सँगसँगै हाम्रो समाचारको बिहान 7 बजेको विशेष बुलेटिन यही सकिन्छ। यो समाचार बुलेटिनबाट म सृजना बिदा चाहन्छु। नमस्ते।
2: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
3: होइनै पाँडे, त राम्रो लुगा लगाएर पो हिँडेछ, कता जान लागिस्? बिहे तिर हो कि क्या हो?
4: कहाँबाट बिहेमा जानु? यो त मनोकामनाको कमाल पो हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल, होइन?
3: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिन। तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
5: होइन पाण्डहरू चाहिँ के कुराकानी गर्न लागेको हो?
4: के हुनु नि बित्ती, मनोकामनाको कुरा हो नि, होइन?
3: हो नि पाँडे, मनोकामना नै किन? बरु भन्न यहाँ के को सुविधा छ, म पनि सुनिहालौ न।
4: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि, होइन?
3: उसो भए पाँडे गइहालौ नि, ढिला नगरौ न।
4: कहाँ हुनु नि, कृषि विकास बैंक अगाडि छ नि, होइन?
5: पाण्डहरू गइहालौ न।
6: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्।
7: प्रोपाइटर उमेश थापा। थप जानकारीका लागि सम्पर्क 98 44 0 65 293 र 98 44 21 11 99।

0: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेखे।
1: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
0: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्। अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
2: अङ्कल अङ्कल आउनुहोस्, म हजुरलाई बाटो कटाइदिन्छु।
3: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
4: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
0: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
5: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
6: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउँ, सभ्य समाज निर्माण गरौं।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: नमस्कार स्वयंसेविका दिदी।
9: नमस्कार नमस्कार, दुईज्यूको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
10: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
9: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
8: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ, यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
9: हो त,
10: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी।
9: आहा, कस्तो राम्रो, यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनु पर्छ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
2: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: भीमेश्वर ड्राइभिङ सेन्टर सरीकोट बीच बजार दोलखाको ड्राइभिङ सेवा सम्बन्धी सूचना।
1: के तपाईँ हलुका सवारी साधन चलाउनका लागि ड्राइभिङ सिक्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब भीमेश्वर ड्राइभिङ सेन्टरले दोलखा सदरमुकाम सरीकोटमै यो सुविधा उपलब्ध गराएको छ।
2: यहाँ दक्ष तथा अनुभवी प्रशिक्षकहरूद्वारा ग्यारेन्टीका साथ हलुका सवारी साधनहरू मोटरसाइकल कार स्कूटर सिकाउनका साथै ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था गरिएको छ।
0: नेपाल सरकारको अनुमति बिना तथा लाइसेन्स बिना ड्राइभरहरूसँग सिकेका सिकारु तथा अर्ध सिकारुहरूलाई पनि ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था छ।
2: हाम्रा सुविधाहरू
1: सैद्धान्तिक र प्रयोगत्मक दुवै भएको,
0: आफ्नै कम्पाउण्ड भएको,
2: समूहमा आउनेहरूलाई विशेष छुटको व्यवस्था भएको,
1: गाडी भएको तथा लाइसेन्स नभएकाहरूलाई पनि ट्रायलमा सफल हुनका लागि स्पेशल कोर्सको व्यवस्था भएको,
2: सस्तोमा होइन राम्रो सिकाउँछौ।
1: प्रोपाइटर रूपक मास्के विस्तृत जानकारीका लागि भीमेश्वर ड्राइभिङ सेन्टर सरीकोट बीच बजार दोलखा भीमेश्वर टेक्निकल इन्स्टिच्युट नजिकै सम्पर्क नम्बर 9844304879 9844304879 र 9864100011 9864100011।
3: खै जन्म दर्ता दिनुहोस् त।
4: जन्म दर्ता गरेको छैन नि म्याडम।
3: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
4: हो र, मलाई त थाहा नै थिएन म्याडम।
3: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
4: पहिला कसैले भनेनन्।
5: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
6: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
7: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
6: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
9: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: धुलीखेल अस्पताल दुलखा अस्पताल दुलखाको सूचना। धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। हाम्रा सेवाहरू: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा,
1: 24 घण्टा आकस्मिक सेवा,
0: बाल रोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
1: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
0: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
1: 24 घण्टा फार्मेसी सेवा,
0: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
1: हार्ट जोनी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
0: हार्ट जोनी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
1: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
0: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
1: दिशा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
2: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
0: अन्य थप जानकारीको लागि
2: सम्पर्क नम्बर 0494-12-020।
0: धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखा।
3: तपाईहरूलाई तालिम गोष्ठी र सेमिनारका लागि सुन्दर शान्त हलको आवश्यकता परेको छ?
4: यदि छ भने आजै सम्पर्क गर्नुहोस्।
3: चरीकोट चरीघ्याङ स्थित हाम्रो रेडियोको सभा हल उपलब्ध छ।
4: हाम्रा सुविधाहरू:
5: 150 जना मानिस अट्न सक्ने सुविधा सम्पन्न सभा हल,
4: सभाहलमै साउन्ड सिस्टम जडान गरिएको हुँदा बाहिरबाट महँगो शुल्क तिरेर साउन्ड सिस्टम भाडामा ल्याउनु नपर्ने,
5: जेनेरेटरको 24 घण्टा व्यवस्था, विद्युत आपूर्ति नभएको बेला पनि कार्यक्रम सञ्चालनमा कुनै बाधा नपर्ने,
4: पर्याप्त पार्किङको व्यवस्था, आवश्यकता अनुसार छत पनि प्रयोग गर्न सकिने,
5: कार्यक्रमका लागि प्रोजेक्टरको आवश्यकता परे सोको समेत व्यवस्था हुने,
4: र लामो अवधिको तालिम गोष्ठी गर्नु परेमा हल भाडामा विशेष छुटको व्यवस्था।
3: अब टेन्सन गर्नै पर्दैन, साउन्ड सिस्टम र ब्याकअप सहितको सुविधा सम्पन्न सभा हल सहुलियत मूल्यमा उपलब्ध छ।
4: थप जानकारीका लागि सम्पर्क हाम्रो रेडियो 103.4 मेगाहर्ज चरीकोट चरीघ्याङ दोलखा, 0974-1802 र 0974-1844।
6: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
7: आफै होइन ए पाँडे सोल्टे, कसको टिभी बोकेर हिँड्यौ? निकै हतारमा छौ त।
8: कथै बरी लैलै कसको टिभी बोक्नु नि भेटी, आफ्नै टिभी बिग्रियो अनि बनाउन जान लागेको नि, बनाउने पो कहाँ होला त होइन?
7: त्यति कुरामा पनि चिन्ता गर्नु पर्छ त, सदरमुकाम चरीकोटबाट चरीघ्याङ जाने बाटोमा रहेको हाम्रै चौधरी इलेक्ट्रोनिक्समा लैजाऊ न, त्यहाँ त तिम्रो बिग्रेको टिभी मात्र होइन कि मोबाइल घडी सबै पनि हाल्छ नि, सकिगयो नि।
8: ए हो र, त्यसो भए म पनि त्यतैतिर लागिहाल्छु नि होइन त?
5: अब आउनुहोस् हाम्रै चौधरी इलेक्ट्रोनिक्समा, 32 इन्च देखि माथिको एलईडी किन्दा डिस होम सिपेमा
9: यहाँ फ्रिज डी फ्रिज एलईडी एलसीडी टीभी मोबाइल साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथै सबै प्रकारका टीभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ। यसका साथै विवाह गोष्ठी सेमिनार व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
10: टीभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा छ। यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ।
11: प्रोप्राइटर नरेन्द्र चौधरी, चौधरी इलेक्ट्रोनिक्स, चरीकोट, चरीख्याङ। थप जानकारीका लागि सम्पर्क नम्बर 98449481 42 र 98449081414।

0: सिद्धिनेश्वर मंदिर में दर्शन करना आउनुहुने भक्त सन्हरुमा हार्दिक अनुरोध
1: विभिन्न धर्मावलम्बीहरूको साझा आस्थाको धरोहर विश्व विख्यात श्री श्री श्री भीमेश्वर भीमसेन भीम नारायण भीम भैरव भगवती महाकाली भगवान बुद्ध किरातेश्वर महादेव महारुद्र भीम राणेश्वर आदि भगवानको एक शिला सहर्ष अवतारको रूपमा पूजिने भीमेश्वरलाई आ आफ्नो विधि अनुसार पूजापाठ गर्दा तपसिलका विषयहरूमा ध्यान दिई आफ्नो मनोकांक्षा पूरा गराउन हुन सम्पूर्ण भक्तजनहरूमा हार्दिक अनुरोध गर्दछौं।

0: गोकुल धूप साल धूप वा बाटेको धूप मात्र प्रयोग गर्नुहुन अनुरोध गरिन्छ।
1: मन्दिरमा फलामको ससाना त्रिशूल, ससाना घण्टी, चुनरी, सौभाग्य चढाउन निषेध गरिएको छ।
0: रुद्र अवतारको समयमा सेतो तुल र बलिपूजा भएमा रातो सेतो तुल सदाउनु हुन र अन्य समयमा सदाउन निषेध गरिएको छ।
1: भाकल भएका दर्शनार्थीले मात्र त्रिशूल घण्टी चढाउने परम्परा भएकाले भाकल गर्नुभएका भक्तजनहरूले समितिले तोके बम्बोजिमको त्रिशूल तथा घण्टी समितिमा सम्पर्क गरी चढाउन सकिनेछ।

0: रुद्रीपूजा हुने समय बिहान 9 बजेदेखि 10:30 बजेसम्म सो समयमा भीमेश्वर महादेव स्वरूपमा विराजमान हुनुहुनेछ।
1: छक्काल मध्याह पूजा दिनको ठिक 12 बजेपछि भीमेश्वर नारायण स्वरूपमा विराजमान हुनुहुनेछ। उक्त समयमा भाले बोका अण्डा काँचो नरिवल वा जटा नरिवलको बलि नदिन हुन अनुरोध गरिन्छ।
0: भीमेश्वरले सबै भक्तजनहरूको कल्याण गरून्।
1: दोलखा भीमेश्वर गुठी व्यवस्थापन समिति भीमेश्वर नगरपालिका 2 दोलखा।

0: मलाई जन्म दर्ता दिनुहोस् त.
1: जन्म दर्ता गरेको छैन नि म्याडम.
0: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि.
1: हो र, मलाई त थाहा नै थिएन म्याडम.
0: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ.
1: पहिला कसैले भनेनन्?
2: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ.
3: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ.
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ. सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्.
3: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो.
2: नेपाल सरकार विज्ञापन बोर्ड.
5: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज.

0: नमस्कार स्वयं सेविका दिदी।
1: नमस्कार नमस्कार। दुई जीवको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
2: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
1: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
0: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
1: हो त,
2: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी।
1: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: छ्या, कस्तो खल्लो दुध पानी मिसाएको रहेछ, हामी त खाँदैनौ।
5: होइन बुढा, डिडिसीको लोगो नभएको यो खुल्ला दुध कहाँबाट लिएर आएको? बच्चाहरूले पनि खाएनन्, झन् चिया त पटक्कै मिठो छैन। अलि राम्रो दुध ल्याउन सक्दैनौ?
6: हेर हेर यो बुढीको गनगन, मिठो दुध यो चरीकोट बजारमा कहाँ पाइन्छ र?
5: तिमी कुन जमानामा छौ? दोलखा डेरीको डिडिसी दुध लिएर आऊ न।
6: ल ल, म दोलखा डेरीको नम्बर वान डिडिसी दुध नै लिएर आइहाल्छु।
4: आहा, कति मिठो दुध, अबदेखि सधैँ डिडिसी दुध नै लिएर आउनुहोस् है बाबा।
7: हजुर, नेपाल सरकारको स्वामित्व भएको दुग्ध विकास संस्थान डिडिसीको व्यवस्थापनमा सञ्चालन भइरहेको दोलखा डेरीबाट उत्पादन भएको चरीकोट बजारको नम्बर वान डिडिसी दुध, दही, पेडा, खुवा, घिउ, पनिर लगायतका दुग्ध पदार्थहरू नजिकैको डिलर वा खुद्रा विक्रेताबाट खरिद गरी सधैँ उपभोग गरौ। साथै यस डेरीले जिल्लाका विभिन्न गाविसहरूमा दुध संकलन केन्द्र स्थापना गरिरहेको हुँदा दुध बिक्रीका लागि तत्काल सम्पर्क राख्न हुन कृषकहरूलाई हार्दिक अनुरोध गरिन्छ।
8: बिक्री केन्द्रहरू चरीकोट बजार, दोलखा बजार, जिरी, मैना पोखरी र सिंगटी बजार। संकलन केन्द्रहरू बोच, साकिने, सुस्ता, सिमौती, जपी, भिरकोट साथै कारखाना वरपरका क्षेत्रहरू।
7: दोलखा दुग्ध उद्योग लिमिटेड, चरीकोट, दोलखा। सम्पर्क 049-421-020।
9: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: दुलीखेल अस्पताल दुलखा अस्पताल दुलखाको सूचना।
1: धुलेखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
0: हाम्रा सेवाहरू
1: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा,
0: 24 घण्टा आकस्मिक सेवा,
1: बालरोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
0: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
1: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
0: 24 घण्टा फार्मेसी सेवा,
1: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
0: हाड जोनी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
1: हाड जोनी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
0: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
1: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
0: दिसा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
2: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
1: अन्य थप जानकारीको लागि
2: सम्पर्क नम्बर 0949412020।
0: धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखा।
3: ओहो ला
4: ल ल ल ल मरिङ के हो?
3: हेर त रगतै रगत भयो छ्या, म त त्यस्तो हेर्न नि सक्दिन।
4: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
3: अरे हेर त धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
4: त्यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त अब
3: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
5: हो। बाटो काट्दा जेब्रा क्रसबाट काटौं, जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊं।
6: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
7: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ।
1: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौ। यदि तपाईँ पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
0: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड बैतेश्वर चार साबिक काभ्रे गाडी सौरा नम्बर छ बगरमा तपाईँले यो सुविधा पाउन सक्नुहुनेछ।
1: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
0: थप जानकारीका लागि सम्पर्क 9844463878 र 9844011725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड बैतेश्वर चार काभ्रे बगर दोलखा।
2: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: होइन हौ दिदी बहिनी, आजको किसान मिटिङमा के गन्थन हुँदैछ?
1: के हुनु नि साइला दाई, धानको बिउ राख्ने समय भयो, कुन धानको बिउ राख्ने भनेर सल्लाह गर्दैछौ नि।
0: ल नानीहरू पनि सबैजना ध्यान दिएर सुन, धानको बिउ त सिडबक्स कम्पनीद्वारा उत्पादित US 312 नै लगाउनु पर्छ नि, किनकि यो धान त तराईदेखि मध्य पहाड क्षेत्रसम्म नेपाल सरकारद्वारा अनुमोदित गरिएको छ। हाम्रो पहाडी हावापानीमा सुहाउँदो पनि छ, खानमा मिठो, पाक्नलाई छिटो, हल्का बाँच्नदार, हावाले नडल्ने, उत्पादन पनि धेरै भएको, गाई बस्तुलाई पराल पनि राम्रै पर्ने खाले छ। यतिको गुण भएको त अरू कुनै धानमा पनि छैन है नानी।
1: ओहो, यो धान त असाध्यै राम्रो पो रहेछ।
0: हो त नि नानी, त्यसैले त यसपालि हामी सबैले शङ्कर धान US 312 नै लगाउने निर्णय गर्यौं।
1: हस् त दाई, धेरै धेरै धन्यवाद तपाईँलाई, हामी पनि यसपालि शङ्कर धान US 312 नै लगाउनेछौ।
2: नेपाली माटोले रोजेको, किसानले खोजेको शङ्कर धान US 312 सम्पूर्ण एग्रो भेट पसलहरूमा उपलब्ध छ। खोजी खोजी लगाऊ।

0: Laura, Laura sagt ja! Vlad, hey, wo ist Laura? Laura, Laura sagt ja!
1: Oi, no, Fanny, Laura! Fanny, Laura, Fanny!
2: Pani le, pani le, pani etale, pani.
3: Laura, Laura sagt ja, wo ist
1: Laura, Laura, Fanny, Fanny, Fanny! Fanny, Laura, Fanny, Fanny!
4: लापरवाही नगरौ प्रज्वलनशील पदार्थमा सबैले दिउँ ध्यान
1: एक काटी सलाईले लिन सक्छ ज्यान
2: सलाई तथा लाइटरहरू बाल बच्चाहरूले देख्ने तथा भेट्ने ठाउँमा नराखौ
1: धुम्रपान गरी जथाभावी सुरतको ठुटाहरू नफ्याकौ
4: घर वरिपरि झिक्रा पात पतिङ्गर नथुपारौ
5: होरी बतासको मौसम अनि आगलागी हुने बढी सम्भावना बेलैमा सबैले होस पुर्याउँ अकल्पनीय घटनाबाट आफू पनि जोगिउँ र अरूलाई पनि जोगाउँ
6: जनहितको लागि हाम्रो रेडियोको प्रयास
7: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज
8: होइनै पाँडे त राम्रो लुगा लगाएर पो हिँडेछ कता जान लागि बिहे तिर हो कि क्या हो
9: कहाँबाट बिहेमा जानु यो त मनोकामनाको कमाल पो हो त बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल होइन
8: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिन तनावै तनाव छ गोजीमा 2 रुपियाँ छैन
10: होइन पाण्डहरू के कुराकानी गर्न लागेको हो
9: के हुनु नि भित्ति मनोकामनाको कुरा हो नि होइन
8: हो नि पाँडे मनोकामना नै किन बरु भन्न यहाँ के को सुविधा छ म पनि सुनिहालौ न
9: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि होइन
8: उसो भए पाँडे गइहालौ नि ढिला नगरौ न
9: कहाँ हुनु नि कृषि विकास बैङ्क अगाडि छ नि होइन
10: पाण्डहरू गइहालौ न सकिगयो नि
11: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्
12: प्रोपाइटर उमेश थापा थप जानकारीका लागि सम्पर्क 98 44 065 293 र 98 44 21 11 99

नयाँ नेपालको नयाँ आवाज, आवाज विहीनहरूको आवाज, जन आवाज, हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: छोरल्पा अस्पतालको भर्ना सम्बन्धी अत्यन्त जरूरी सूचना। 20 वर्षदेखि सुविधा दिँदै आएको छोरल्पा अस्पतालमा स्वास्थ्य सम्बन्धी विभिन्न विषयमा भर्ना खुलेको छ। शैक्षिक कार्यक्रमहरू पीसीएल इन नर्सिङ शीर्ष संख्या 40, डिप्लोमा इन फार्मेसी शीर्ष संख्या 40, डिप्लोमा प्रमाणपत्र तह सामान्य चिकित्सा शीर्ष संख्या 40 र डिप्लोमा मेडिकल ल्याब टेक्नोलोजी शीर्ष संख्या 30। आवश्यक कागजातहरू एसएलसी वा एसई को मार्कशीट, नागरिकता वा जन्म दर्ता, हालसालै खिचेको फोटो 3 प्रति, आफू पढ्ने लक्षित वर्ग खुल्ने कागजात। फारम भर्ने मिति 2083 साल वैशाख 29 गतेदेखि जेठ 13 गतेसम्म। थप जानकारीको लागि सम्पर्क नम्बर 0494211505 र 0494211523। पुनश्च विद्यार्थी आफै कलेजमा उपस्थित भई वा अनलाइन आवेदन भर्न सक्नुहुनेछ।
1: नमस्ते डाक्टर साहब।
2: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त, के हो?
1: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
2: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
1: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
2: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
1: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
2: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
1: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
2: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
3: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजन कमलबाट जोगाउनु।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
1: डर लाग्नु, निद्रा नलाग्नु,
0: अनौठा विचार आउनु,
1: निराशा बढ्नु, खुसी नहुनु,
0: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
1: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
0: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
1: छटपटी हुनु, चिटचिट पसिना आउनु,
0: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
1: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
0: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
1: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
2: के तपाईँ लोकल र उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ?
3: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौ। यदि तपाईँ पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
2: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड, बैतेश्वर चार साबिक काभ्रे गाविस वडा नम्बर 6 बगरमा तपाईँले यो सुविधा पाउन सक्नुहुनेछ।
3: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
2: थप जानकारीका लागि सम्पर्क 9844463878 र 9844011725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड, बैतेश्वर चार काभ्रे बगर दोलखा।
4: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: भीमेश्वर ड्राइभिङ सेन्टर सरीकोट ब्रिज बजार दोलखाको ड्राइभिङ सेवा सम्बन्धी सूचना।
1: के तपाई हलुका सवारी साधन चलाउनका लागि ड्राइभिङ सिक्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब भीमेश्वर ड्राइभिङ सेन्टरले दोलखा सदरमुकाम सरीकोटमै यो सुविधा उपलब्ध गराएको छ।
2: यहाँ दक्ष तथा अनुभवी प्रशिक्षकहरूद्वारा ग्यारेन्टीका साथ हलुका सवारी साधनहरू मोटरसाइकल, कार, स्कूटर सिकाउनका साथै ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था गरिएको छ।
0: नेपाल सरकारको अनुमति बिना तथा लाइसेन्स ड्राइभरहरूसँग सिकेका सिकारु तथा अर्ध सिकारुहरूलाई पनि ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था छ।
2: हाम्रा सुविधाहरू
1: सैद्धान्तिक र प्रयोगत्मक दुवै भएको,
0: आफ्नै कम्पाउण्ड भएको,
2: समूहमा आउनेहरूलाई विशेष छुटको व्यवस्था भएको,
1: गाडी भएको तथा लाइसेन्स नभएकाहरूलाई पनि ट्रायलमा सफल हुनका लागि स्पेशल कोर्सको व्यवस्था भएको,
2: सस्तोमा होइन राम्रो सिकाउँछौ।
1: प्रोपाइटर रूपक मास्के विस्तृत जानकारीका लागि भीमेश्वर ड्राइभिङ सेन्टर सरीकोट बीच बजार दोलखा भीमेश्वर टेक्निकल इन्स्टिच्युट नजिकै। सम्पर्क नम्बर 9844304879, 9844304879 र 9864110011, 9864110011।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ध्यान दिनुहोस् ध्यान दिनुहोस्। समृद्ध सक्षम र आत्मनिर्भर नेपाल निर्माणको आधार राष्ट्रिय आर्थिक गणना 2082 सञ्चालन भइरहेको छ।
2: यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय दोलखाबाट खटिनुभएका गणकहरू तपाईहरूको उद्योग पसल व्यवसाय विद्यालय कार्यालय तथा सबै प्रकारका संघ संस्था र प्रतिष्ठानहरूमा प्रत्यक्ष रूपमा पुगिरहनु भएको छ।
1: आउनुहोस् आफ्नो व्यावसायिक क्रियाकलापको सही पूर्ण र यथार्थ विवरण दिई यस राष्ट्रिय अभियानलाई सफल बनाऊ। तपाईले प्रदान गर्नुभएको सम्पूर्ण जानकारी तथ्याङ्क ऐन 2079 अनुसार पूर्ण रूपमा गोप्य रहनेछ।
2: अर्थतन्त्र मापनको आधार आर्थिक गणना, समृद्ध नेपाल निर्माणका लागि आर्थिक गणना, आर्थिक गणनामा कोही नछुटौं।
3: नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय राष्ट्रिय तथ्याङ्क कार्यालय तथा जिल्ला आर्थिक गणना कार्यालय दोलखा। थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
4: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: ഷോർട്ടി വാസ്കോ ടി വി പോക്കര എടെ നിക്ക അവതാര മാ സൗത്ത
1: आफ्नै टिभी बिग्रियो अनि बनाउन जान लागेको नि बनाउने पो कहाँ होला त होइन
0: त्यति कुरामा पनि चिन्ता गर्नु पर्छ त सदरमुकाम चरीकोटबाट चरी घ्याङ जाने बाटोमा रहेको हाम्रै चौधरी इलेक्ट्रोनिक्समा लैजाऊ न त्यहाँ त तिम्रो बिग्रेको टिभी मात्र होइन कि मोबाइल घडी सबै पनि हाल्छ नि सके हो नि
1: त्यसो भए म पनि त्यतैतिर लागिहाल्छु नि होइन त
2: अब आउनुहोस् हाम्रै चौधरी इलेक्ट्रोनिक्समा 32 इन्च देखि माथिको एलईडी किन्दा दिसौं सिधैमा यहाँ फ्रिज डी फ्रिज एलईडी एलसीडी टिभी मोबाइल साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथै सबै प्रकारका टिभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ यसका साथै विवाह गोष्ठी सेमिनार व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ टिभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा छ यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ
3: प्रोप्राइटर नरेन्द्र चौधरी चौधरी इलेक्ट्रोनिक्स चरीकोट चरीख्याङ थप जानकारीका लागि सम्पर्क नम्बर 9844-39-81-42 र 9844-061-814
4: यो हो हाम्रो रेडियो 103.4 MHz
5: जिरी नगरपालिकाको जनहितमा जारी सूचना
6: जिरी अस्पतालमा सञ्चालित पोषण पुनर्स्थापना केन्द्रमा 5 वर्ष मुनिका कुपोषण निदान भएका शिशु तथा बाल बालिकालाई भर्ना गरी निशुल्क सुविधा प्रदान गरिँदै आएको छ तसर्थ कुपोषित शिशु तथा बाल बालिकालाई समयमै पोषण पुनर्स्थापना केन्द्रमा ल्याई उपचार गराउन अभिभावक समुदायका सदस्य स्वास्थ्य कर्मी तथा सरकारवाला सबैलाई हार्दिक अनुरोध गरिन्छ
5: बाल बालिकाको स्वास्थ्य सुरक्षित राखौं उज्जवल भविष्य निर्माण गरौं
6: बाल बालिकाको स्वास्थ्य सुधार हाम्रो सामूहिक जिम्मेवारी हो
5: पोषण पुनर्स्थापना केन्द्रमा सेवा लिनका लागि
6: बच्चाको आमा वा एकजना स्याहारकर्ता उपचार अवधिभर अनिवार्य बच्चासँगै बस्नु पर्नेछ
5: कुपोषित बाल बालिकाको आधारभूत चिकित्सकीय निदान तथा उपचार समेत निशुल्क हुनेछ
6: थप जानकारीका लागि पोषण पुनर्स्थापना केन्द्र जिरीमा सम्पर्क गर्नुहोस्
5: केशव दाहाल वरिष्ठ जनस्वास्थ्य अधिकृत जिरी नगरपालिका नगर कार्यपालिकाको कार्यालय जिरी दोलखा

0: मानसिक समस्याबाट बच्ने उपायहरू।
1: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
0: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
1: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
0: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
1: असल साथीहरूसँग मात्रै संगत गरौं।
0: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
1: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
0: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: अब सुन्नुहोस् पूरा समाचार।
1: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
2: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
1: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
2: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
1: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
2: मद्यपान र धूम्रपान सेवन नगरौ।
1: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: भीमेश्वर मंदिर में दर्शन करना आउनु हुने भक्तजन हरुमा हार्दिक अनुरोध।
1: मेरो
2: विभिन्न धर्मावलम्बीहरूको साझा आस्थाको धरोहर विश्व विख्यात श्री श्री श्री भीमेश्वर भीमसेन भीम नारायण भीम भैरव भगवती महाकाली भगवान बुद्ध किरातेश्वर महादेव महारुद्र भीम राणेश्वर आदि भगवानको एक शिला सहर्ष अवतारको रूपमा पूजिने भीमेश्वरलाई आ आफ्नो विधि अनुसार पूजापाठ गर्दा तपसिलका विषयहरूमा ध्यान दिई आफ्नो मनोकांक्षा पूरा गराउन हुन सम्पूर्ण भक्तजनहरूमा हार्दिक अनुरोध गर्दछौं।

0: गोकुल धूप साल धूप वा बाटे को धूप मात्र प्रयोग गर्नुहुन अनुरोध गरिन्छ।
1: मन्दिरमा फलामको ससाना त्रिशूल, ससाना घण्टी, चुनरी सौभाग्य चढाउन निषेध गरिएको छ।
0: रुद्र अवतारको समयमा सेतो तुल र बलिपुसा भएमा रातो सेतो तुल सदाउन हुन र अन्य समयमा सदाउन निषेध गरिएको छ।
1: भाकल भएका दर्शनार्थीले मात्र त्रिशूल घण्टी चढाउने परम्परा भएकाले भाकल गर्नुभएका भक्तजनहरूले समितिले तोके बमोजिमको त्रिशूल तथा घण्टी समितिमा सम्पर्क गरी चढाउन सकिनेछ।
0: नित्य रुद्रीपूजा हुने समय बिहान 9 बजेदेखि 10:30 बजेसम्म सो समयमा भीमेश्वर महादेव स्वरूपमा विराजमान हुनुहुनेछ।
1: छकाल मध्याह पूजा दिनको ठिक 12 बजेपछि भीमेश्वर नारायण स्वरूपमा विराजमान हुनुहुनेछ। उक्त समयमा भाले, बोका, अण्डा, काँचो नरिवल वा जटा नरिवलको बलि नदिन हुन अनुरोध गरिन्छ।
0: भीमेश्वरले सबै भक्तजनहरूको कल्याण गरून्।
1: दोलखा भीमेश्वर गुठी व्यवस्थापन समिति, भीमेश्वर नगरपालिका 2, दोलखा।

0: ए पख्नुस् त पख्नुस् के गर्नु भएको
1: ल देख्नु भएन औषधि हालेको
0: लौ न शरीर ढाक्ने कपडा मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने
1: एकैछिन त हो नि धेरै बेर होइन खोइ अहिलेसम्म केही भएको छैन तपाईँ पनि
0: हेर्नुहोस् त यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ
1: विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी
0: हो नि रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङटा लाग्ने टाउको दुख्ने मूर्छा पर्ने थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ
1: ए अनि नानी विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन किरा लाग्छ हाल्नु त पर्यो नि
0: सुन्नुहोस् दाइ रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ यसका धेरै विधिहरू छन् यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ
1: हस् नानी मैले बुझे म परम्परागत विषादी नै प्रयोग गर्छु
2: नेपाल सरकार विज्ञापन बोर्ड
3: एक युनिट रगतले तीनजनासम्मको ज्यान बचाउन सकिन्छ
4: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ
3: 45 किलो भन्दा बढ़ी तौल भएका 18-देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ
4: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ
3: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ
4: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन
3: रक्तदान जीवनदान मात्र होइन यो त दानहरू मध्येकै ठूलो दान महादान हो
4: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं
5: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज

0: അപ്പേ ഓനയെ പാടെ ഷോട്ട് വാസ്കു ടി വി പോക്കര ഇടവ് നിക്ക അവതാര മാവത്ത
1: ഗട്ടേ ബരിലേ വാസ്കു ടി വി പോക്കണി ഭിത്തി ആഫ്നെ ടി വി ബിഗ്യു അനി ബനൗന ജന ലാഗി കൊടി ബനൗനെ പുക്ക ഉലട്ട ഓയിന
0: त्यति कुरामा पनि चिन्ता गर्नुपर्छ त सदरमुकाम चरीकोटबाट चरी घ्याङ जाने बाटोमा रहेको हाम्रै चौधरी इलेक्ट्रोनिक्समा लैजाऊ न त्यहाँ त तिम्रो बिग्रेको टिभी मात्र होइन कि मोबाइल घडी सबै पनि हाल्छ नि सके गर्ने
1: त्यसो भए म पनि त्यतैतिर लागिहाल्छु नि होइन त
2: अब आउनुहोस् हाम्रै चौधरी इलेक्ट्रोनिक्समा 32 इन्चदेखि माथिको एलइडी किन्दा डिस्काउन्ट स्थितिमा
3: यहाँ फ्रिज डिप फ्रिज एलइडी एलसीडी टिभी मोबाइल साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथै सबै प्रकारका टिभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ यसका साथै विवाह गोष्ठी सेमिनार व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ
4: टिभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा छ यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ
5: प्रोप्राइटर नरेन्द्र चौधरी चौधरी इलेक्ट्रोनिक्स चरीकोट चरीख्याङ थप जानकारीका लागि सम्पर्क नम्बर 9844391042 र 9844061814
6: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज

0: तपाई कुनै सभा सम्मेलन गर्दै हुनुहुन्छ
1: वा तपाईहरूलाई तालिम गोष्ठी र सेमिनारका लागि सुन्दर शान्त हलको आवश्यकता परेको छ
0: यदि छ भने आजै सम्पर्क गर्नुहोस्
1: चरीकोट चरीग्याङ स्थित हाम्रो रेडियोको सभा हल उपलब्ध छ
0: हाम्रा सुविधाहरू
2: 150 जना मानिस अट्न सक्ने सुविधा सम्पन्न सभा हल
0: सभाहलमै साउन्ड सिस्टम जडान गरिएको हुँदा बाहिरबाट महँगो शुल्क तिरेर साउन्ड सिस्टम भाडामा ल्याउनु नपर्ने
2: जेनेरेटरको 24 घण्टा व्यवस्था विद्युत आपूर्ति नभएको बेला पनि कार्यक्रम सञ्चालनमा कुनै बाधा नपर्ने
0: पर्याप्त पार्किङको व्यवस्था आवश्यकता अनुसार छत पनि प्रयोग गर्न सकिने
2: कार्यक्रमका लागि प्रोजेक्टरको आवश्यकता परे सोको समेत व्यवस्था हुने
0: र लामो अवधिको तालिम गोष्ठी गर्नु परेमा हल भाडामा विशेष छुटको व्यवस्था
1: अब टेन्सन गर्नै पर्दैन साउन्ड सिस्टम र ब्याकअप सहितको सुविधा सम्पन्न सभा हल सहुलियत मूल्यमा उपलब्ध छ
0: थप जानकारीका लागि सम्पर्क हाम्रो रेडियो 103.4 मेगाहर्ज चरीकोट चरीघाङ दोलखा 94.1 FM 802 र 94.1 FM 844
3: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज
2: दुलिखेल अस्पताल दुलखा अस्पताल दुलखाको सूचना धुलेखेल अस्पतालद्वारा सञ्चालित दोलखा अस्पतालले विभिन्न सेवा सञ्चालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ हाम्रा सेवाहरू शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा 24 घण्टा आकस्मिक सेवा बाल रोग विशेषज्ञ सेवा इन्डोस्कोपी कल्चर मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा
4: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा
2: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना
4: 24 घण्टा फार्मेसी सेवा
2: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन
4: हाड जोनी सम्बन्धी विशेषज्ञ उपचार सेवा विशेषज्ञ चिकित्सकबाट दन्त सेवा
2: हाड जोनी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका हड्डी खिएका नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा
4: ईसीजी भिडियो एक्सरे तथा प्रयोगशाला जाँच
2: रगत सम्बन्धी मृगौला मुटु र कलेजोको जाँच थाइरोइड जाँच
4: दिशा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण
5: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन
2: अन्य थप जानकारीको लागि
5: सम्पर्क नम्बर 049-412-020
2: धुलिखेल अस्पताल दोलखा

0: पानी ले पानी ले पानी यताले पानी
1: लौ न लौ कस्तो उठ्यो त केटा
2: लौ न लौ न पानी पानी पानी यता पानी यता पानी
0: यता भोली चल जा यता
1: लौ न लौ कस्तो
3: लापरवाही नगरौ प्रज्वलनशील पदार्थमा सबैले दिउँ ध्यान
2: एक काटी सलाईले लिन सक्छ ज्यान
4: सलाई तथा लाइटरहरू बाल बच्चाहरूले देख्ने तथा भेट्ने ठाउँमा नराखौ
2: धुम्रपान गरी जथाभावी सुरतको ठुटाहरू नफ्याकौ
3: घर वरिपरि झिक्रा पात पतिङ्गर नथुपारौ
5: होरी बतासको मौसम अनि आगलागी हुने बढी सम्भावना बेलैमा सबैले होस पुर्याउ अकल्पनीय घटनाबाट आफू पनि जोगियौ र अरूलाई पनि जोगाऊ
6: जनहितको लागि हाम्रो रेडियोको प्रयास
7: पहिने पाँडे त राम्रो लुगा लगाएर पो हिँडेछ कता जान लागिस बिहेतिर हो कि क्या हो
8: कहाँबाट बिहेमा जानु यो त मनोकामनाको कमाल पो हो त बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल होइन
7: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिनँ तनावै तनाव छ गोजीमा 2 रुपियाँ छैन
9: होइन पाण्डवहरूजी के कुराकानी गर्न लागेको हो
8: के हुनु निधि मनोकामनाको कुरा हो नि होइन
7: हो नि पाँडे मनोकामना नै किन बरु भन्न यहाँ के को सुविधा छ म पनि सुनिहालौ न
8: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि होइन
7: उसो भए पाँडे गइहालौ नि ढिला नगरौ न
8: कहाँ हुनु नि कृषि विकास बैङ्क अगाडि छ नि होइन
9: पाण्डुहरू गइहालौ न सकिगो नि
10: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्
11: ग्रुप राइटर उमेश थापा थप जानकारीका लागि सम्पर्क 9844065293 र 9844211900
12: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज

0: छोरोल्पा अस्पतालको भर्ना सम्बन्धी अत्यन्त जरूरी सूचना। 20 वर्षदेखि सुविधा दिँदै आएको छोरोल्पा अस्पतालमा स्वास्थ्य सम्बन्धी विभिन्न विषयमा भर्ना खुलेको छ। शैक्षिक कार्यक्रमहरू पीसीएल इन नर्सिङ शीर्ष संख्या 40, डिप्लोमा इन फार्मेसी शीर्ष संख्या 40, डिप्लोमा प्रमाणपत्र तह सामान्य चिकित्सा शीर्ष संख्या 40 र डिप्लोमा मेडिकल ल्याब टेक्नोलोजी शीर्ष संख्या 30। आवश्यक कागजातहरू एसएलसी वा एसईको मार्कशीट, नागरिकता वा जन्म दर्ता, हालसालै खिचेको फोटो 3 प्रति, आफू पढ्ने लक्षित वर्ग खुल्ने कागजात। फारम भर्ने मिति 2083 साल वैशाख 29 गतेदेखि जेठ 13 गतेसम्म। थप जानकारीको लागि सम्पर्क नम्बर 0494211505 र 0494211523। पुनश्च विद्यार्थी आफै कलेजमा उपस्थित भई वा अनलाइन आवेदन भर्न सक्नुहुनेछ।
1: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
2: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
1: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
2: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
1: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
2: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
1: सचेत बनाऊ।
2: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
3: हेलो
4: हेलो,
3: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
4: हुन्छ हुन्छ, पक्नुहोस् है। ए ए नानी, छोरी।
5: हजुर,
4: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ, दे त नानी। लु
5: दिन त। हेलो, भन्नुहोस् त।
3: हेलो हजुर,
5: हजुर,
3: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
5: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
4: ए नानी, के भने रहेछ, के भयो?
5: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
4: ल ल ल, किन दिन्थे?
2: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
1: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
2: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउ।
1: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: सुबह प्रभात
1: बस आज हामी के विषयमा छलफल गर्छौ
2: वैदेशिक रोजगारीको विषयमा गुरुआमा
1: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन् आलै पालो भन त
3: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
1: हो अरू भन त
4: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ
5: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
1: स्याबास कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ अरूको पनि केही छ कि
6: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा
5: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ
1: हो वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनुपर्छ
7: नेपाल सरकार विज्ञापन बोर्ड
8: भीमेश्वर मन्दिरमा दर्शन गर्न आउनुहुने भक्तजनहरूमा हार्दिक अनुरोध
9: मेरो
10: विभिन्न धर्मावलम्बीहरूको साझा आस्थाको धरोहर विश्व विख्यात श्री श्री श्री भीमेश्वर भीमसेन भीम नारायण भीम भैरव भगवती महाकाली भगवान बुद्ध किरातेश्वर महादेव महारुद्र भीम राणेश्वर आदि भगवानको एक शिला सहर्ष अवतारको रूपमा पूजिने भीमेश्वरलाई आ आफ्नो विधि अनुसार पूजापाठ गर्दा तपसिलका विषयहरूमा ध्यान दिई आफ्नो मनोकांक्षा पूरा गराउन हुन सम्पूर्ण भक्तजनहरूमा हार्दिक अनुरोध गर्दछौं।

0: गोकुल धूप साल धूप वा बाटे को धूपमात्र प्रयोग गर्नुहुन अनुरोध गरिन्छ।
1: मन्दिरमा फलामको ससाना त्रिशूल ससाना घण्टी चुनरी सौभाग्य चढाउन निषेध गरिएको छ।
0: रुद्र अवतारको समयमा सेतो तुल र बलिपुच्छा भएमा रातो सेतो तुल सदाउनु हुन र अन्य समयमा सदाउन निषेध गरिएको छ।
1: भाकल भएका दर्शनार्थीले मात्र त्रिशूल घण्टी चढाउने परम्परा भएकाले भाकल गर्नुभएका भक्तजनहरूले समितिले तोके बमोजिमको त्रिशूल तथा घण्टी समितिमा सम्पर्क गरी चढाउन सकिनेछ।
0: नित्य रुद्री पूजा हुने समय बिहान 9 बजेदेखि 10:30 बजेसम्म त्यो समयमा भीमेश्वर महादेव स्वरूपमा विराजमान हुनुहुनेछ।
1: छकाल मध्याह पूजा दिनको ठिक 12 बजेपछि भीमेश्वर नारायण स्वरूपमा विराजमान हुनुहुनेछ। उक्त समयमा भाले बोका अण्डा काँचो नरिवल वा जटा नरिवलको बलि नदिन हुन अनुरोध गरिन्छ।
0: भीमेश्वरले सबै भक्तजनहरूको कल्याण गरून्।
1: दोलखा भीमेश्वर गुठी व्यवस्थापन समिति भीमेश्वर नगरपालिका 2 दोलखा।

0: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
1: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याऊ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
0: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौ।
1: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
0: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
1: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई लाइटर तथा आगोको प्रयोग नगरौं।
0: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: ध्यान दिनुहोस्। समृद्ध, सक्षम र आत्मनिर्भर नेपाल निर्माणको आधार राष्ट्रिय आर्थिक गणना 2082 सञ्चालन भइरहेको छ।
4: यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय दोलखाबाट खटिनुभएका गणकहरू तपाईहरूको उद्योग, पसल, व्यवसाय, विद्यालय, कार्यालय तथा सबै प्रकारका संघ संस्था र प्रतिष्ठानहरूमा प्रत्यक्ष रूपमा पुगिरहनु भएको छ।
3: आउनुहोस्, आफ्नो व्यावसायिक क्रियाकलापको सही, पूर्ण र यथार्थ विवरण दिई यस राष्ट्रिय अभियानलाई सफल बनाऊ। तपाईले प्रदान गर्नुभएको सम्पूर्ण जानकारी तथ्याङ्क ऐन 2079 अनुसार पूर्ण रूपमा गोप्य रहनेछ।
4: अर्थतन्त्र मापनको आधार आर्थिक गणना, समृद्ध नेपाल निर्माणका लागि आर्थिक गणना, आर्थिक गणनामा कोही नछुटौ।
5: नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, राष्ट्रिय तथ्याङ्क कार्यालय तथा जिल्ला आर्थिक गणना कार्यालय दोलखा। थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
6: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: सिंहेश्वर ड्राइभिङ सेन्टर सरीकोट ब्रिज बजार दोलखाको ड्राइभिङ सेवा सम्बन्धी सूचना।
1: के तपाईँ हलुका सवारी साधन चलाउनका लागि ड्राइभिङ सिक्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब भीमेश्वर ड्राइभिङ सेन्टरले दोलखा सदरमुकाम सरीकोटमै यो सुविधा उपलब्ध गराएको छ।
2: यहाँ दक्ष तथा अनुभवी प्रशिक्षकहरूद्वारा ग्यारेन्टीका साथ हलुका सवारी साधनहरू मोटरसाइकल कार स्कूटर सिकाउनुका साथै ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था गरिएको छ।
0: नेपाल सरकारको अनुमति बिना तथा लाइसेन्स बिना ड्राइभरहरूसँग सिकेका सिकारू तथा अर्ध सिकारूहरूलाई पनि ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था छ।
2: हाम्रा सुविधाहरू
1: सैद्धान्तिक र प्रयोगात्मक दुवै भएको,
0: आफ्नै कम्पाउन्ड भएको,
2: समूहमा आउनेहरूलाई विशेष छुटको व्यवस्था भएको,
1: गाडी भएको तथा लाइसेन्स नभएकाहरूलाई पनि ट्रायलमा सफल हुनका लागि स्पेशल कोर्सको व्यवस्था भएको,
2: सस्तोमा होइन राम्रो सिकाउँछौ।
1: ग्रुप फाइटर रूप अफ मास्के विस्तृत जानकारीका लागि भीमेश्वर ड्राइभिङ सेन्टर फरिकोट बीच बजार दोलखा भीमेश्वर टेक्निकल इन्स्टिच्युट नजिकै सम्पर्क नम्बर 9844304879 9844304879 र 9864110011 9864110011।
3: हाम्रो रेडियो 103.4 मेगाहर्ज।
4: हैन दिदी बहिनी, आजको किसान मिटिङमा के गन्थन हुँदैछ?
5: के हुनु नि साइला दाई, धानको बिउ राख्ने समय भयो, कुन धानको बिउ राख्ने भनेर सल्लाह गर्दैछौ नि।
4: ल नानीहरू पनि सबैजना ध्यान दिएर सुना, धानको बिउ त सिडबक्स कम्पनीद्वारा उत्पादित US 312 नै लगाउनु पर्छ नि, किनकि यो धान त तराईदेखि मध्य पहाड क्षेत्रसम्म नेपाल सरकारद्वारा अनुमोदित गरिएको छ। हाम्रो पहाड़ी हावापानीमा सुहाउँदो पनि छ, खानमा मिठो, पाक्नलाई छिटो, हल्का बाँच्नदार, हावाले नडल्ने, उत्पादन पनि धेरै भएको, गाई वस्तुलाई पराल पनि राम्रै पर्ने खाले छ। यतिको गुण भएको त अरू कुनै धानमा पनि छैन है नानी।
5: ओहो, यो धान त असाध्यै राम्रो पो रहेछ।
4: हो त नि नानी, त्यसैले त यसपालि हामी सबैले शङ्कर धान US 312 नै लगाउने निर्णय गर्यौं।
5: हवस् त दाई, धेरै धेरै धन्यवाद तपाईँलाई, हामी पनि यसपालि शङ्कर धान US 312 नै लगाउनेछौ।
6: नेपाली माटोले रोजेको, किसानले खोजेको शङ्कर धान US 312 सम्पूर्ण एग्रोभेट पसलहरूमा उपलब्ध छ। खोजी खोजी लगाऊ।

0: लगभग सबैजना आइसक्नु भयो। आजको वडा स्तरको छलफल शुरू गरौँ त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
2: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता

0: ड्राइभिङ सेन्टर सरीकोट ब्रिज बजार दोलखाको ड्राइभिङ सेवा सम्बन्धी सूचना।
1: के तपाईँ हलुका सवारी साधन चलाउनका लागि ड्राइभिङ सिक्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब भीमेश्वर ड्राइभिङ सेन्टरले दोलखा सदरमुकाम सरीकोटमै यो सुविधा उपलब्ध गराएको छ।
2: यहाँ दक्ष तथा अनुभवी प्रशिक्षकहरूद्वारा ग्यारेन्टीका साथ हलुका सवारी साधनहरू मोटरसाइकल, कार, स्कूटर सिकाउनका साथै ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था गरिएको छ।
0: नेपाल सरकारको अनुमति बिना तथा लाइसेन्स बिना ड्राइभरहरूसँग सिकेका सिकारु तथा अर्ध सिकारुहरूलाई पनि ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था छ।
2: हाम्रा सुविधाहरू
1: सैद्धान्तिक र प्रयोगत्मक दुवै भएको,
0: आफ्नै कम्पाउण्ड भएको,
2: समूहमा आउनेहरूलाई विशेष छुटको व्यवस्था भएको,
1: गाडी भएको तथा लाइसेन्स नभएकाहरूलाई पनि ट्रायलमा सफल हुनका लागि स्पेशल कोर्सको व्यवस्था भएको,
2: सस्तोमा होइन राम्रो सिकाउँछौ।
1: रूपाइटर रूपक मास्के विस्तृत जानकारीका लागि भीमेश्वर ड्राइभिङ सेन्टर सरीकोट बीच बजार दोलखा भीमेश्वर टेक्निकल इन्स्टिच्युट नजिकै सम्पर्क नम्बर 9844304879 9844304879 र 9864110011 9864110011।
3: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: त्या कस्तं खाल्लं दूध पाणी मिसायको राहायचं आणि तर खाडे न
1: होइन है बुढा, डीडीसी को लोगो नभएको यो खुल्ला दूध कहाँबाट लिएर आएको? बच्चाहरूले पनि खाएनन्, झन् चिया त पटक्कै मिठो छैन। अलि राम्रो दूध ल्याउन सक्दैनौ?
2: हेर हेर यो बुढीको गनगन, मिठो दूध यो चरीकोट बजारमा कहाँ पाइन्छ र?
1: तिमी कुन जमानामा छौ? दोलखा डेरीको डीडीसी दूध लिएर आऊ न।
2: ल ल, म दोलखा डेरीको नम्बर वान डीडीसी दूध नै लिएर आइहाल्छु।
0: आहा, कति मिठो दूध! अब देखि सधैँ डीडीसी दूध नै लिएर आउनुहोस् है बाबा।
3: हजुर, नेपाल सरकारको स्वामित्व भएको दुग्ध विकास संस्थान डीडीसीको व्यवस्थापनमा सञ्चालन भइरहेको दोलखा डेरीबाट उत्पादन भएको चरीकोट बजारको नम्बर वान डीडीसी दूध, दही, पेडा, खुवा, घिउ, पनिर लगायतका दुग्ध पदार्थहरू नजिकैको डिलर वा खुद्रा विक्रेताबाट खरिद गरी सधैँ उपभोग गरौ। साथै यस डेरीले जिल्लाका विभिन्न गाविसहरूमा दूध संकलन केन्द्र स्थापना गरिरहेको हुँदा दूध बिक्रीका लागि तत्काल सम्पर्क राख्न हुन कृषकहरूलाई हार्दिक अनुरोध गरिन्छ।
4: बिक्री केन्द्रहरू चरीकोट बजार, दोलखा बजार, जिरी, मैना पोखरी र सिंगटी बजार। संकलन केन्द्रहरू बोच, साखिने, सुस्ता, सिमौती, चपे, भिरकोट साथै कारखाना र परका क्षेत्रहरू।
3: दोलखा दुग्ध उद्योग लिमिटेड, चरीकोट, दोलखा। सम्पर्क 0949421020।
5: ए लौ न लौ लौ, चट्याङ पर्न आँटो, सबैजना यता आओ त यता। यो ठुलो रुखको फेदमा बसौ।
6: हुन्न हुन्न, चट्याङको यता रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
7: हो र?
6: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन। सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
7: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
6: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
7: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
6: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतः दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: यो हो हाम्रो रेडियो 103.4 MHz।

0: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करनी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करनी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: ए बाबु अँध्यारो छ, टर्च बालेर जाऊ।
3: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
2: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
3: है बल्ल सम्झे, सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
2: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
3: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
2: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
1: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: के तपाईं लोकल र उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ?
1: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौ। यदि तपाईँ पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
0: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड 3204 साबिक काभ्रे गाविस वडा नम्बर 6 बगरमा तपाईँले यो सुविधा पाउन सक्नुहुनेछ।
1: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
0: थप जानकारीका लागि सम्पर्क 9844463378 र 9844011725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड 3204 काभ्रे बगर दोलखा।
2: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
3: होइन पाँडे, त त राम्रो लुगा लगाएर पो हिँडेछस्। कता जान लागिस्? बिहेतिर हो कि क्या हो?
4: कहाँबाट बिहेमा जानु? यो त मनोकामनाको कमाल पो हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल, होइन?
3: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिनँ। तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
5: होइन पाण्डहरू चाहिँ के कुराकानी गर्न लागेको हो?
4: के हुनु नि बित्ति, मनोकामनाको कुरा हो नि, होइन?
3: हो नि पाँडे, मनोकामना नै किन? बरु भन् न, यहाँ के को सुविधा छ, म पनि सुनिहालौ न।
4: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि, होइन?
3: उसो भए पाँडे गइहालौ नि, ढिला नगरौ न।
4: कहाँ हुनु नि, कृषि विकास बैंक अगाडि छ नि, होइन?
5: पाण्डहरू गइहालौ न।
1: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्।
6: प्रोपाइटर उमेश थापा। थप जानकारीका लागि सम्पर्क 9044065293 र 9044211900।

0: धुलिखेल अस्पताल दुलखा अस्पताल दुलखाको सूचना।
1: धुलिखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
0: हाम्रा सेवाहरू
1: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा,
0: 24 घण्टा आकस्मिक सेवा,
1: बाल रोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
0: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
1: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
0: 24 घण्टा फार्मेसी सेवा,
1: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
0: हाड जोनी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
1: हाड जोनी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
0: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
1: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
0: दिशा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
2: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै

0: क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
1: अन्य थप जानकारीको लागि
0: सम्पर्क नम्बर 0494-12-020।
2: धुलिखेल अस्पताल दोलखा अस्पताल दोलखा।
3: तपाईं सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
1: उनीहरूमा रहेको ज्ञान सिप र अनुभवलाई पुस्तान्तरण गरौं।
0: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेरविचार माया र सम्मान गरौं।
1: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउँ।
0: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
1: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
0: सजग रहौं, सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
3: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
4: मलाई मुख र घाँटीको क्यान्सर छ, म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
5: धुमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: छोरेल्पा अस्पतालको भर्ना सम्बन्धी अत्यन्त जरूरी सूचना। 20 वर्षदेखि सुविधा दिँदै आएको छोरेल्पा अस्पतालमा स्वास्थ्य सम्बन्धी विभिन्न विषयमा भर्ना खुलेको छ। शैक्षिक कार्यक्रमहरू पीसीएल इन नर्सिङ शीर्ष संख्या 40, डिप्लोमा इन फार्मेसी शीर्ष संख्या 40, डिप्लोमा प्रमाणपत्र तह सामान्य चिकित्सा शीर्ष संख्या 40 र डिप्लोमा मेडिकल ल्याब टेक्नोलोजी शीर्ष संख्या 30। आवश्यक कागजातहरू एसएलसी वा एसईको मार्कसीट, नागरिकता वा जन्म दर्ता, हालसालै खिचेको फोटो 3 प्रति, आफू पढ्ने लक्षित वर्ग खुल्ने कागजात। फारम भर्ने मिति 2083 साल वैशाख 29 गतेदेखि जेठ 13 गतेसम्म। थप जानकारीको लागि सम्पर्क नम्बर 0494211505 र 0494211523। पुनश्च विद्यार्थी आफै कलेजमा उपस्थित भई वा अनलाइन आवेदन भर्न सक्नुहुनेछ।
1: ओहो काकी, के को सिंगर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
2: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
1: के रे, नानी त भर्खर 17 की लागि होइन र?
2: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै थिए, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
1: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
2: ए हो र?
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: होइन दिदी बहिनी हो, आजको किसान मिटिङमा के गन्थन हुँदैछ?
1: के हुनु नि साइला दाई, धानको बिउ राख्ने समय भयो, कुन धानको बिउ राख्ने भनेर सल्लाह गर्दैछौ नि।
0: ल नानीहरू पनि सबैजना ध्यान दिएर सुन, धानको बिउ त सिडबक्स कम्पनीद्वारा उत्पादित US 312 नै लगाउनु पर्छ नि, किनकि यो धान त तराईदेखि मध्य पहाड क्षेत्रसम्म नेपाल सरकारद्वारा अनुमोदित गरिएको छ। हाम्रो पहाडी हावापानीमा सुहाउँदो पनि छ, खानामा मिठो, पाक्नलाई छिटो, हल्का बाँच्नदार, हावाले नडल्ने, उत्पादन पनि धेरै भएको, गाई वस्तुलाई पराल पनि राम्रै पर्ने खाले छ। यतिको गुण भएको त अरू कुनै धानमा पनि छैन है नानी।
1: ओहो, यो धान त असाध्यै राम्रो पो रहेछ।
0: हो त नि नानी, त्यसैले त यसपालि हामी सबैले शङ्ख धान US 312 नै लगाउने निर्णय गर्यौं।
1: हवस् त दाई, धेरै धेरै धन्यवाद तपाईँलाई, हामी पनि यसपालि शङ्ख धान US 312 नै लगाउनेछौ।
2: नेपाली माटोले रोजेको, किसानले खोजेको शङ्कर धान US 312 सम्पूर्ण एग्रोभेट पसलहरूमा उपलब्ध छ। खोजी खोजी लगाऊ।
3: ध्यान दिनुहोस् ध्यान दिनुहोस्। समृद्ध, सक्षम र आत्मनिर्भर नेपाल निर्माणको आधार राष्ट्रिय आर्थिक गणना 2082 सञ्चालन भइरहेको छ।
4: यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय दोलखाबाट खटिनु भएका गणकहरू तपाईहरूको उद्योग, पसल, व्यवसाय, विद्यालय, कार्यालय तथा सबै प्रकारका संघ संस्था र प्रतिष्ठानहरूमा प्रत्यक्ष रूपमा पुगिरहनु भएको छ।
3: आउनुहोस्, आफ्नो व्यावसायिक क्रियाकलापको सही, पूर्ण र यथार्थ विवरण दिई यस राष्ट्रिय अभियानलाई सफल बनाऊ। तपाईले प्रदान गर्नुभएको सम्पूर्ण जानकारी तथ्याङ्क ऐन 2079 अनुसार पूर्ण रूपमा गोप्य रहनेछ।
4: अर्थतन्त्र मापनको आधार आर्थिक गणना, समृद्ध नेपाल निर्माणका लागि आर्थिक गणना, आर्थिक गणनामा कोही नछुटौ।
5: नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, राष्ट्रिय तथ्याङ्क कार्यालय तथा जिल्ला आर्थिक गणना कार्यालय दोलखा। थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
6: मनोरञ्जन, साहित्य र कला, संस्कृति, पर्यटन र विकासका लागि जनपक्षीय आवाज हाम्रो रेडियो 103.4 मेगाहर्ज।

दिवसो दुई बजेको हाम्रो समाचारमा पदम कुमारीको नमस्कार। प्रतिपक्षीय दल नेकपाका प्रमुख सचेतक युवराज दुलालले संसदीय व्यवस्थालाई जनताको समस्या समाधान गर्ने थलोको रूपमा स्थापित हुने गरी नियमावलीमा व्यवस्था गर्नुपर्नेमा जोड़ दिएका छन्। प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन 2083 माथिको सैद्धान्तिक छलफलमा भाग लिँदै दुलालले आग्रह गरेका हुन्। प्रमुख सचेतक दुलालले विश्वको विभिन्न मुलुकमा संसदीय व्यवस्थामाथि आलोचना हुने गरेको उल्लेख गर्दै नेपालको संसद भने सो आलोचनाबाट मुक्त हुने गरी सञ्चालन गर्न आवश्यक रहेको बताए। उनले प्रधानमन्त्री र मन्त्रीहरूको संसदप्रति जवाफदेही बनाउने विषयमा पनि आवश्यक व्यवस्था गर्नुपर्ने आवश्यकता औल्याएका छन्। प्रतिपक्ष राष्ट्रिय प्रजातन्त्र पार्टीकी राप्रपाकी प्रमुख सचेतक खुशबू ओलीले मानव तस्करीमा संलग्न गिरोहलाई तत्काल पक्राउ गरी कार्यवाही गर्न सरकारसँग माग गरेकी छन्। आज प्रतिनिधि सभा बैठकमा आकस्मिक समय लिएर बोल्दै उनले कुवेत लगायतका मुलुकहरूमा नेपाली मानव तस्करहरूले 10-12 लाख रूपियाँमा नेपाली महिलाहरूलाई वैदेशिक रोजगारीको नाममा बेच्ने गरेको जिकिर गर्दै यस्ता गिरोहमाथि तत्काल कानूनी दण्ड चलाउन माग गरेकी हुन्। प्रमुख सचेतक ओलीले सरकारले खाड़ी मुलुकहरूमा घरेलु कामदार पठाउन प्रतिबन्ध लगाए पनि मानव तस्करहरूले विभिन्न अवैध बाटो प्रयोग गरेर ती देशहरूमा पुर्याउने गरेका उल्लेख गरिन्। यस्ता गतिविधिमा कड़ा निगरानी राख्न उनले सरकारलाई सचेत गराएकी छन्। हर्क र साम्पाङ नेतृत्वको सम संस्कृति पार्टीले प्रधानमन्त्री बालेन शाहको कार्यशैलीको विरोध गरेको छ। आज प्रतिनिधि सभा शुरू हुनसाथ प्लेकार्ड सहित श्रम संस्कृति पार्टीले सभामुखको अगाडि गएर विरोध गरेको हो। सम संस्कृति पार्टीका संसदीय दलका नेता समेत रहेका राई सहितका संसदले छातीमा प्लेकार्ड राखेर विरोध गरेका हुन्। सम संस्कृति पार्टीले प्रधानमन्त्री बालेन्द्र शाह प्रश्नदेखि भाग्न नपाउने लगायतका माग अघि सारेको छ। मलेसियन दूतावासले कामदारको स्वास्थ्य परीक्षण 36 स्वास्थ्य संस्थाबाट मात्रै हुने जनाएको छ। सार्वजनिक सूचना जारी गर्दै दूतावासले मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण बायोमेडिकल सिस्टम बीएमएस मार्फत नेपालका 36 स्वास्थ्य संस्थाबाट मात्रै भइरहेको स्पष्ट पारेको हो। यसले नेपाल सरकारले लागू गरेको खुल्ला प्रतिस्पर्धाको व्यवस्था मलेसिया जाने श्रमिकका हकमा प्रभावकारी रूपमा कार्यान्वयन हुन नसक्ने संकेत गरेको छ। दूतावासले सन् 2018 अक्टोबर 29 नेपाल र मलेसिया सरकार बीच भएको समझदारी पत्रको स्मरण गराउँदै सो समझदारी अनुसार 36 स्वास्थ्य संस्थालाई स्वास्थ्य परीक्षणका लागि तोकिएको जनाएको छ। नेपाल सरकारले निर्धारण गरेको शुल्कबारे मलेसिया सरकारले बायोमेडिकल सिस्टम सेवा शुल्क बापत 3,000 रूपियाँ तोकेको छ। साथै सो खर्च रोजगारदाताले बेहोर्नुपर्ने व्यवस्था रहेको पनि दूतावासले जनाएको छ। संयुक्त अरब इमिरेट्स यूएईको आणविक पावर प्लान्टमा ड्रोन आक्रमण भएपछि आज एसियाली बजारमा कच्चा तेलको मूल्यमा तीव्र वृद्धि भएको छ। युद्ध अन्त्यका लागि भइरहेको वार्ता ठप्प भएसँगै मध्यपूर्वमा तनावपूर्ण चुलिएको हो। विश्वव्यापी मानक मानिने बेस्ट क्रूडको मूल्य 1.85% बढेर प्रति ब्यारेल 111.28 अमेरिकी डलर पुगेको छ भने अमेरिकी बजारमा कारोबार हुने वेस्ट टेक्सास इन्टरमिडिएट्सको मूल्य पनि 2.32% वृद्धि भई प्रति ब्यारेल 107.87 डलर कायम भएको छ। गत फेब्रुअरी 28 अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमणको बदला स्वरूप इरानले व्यावहारिक रूपमा महत्वपूर्ण मानिने होर्मुज लोकमार्ग बन्द गरेपछि ऊर्जा बजारमा लगातार अस्थिरता देखिँदै आएको छ। नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछानेको नाममा नयाँ विश्व रेकर्ड बनेको छ। लामिछानेको नाममा आज एक दिवसीय क्रिकेटमा सबैभन्दा छिटो 150 विकेट लिने विश्व रेकर्ड बनेको हो। किर्तिपुर स्थित त्रिवी क्रिकेट मैदानमा जारी स्कटल्याण्ड विरूद्धको खेलमा विकेट लिने लामिछाने सबैभन्दा छिटो 150 विकेट लिने खेलाड़ी बनेका हुन्। लामिछानेले 73 खेलमा 150 विकेट पूरा गरेका हुन्। त्यसअघि अस्ट्रेलियाको बलरमा
बलरले 77 खेलमा 150 विकेट पूरा गरेका थिए। भारतीय मुद्राको मूल्य

0: 0.3% कमजोर हुँदै 96 रूपियाँ 2275 पैसामा झरेको थियो। यसले यसअघिको ऐतिहासिक न्यून स्तरलाई समेत पार गरेको हो। यसअघि भारु डलर विनियम 96 रूपियाँ 1350 रूपियाँको कीर्तिमानमा न्यून स्तरमा थियो। मकवानपुरमा घाँस काट्ने क्रममा रूखबाट लडेर एक महिलाको मृत्यु भएको छ। भीमफेदी गाउँपालिका एक किसिडे बलटोलमा घाँस काट्ने क्रममा रूखबाट लडेर 45 वर्षीय कमला स्याङ्टनको मृत्यु भएको हो। स्याङ्टन हिजो बिहान घाँस काट्न जंगल गएकी थिइन्। रूखमा चढेर घाँस झार्ने क्रममा अचानक लडेर उनी गम्भीर घाइते भएकी थिइन्। जंगलमा घाँस काट्न गएका स्थानीयले उनलाई घाइते अवस्थामा देखेपछि आफन्तलाई खबर गरेका थिए। घाइते स्याङ्टनलाई उपचारका लागि हेटौडा अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। काठमाडौँको सुन्दरा स्थित केन्द्रीय कारागारबाट भागेकी सपना तामाङ पक्राउ परेकी छिन्। उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुख एसपी सन्तोष खड्काका अनुसार उनलाई गएराती असनबाट प्रहरीले पक्राउ गरेको हो। सपनालाई भाग्न सहयोग गरेको आरोपमा भोजपुर घर भएका 26 वर्षीय समीर श्रेष्ठ पनि पक्राउ परेका छन्। कारागार प्रशासनका अनुसार उनी शनिबार राति 1:30 बजे कारागारको पर्खाल नागेर भागेको पाइएको छ। अपहरण, हत्या र डाका चोरी मुद्दामा उनलाई रसुवा जिल्ला अदालतले जन्मकैदको सजाय तोकेको थियो। हौस् त, दिउँसो 2 बजेको हाम्रो समाचार बुलेटिन यति नै। अहिले 3 बजे हाम्रो अर्को समाचार बुलेटिन सुन्न सक्नुहुनेछ। यो समाचार बुलेटिनबाट म पदम कुमारी विदा चाहन्छु। नमस्ते।
1: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: Lauda, Lauda só aqui, ó. Vular, é, como chama, né? Lauda, Lauda só aqui, ó.
1: Oi, não, panilhada. Panilhada, panilhada.
2: Pani,
0: Lauda, Lauda só aqui, o teu capeta.
3: लापरवाही नगरौ प्रज्वलनशील पदार्थमा सबैले दिउँ ध्यान
1: एक काटी सलाईले लिन सक्छ ज्यान
2: सलाई तथा लाइटरहरू बाल बच्चाहरूले देख्ने तथा भेट्ने ठाउँमा नराखौ
1: धुम्रपान गरी जथाभावी चुरटको ठुटाहरू नफ्याकौ
3: घर वरिपरि झिक्रा पात पतिङ्गर नथुपारौ
4: होली बतासको मौसम अनि आग लागि हुने बढी सम्भावना बेलैमा सबैले होस पुर्याउ अकल्पनीय घटनाबाट आफू पनि जोगिउ र अरूलाई पनि जोगाउ
5: जनहितको लागि हाम्रो रेडियोको प्रयास

छोरल्पा अस्पतालको भर्ना सम्बन्धी अत्यन्त जरूरी सूचना। 20 वर्षदेखि सुविधा दिँदै आएको छोरल्पा अस्पतालमा स्वास्थ्य सम्बन्धी विभिन्न विषयमा भर्ना खुलेको छ। शैक्षिक कार्यक्रमहरू पीसीएल इन नर्सिङ शीर्ष संख्या 40, डिप्लोमा इन फार्मेसी शीर्ष संख्या 40, डिप्लोमा प्रमाणपत्र तह सामान्य चिकित्सा शीर्ष संख्या 40 र डिप्लोमा मेडिकल ल्याब टेक्नोलोजी शीर्ष संख्या 30। आवश्यक कागजातहरू एसएलसी वा एसईको मार्कशीट, नागरिकता वा जन्म दर्ता, हालसालै खिचेको फोटो 3 प्रति, आफू पढ्ने लक्षित वर्ग खुल्ने कागजात। फारम भर्ने मिति 2083 साल वैशाख 29 गतेदेखि जेठ 13 गतेसम्म। थप जानकारीको लागि सम्पर्क नम्बर 0494215505 र 0494215523। पुनश्च विद्यार्थी आफै कलेजमा उपस्थित भई वा अनलाइन आवेदन भर्न सक्नुहुनेछ।

0: नेपाल सरकार विज्ञापन बोर्ड
1: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: मानव देश विखल तथा ओसार पसार जघन्य अपराध हो।
1: तपाईंकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
0: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: भीमेश्वर ड्राइभिङ सेन्टर चरीकोट ब्रिज बजार दोलखाको ड्राइभिङ सेवा सम्बन्धी सूचना।
4: के तपाईँ हलुका सवारी साधन चलाउनका लागि ड्राइभिङ सिक्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब भीमेश्वर ड्राइभिङ सेन्टरले दोलखा सदरमुकाम चरीकोटमै यो सुविधा उपलब्ध गराएको छ।
5: यहाँ दक्ष तथा अनुभवी प्रशिक्षकहरूद्वारा ग्यारेन्टीका साथ हलुका सवारी साधनहरू मोटरसाइकल कार स्कूटर सिकाउनका साथै ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था गरिएको छ।
3: नेपाल सरकारको अनुमति बिना तथा लाइसेन्स बिना ड्राइभरहरूसँग सिकेका सिकारू तथा अर्ध सिकारूहरूलाई पनि ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था छ।
4: हाम्रा सुविधाहरू सैद्धान्तिक र प्रयोगत्मक दुवै भएको,
3: आफ्नै कम्पाउण्ड भएको।

0: जिरी नगरपालिकाको जनहितमा जारी सूचना।
1: जिरी अस्पतालमा संचालित पोषण पुनर्स्थापना केन्द्रमा 5 वर्ष मुनिका कुपोषण निदान भएका शिशु तथा बाल बालिकालाई भर्ना गरी निशुल्क सुविधा प्रदान गरिँदै आएको छ। तसर्थ कुपोषित शिशु तथा बाल बालिकालाई समयमै पोषण पुनर्स्थापना केन्द्रमा ल्याई उपचार गराउन अभिभावक, समुदायका सदस्य, स्वास्थ्य कर्मी तथा सरकारवाला सबैलाई हार्दिक अनुरोध गरिन्छ।
0: बाल बालिकाको स्वास्थ्य सुरक्षित राखौं, उज्जवल निर्माण गरौं।
1: बाल बालिकाको स्वास्थ्य सुधार हाम्रो सामूहिक जिम्मेवारी हो।
0: पोषण पुनर्स्थापना केन्द्रमा सेवा लिनका लागि
1: बच्चाको आमा वा एकजना स्याहारकर्ता उपचार अवधिभर अनिवार्य बच्चासँगै बस्नुपर्नेछ।
0: कुपोषित बाल बालिकाको आधारभूत चिकित्सकीय निदान तथा उपचार समेत निशुल्क हुनेछ।
1: थप जानकारीका लागि पोषण पुनर्स्थापना केन्द्र जिरीमा सम्पर्क गर्नुहोस्।
0: केशव दाहाल वरिष्ठ जनस्वास्थ्य अधिकृत जिरी नगरपालिका नगर कार्यपालिकाको कार्यालय जिरी दोलखा।
2: होइन दिदी बहिनी, आजको किसान मिटिङमा के गन्थन हुँदैछ?
3: के हुनु नि साइला दाई, धानको बिउ राख्ने समय भयो। कुन धानको बिउ राख्ने भनेर सल्लाह गर्दैछौ नि?
2: ल नानीहरू पनि सबैजना ध्यान दिएर सुन, धानको बिउ त सिडबक्स कम्पनीद्वारा उत्पादित US 312 नै लगाउनु पर्छ नि, किनकि यो धान त तराईदेखि मध्य पहाड क्षेत्रसम्म नेपाल सरकारद्वारा अनुमोदित गरिएको छ। हाम्रो पहाडी हावापानीमा सुहाउँदो पनि छ, खानमा मिठो, पाक्नलाई छिटो, हल्का बाँच्नादार, हावाले नडल्ने, उत्पादन पनि धेरै भएको, गाई वस्तुलाई पराल पनि राम्रै पर्ने खाले छ। यतिको गुण भएको त अरू कुनै धानमा पनि छैन है नानी।
3: ओहो, यो धान त असाध्यै राम्रो पो रहेछ।
2: हो त नि नानी, त्यसैले त यसपालि हामी सबैले शङ्कर धान US 312 नै लगाउने निर्णय गर्यौं।
3: हवस् त दाई, धेरै धेरै धन्यवाद तपाईँलाई। हामी पनि यसपालि शङ्कर धान US 312 नै लगाउनेछौ।
4: नेपाली माटोले रोजेको, किसानले खोजेको शङ्कर धान US 312 सम्पूर्ण एग्रो भेट पसलहरूमा उपलब्ध छ। खोजी खोजी लगाऊ।
5: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: सम्मेलन गर्दै हुनुहुन्छ
1: वा तपाईँहरूलाई तालिम गोष्ठी र सेमिनारका लागि सुन्दर शान्त हलको आवश्यकता परेको छ
0: यदि छ भने आजै सम्पर्क गर्नुहोस्
1: चरीकोट चरीघ्याङ स्थित हाम्रो रेडियोको सभा हल उपलब्ध छ
0: हाम्रा सुविधाहरू
2: 150 जना मानिस अट्न सक्ने सुविधा सम्पन्न सभा हल
0: सभाहलमै साउन्ड सिस्टम जडान गरिएको हुँदा बाहिरबाट महँगो शुल्क तिरेर साउन्ड सिस्टम भाडामा ल्याउनु नपर्ने
2: जेनेरेटरको 24 घण्टा व्यवस्था विद्युत आपूर्ति नभएको बेला पनि कार्यक्रम सञ्चालनमा कुनै बाधा नपर्ने
0: पर्याप्त पार्किङको व्यवस्था आवश्यकता अनुसार छत पनि प्रयोग गर्न सकिने
2: कार्यक्रमका लागि प्रोजेक्टरको आवश्यकता परे सोको समेत व्यवस्था हुने
0: र लामो अवधिको तालिम गोष्ठी गर्नु परेमा हल भाडामा विशेष छुटको व्यवस्था
1: अब टेन्सन गर्नै पर्दैन साउन्ड सिस्टम र ब्याकअप सहितको सुविधा सम्पन्न सभा हल सहुलियत मूल्यमा उपलब्ध छ
0: थप जानकारीका लागि सम्पर्क हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज सरीकोट चरीघ्याङ दोलखा 94.1 R2 र 94.1

0: दिउँसो 3 बजेको हाम्रो समाचारमा सृजनाको नमस्कार। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले इबोलाको प्रकोपलाई अन्तर्राष्ट्रिय चासोको सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा गरेपछि नेपालले पनि इबोला भाइरसको सम्भावित संक्रमणप्रति सतर्कता बढ़ाएको छ। स्वास्थ्य मन्त्रालय अन्तर्गतको महामारी तथा रोग नियन्त्रण महाशाखाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेका हेल्थ डेस्क सहित सबै स्वास्थ्य निकायलाई सतर्क गराएको छ। डब्ल्यूएचओले आइतबार कंगो र युगाण्डामा फैलिएको इबोला प्रकोपलाई अन्तर्राष्ट्रिय सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा गरेको हो। त्यहाँ 246 वटा शंकास्पद संक्रमणका घटना देखिएका छन्। इबोलाका कारण अप्रिल एटा कंगोमा करिब 80 जनाको मृत्यु भइसकेको छ। प्रतिपक्षी दल नेकपाका प्रमुख सचेतक युवराज दुलालले संसदीय व्यवस्थालाई जनताको समस्या समाधान गर्ने थलोको रूपमा स्थापित हुने गरी नियमावलीमा व्यवस्था गर्नुपर्नेमा जोड दिएका छन्। प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन 2083 माथिको सैद्धान्तिक छलफलमा भाग लिँदै दुलालले यस्तो आग्रह गरेका हुन्। प्रमुख सचेतक दुलालले विश्वका विभिन्न मुलुकमा संसदीय व्यवस्थामाथि आलोचना हुने गरेको उल्लेख गर्दै नेपालको संसद भने सो आलोचनाबाट मुक्त हुने गरी सञ्चालन गर्न आवश्यक रहेको बताएका छन्। उनले प्रधानमन्त्री र मन्त्रीहरूलाई संसदप्रति जवाफदेही बनाउने विषयमा पनि आवश्यक व्यवस्था गर्नुपर्ने आवश्यकता औल्याएका छन्। कामु प्रधान न्यायाधीश सपना मल्ल प्रधानको भूमिकाको विषयलाई लिएर सांसदहरूबीच चर्काचर्की भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा र नेकपा एमालेका सांसदहरूबीच चर्काचर्की भएको हो। रासोपाका सांसदद्वय यज्ञमणि नेउपाले र समीक्षा बासकोटाले कामु प्रधान न्यायाधीश मल्लको भूमिकामाथि प्रश्न उठाएका छन्। मल्लले संवैधानिक परिषदको प्रधान न्यायाधीशमा सिफारिश मनोज कुमार शर्मा विरूद्धको रिट दायर र दर्शित निवेदन दर्ता गरेर पेशी तोक्न आदेश दिएपछि प्रतिनिधि सभाको बैठकमा विशेष समय माग्दै रासोपा सांसदले आपत्ति जनाएका हुन्। उनीहरूले न्यायमूर्ति राजनीति गर्न आउने भए कोर्ट खोलेर आउन चुनौती दिएका छन्। चौथो वरियताका डाक्टर मनोज कुमार शर्मालाई प्रधान न्यायाधीश सिफारिश विरूद्धको रिट दर्ता गर्न सर्वोच्च अदालत प्रशासनले अस्वीकार गरेको थियो। यस्तै रासोपा सांसदको अभिव्यक्तिप्रति एमाले आपत्ति जनाएको छ। सांसदद्वयले कामु प्रधान न्यायाधीश सपना प्रधान मल्लको भूमिकामाथि प्रश्न उठाएपछि एमालेका सांसदले उठेर विरोध जनाएका हुन्। एमालेका सांसदद्वय गुरू बराल ऐनमहर मोहम्मद इस्तियाक राई लगायत एमालेका सांसदहरूले उठेर निरन्तर विरोध जनाएपछि सभामुखले सांसद महरलाई बोल्न समय दिएका थिए। सांसद महरले संसदमा विचाराधीन मुद्दाको विषयमा संसदमा बहस परेको गरेको भन्दै आपत्ति जनाए। संसदमा अदालतको अपमान हुने गरी सत्तापक्षको सांसदको अभिव्यक्ति आएको उनको भनाई छ। प्रतिनिधि सभा नियमावलीबाट महिला समन्वय समिति व्यवस्था हटेको छ। प्रतिनिधि सभाको आजको बैठकमा नयाँ नियमावली पेश भएको हो। प्रतिनिधि सभा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन 2083 माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका छन्। जहाँ अघिल्लो पटक रहेको महिला समन्वय समितिको व्यवस्था हटाइएको छ। प्रतिनिधि सभा नियमावली 2079 को नियम 257 मा महिला समन्वय समिति सम्बन्धी व्यवस्था रहेको थियो, तर प्रतिनिधि सभाको सो कार्यकालभर महिला समन्वय समिति भने गठन हुन सकेको थिएन। यो पटक प्रतिनिधि सभाको नयाँ नियमावली बनाउँदा महिला समन्वय समिति रहने प्रावधान नै हटाइएको हो। हर्करा साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले प्रधानमन्त्री बालिन्द्र शाहको कार्यशैलीको विरोध गरेको छ। आज प्रतिनिधि सभा शुरू हुनासाथ प्लेकार्डसहित श्रम संस्कृति पार्टीले सभामुखको अगाडि गएर विरोध गरेको हो। श्रम संस्कृति पार्टीका संसदीय दलका नेता समेत रहेका राई सहितका सांसदले छातीमा प्लेकार्ड राखेर विरोध गरेका हुन्। श्रम संस्कृति पार्टीले प्रधानमन्त्री बालिन्द्र शाह प्रश्नदेखि भाग्न नपाउने लगायतका माग अघि सारेको छ। मलेसियन दूतावासले कामदारको स्वास्थ्य परीक्षण 36 वटा स्वास्थ्य संस्थाबाट मात्रै हुने जनाएको छ। सार्वजनिक सूचना जारी गर्दै दूतावासले मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण बायोमेडिकल सिस्टम बीएमएस मार्फत नेपालका 36 वटा स्वास्थ्य संस्थाबाट मात्रै भइरहेको स्पष्ट पारेको हो। यसले नेपाल सरकारले लागू गरेको खुला प्रतिस्पर्धाको व्यवस्था मलेसिया जाने श्रमिकका हकमा प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको संकेत गरेको छ। दूतावासले सन् 2018 अक्टोबर 29 नेपाल र मलेसिया सरकार बीच भएको श्रम समझदारी पत्रको स्मरण गराउँदै सो समझदारी अनुसार 36 वटा स्वास्थ्य संस्थालाई स्वास्थ्य परीक्षणका लागि तोकिएको जनाएको छ। नेपाल सरकारले निर्धारण गरेको शुल्क बाहेक मलेसिया सरकारले बायोमेडिकल सिस्टम सेवा शुल्क बापत 3,000 रूपियाँ तोकेको छ। साथै सो खर्च रोजगारदाताले बेहोर्नुपर्ने व्यवस्था रहेको पनि दूतावासले जनाएको छ। संयुक्त अरब इमिरेट्स यूएईको आणविक पावर प्लान्टमा ड्रोन आक्रमण भएपछि आज एसियाली बजारमा कच्चा तेलको मूल्यमा तीव्र वृद्धि भएको छ। युद्ध अन्त्यका लागि भइरहेको वार्ता ठप्प भएसँगै मध्य पूर्वमा तनाव पुनः चुलिएको हो। विश्वव्यापी मानक मानिने ब्रेन्ट क्रूडको मूल्य 1.85% बढ़ेर प्रति ब्यारेल 111.28 अमेरिकी डलर पुगेको छ भने अमेरिकी बजारमा कारोबार हुने वेस्ट टेक्सास इन्टरमिडिएटको मूल्य पनि 2.32% वृद्धि भई प्रति ब्यारेल 107.87 डलर कायम भएको छ। गत फेब्रुअरी 28 अमेरिकी र इजरायलले इरानमाथि गरेको आक्रमणको बदला स्वरूप इरानले व्यापारिक रूपमा महत्वपूर्ण मानिने होर्मुज लोकमार्ग बन्द गरेपछि ऊर्जा बजारमा लगातार अस्थिरता देखिँदै आएको छ। नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछानेको नाममा नयाँ विश्व रेकर्ड बनेको छ। लामिछानेको नाममा आज एक दिवसीय क्रिकेटमा सबैभन्दा छिटो 150 विकेट लिने विश्व रेकर्ड बनेको हो। किर्तिपुर स्थित त्रिवी क्रिकेट मैदानमा जारी स्कटल्याण्ड विरूद्धको खेलमा विकेट लिँदै लामिछाने सबैभन्दा छिटो 150 विकेट लिने खेलाड़ी बनेका हुन्। लामिछानेले 73 खेलमा 150 विकेट पूरा गरेका हुन्। भारतीय मुद्राको मूल्य आज अहिलेसम्मकै न्यून स्तरमा झरेको छ। विश्वको तेस्रो ठूलो इन्धन आयातकर्ता देश भारतको आर्थिक अवरोध गहिरो बनेपछि स्थानीय मुद्रा दबावमा आएको हो। इरान युद्धका कारण विश्व बजारमा कच्चा तेलको भावाकाशे र विश्वव्यापी बन्ड प्रतिफल बढ़ेको अवस्थामा लगानीकर्तामा जोखिमयुक्त सम्पत्तिमा रूचि घटेको र त्यसको असर भारतीय मुद्रामा परेको हो। बिहानी कारोबारमा प्रति डलर भारूको मूल्य 0.3% कमजोर हुँदै 96.2275 रूपियाँमा झरेको थियो। यसले यसअघिको ऐतिहासिक न्यून स्तरलाई समेत पार गरेको हो। यसअघि भारू डलर विनिमय दर 96.3350 रूपियाँको कीर्तिमान न्यून स्तरमा रहेको थियो। मकवानपुरमा घाँस काट्ने क्रममा खुरूकबाट लडेर एक महिलाको मृत्यु भएको छ। भेमफेदी गाउँपालिका एक केसेरी बलटोलमा घाँस काट्ने क्रममा रूखबाट लडेर 45 वर्षीय कमला स्याङतानको मृत्यु भएको हो। स्याङतान हिजो बिहान घाँस काट्न जंगल गएकी थिइन्। रूखमा चढ़ेर घाँस सार्ने क्रममा अचानक लडेर उनी गम्भीर घाइते भएकी थिइन्। जंगलमा घाँस काट्न गएका स्थानीयले उनलाई घाइते अवस्थामा देखेपछि आफन्तलाई खबर गरेका थिए। घाइते स्याङतानलाई उपचारका लागि हेटौडा अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। काठमाडौँको सुन्धारा स्थित केन्द्रीय कारागारबाट भागेकी सपना तमाङ पक्राउ परेकी छन्। उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुख एसएसपी सन्तोष खड्काका अनुसार उनलाई गैराती असनबाट प्रहरीले पक्राउ गरेको हो। सपनालाई भाग्न सहयोग गरेको आरोपमा भोजपुर घर भएका 26 वर्षीय समीर श्रेष्ठ पनि पक्राउ परेका छन्। कारागार प्रशासनका अनुसार उनी शनिबार राति 1:30 बजे कारागारको पर्खाल नागेर भागेको पाइएको छ। अपहरण हत्या र डाका चोरी मुद्दामा उनलाई रसुवा जिल्ला अदालतले जन्मकैदको सजाय तोकेको थियो। हौस त दिउँसो 3 बजेको हाम्रो समाचार बुलेटिन यति नै। अहिले बेलुकी 5 बजे हाम्रो अर्को समाचार बुलेटिन सुन्न सक्नुहुनेछ। यो समाचार बुलेटिनबाट म सृजना बिदा चाहन्छु। नमस्ते।
1: यो हो हाम्रो रेडियो 103.4 MHz।
2: ध्यान दिनुहोस् ध्यान दिनुहोस्। समृद्ध सक्षम र आत्मनिर्भर नेपाल निर्माणको आधार राष्ट्रिय आर्थिक गणना 2082 सञ्चालन भइरहेको छ।
3: यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय दोलखाबाट खटिनुभएका गणकहरू तपाईहरूको उद्योग, पसल, व्यवसाय, विद्यालय, कार्यालय तथा सबै प्रकारका संघ संस्था र प्रतिष्ठानहरूमा प्रत्यक्ष रूपमा पुगिरहनु भएको छ।
2: आउनुहोस्, आफ्नो व्यावसायिक क्रियाकलापको सही, पूर्ण र यथार्थ विवरण दिई यस राष्ट्रिय अभियानलाई सफल बनाऊ। तपाईले प्रदान गर्नुभएको सम्पूर्ण जानकारी तथ्याङ्क ऐन 2079 अनुसार पूर्ण रूपमा गोप्य रहनेछ।
4: नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, राष्ट्रिय तथ्याङ्क कार्यालय तथा जिल्ला आर्थिक गणना कार्यालय दोलखा। थप जानकारीको लागि टोल फ्री नम्बर 1178।

0: मन्दिरमा दर्शन गर्न आउनुहुने भक्तजनहरूमा हार्दिक अनुरोध।
1: विभिन्न धर्मावलम्बीहरूको साझा आस्थाको धरोहर विश्व विख्यात श्री श्री श्री भीमेश्वर भीमसेन भीम नारायण भीम भैरव भगवती महाकाली भगवान बुद्ध किरातेश्वर महादेव महारुद्र भीम राणेश्वर आदि भगवानको एक शिला सहर्ष अवतारको रूपमा पूजिने भीमेश्वरलाई आ आफ्नो विधि

0: मन्जु, तिमी त विदेश जान लाग्यौ रे।
1: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
0: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर। जाने नै भए बुझेर मात्र जाऊ।
1: खै के गर्ने गर्ने दिदी।
2: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: कस्तो खल्लो दुध पानी मिसाएको रहेछ, हामी त खाँदैनौ।
5: होइन है बुढा, डिडिसीको लोगो नभएको यो खुल्ला दुध कहाँबाट लिएर आएको?
6: बच्चाहरूले पनि खाएनन्, झन् चिया त पटक्कै मिठो छैन। अलि राम्रो दुध ल्याउन सक्दैनौ?
7: हेर हेर यो बुढीको गनगन, मिठो दुध यो चरीकोट बजारमा कहाँ पाइन्छ र?
6: तिमी कुन जमानामा छौ? दोलखा डेरीको डिडिसी दुध लिएर आऊ न।
7: ल ल, म दोलखा डेरीको नम्बर वान डिडिसी दुध नै लिएर आइहाल्छु।
4: आहा, कति मिठो दुध! अबदेखि सधैँ डिडिसी दुध नै लिएर आउनुहोस् है बाबा।
8: हजुर, नेपाल सरकारको स्वामित्व भएको दुग्ध विकास संस्थान डिडिसीको व्यवस्थापनमा सञ्चालन भइरहेको दोलखा डेरीबाट उत्पादन भएको चरीकोट बजारको नम्बर वान डिडिसी दुध, दही, पेडा, खुवा, घिउ, पनिर लगायतका दुग्ध पदार्थहरू नजिकैको डिलर वा खुद्रा विक्रेताबाट खरिद गरी सधैँ उपभोग गरौं। साथै यस डेरीले जिल्लाका विभिन्न गाविसहरूमा दुध संकलन केन्द्र स्थापना गरिरहेको हुँदा दुध बिक्रीका लागि तत्काल सम्पर्क राख्न हुन कृषकहरूलाई हार्दिक अनुरोध गरिन्छ।
9: बिक्री केन्द्रहरू चरीकोट बजार, दोलखा बजार, जिरी, मैना पोखरी र सिंगटी बजार। संकलन केन्द्रहरू बोच, साखिने, सुस्ता, सिमती, जपे, भिरकोट साथै कारखाना र परका क्षेत्रहरू।
8: दोलखा दुग्ध उद्योग लिमिटेड, चरीकोट, दोलखा। सम्पर्क 0949421020।
10: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: भीमेश्वर ड्राइभिङ सेन्टर चरीकोट ब्रिज बजार दोलखाको ड्राइभिङ सेवा सम्बन्धी सूचना।
1: के तपाईँ हलुका सवारी साधन चलाउनका लागि ड्राइभिङ सिक्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब भीमेश्वर ड्राइभिङ सेन्टरले दोलखा सदरमुकाम चरीकोटमै यो सुविधा उपलब्ध गराएको छ।
2: यहाँ दक्ष तथा अनुभवी प्रशिक्षकहरूद्वारा ग्यारेन्टीका साथ हलुका सवारी साधनहरू मोटरसाइकल कार स्कूटर सिकाउनुका साथै ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था गरिएको छ।
0: नेपाल सरकारको अनुमति बिना तथा लाइसेन्स बिना ड्राइभरहरूसँग सिकेका सिकारु तथा अर्ध सिकारुहरूलाई पनि ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था छ।
2: हाम्रा सुविधाहरू
1: सैद्धान्तिक र प्रयोगत्मक दुवै भएको,
0: आफ्नै कम्पाउन्ड भएको,
2: समूहमा आउनेहरूलाई विशेष छुटको व्यवस्था भएको,
1: गाडी भएको तथा लाइसेन्स नभएकाहरूलाई पनि ट्रायलमा सफल हुनका लागि स्पेशल कोर्सको व्यवस्था भएको,
2: सस्तोमा होइन राम्रो सिकाउँछौ।
1: रूपाइटर रूपक मास्के विस्तृत जानकारीका लागि भीमेश्वर ड्राइभिङ सेन्टर फरीकोट बीस बजार दोलखा भीमेश्वर टेक्निकल इन्स्टिच्युट नजिकै सम्पर्क नम्बर 9844304879 9844304879 र 9864100011 9864100011।
3: होइन भाँडे, त त राम्रो लुगा लगाएर पो हिँडेछस्, कता जान लागिस्? बिहेतिर हो कि क्या हो?
4: कहाँबाट बिहेमा जानु? यो त मनोकामनाको कमाल पो हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल, होइन?
3: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिन। तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
5: होइन पाण्डवहरू चाहिँ के कुराकानी गर्न लागेको हो?
4: मनोकामनाको कुरा हो नि, होइन?
3: हो नि पाडे, मनोकामना नै किन? बरु भन् न, यहाँ के को सुविधा छ, म पनि सुनिहालौ न।
4: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि, होइन?
3: उसो भए पाँडे गइहालौ नि, ढिला नगरौ न।
4: कहाँ हुनु नि? कृषि विकास बैंक अगाडि छ नि, होइन?
5: पाण्डोहरू गइहालौ न, सकिगो नि।
1: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्।
6: प्रोपाइटर उमेश थापा, थप जानकारीका लागि सम्पर्क 9844065293 र 9844211900।
7: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: बाबा मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
1: लो किन नि, के भो सन्चो भएन?
0: होइन, यतिकै जानै मन लागेन।
1: यतिकै पनि हुन्छ?
0: मैले साइन्सको कन्ठै गर्न सकिन, सरले कुट्नुहुन्छ।
1: ए कुरा त्यस्तो पो, ल हिँड म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
2: नमस्ते, कति कामले पाल्नु भयो?
1: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
2: ओहो हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे एक वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
0: हस् म्याडम।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: के तपाईँ लोकल र उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ?
5: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौं। यदि तपाईँ पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
4: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड, 32/4 साबिक काभ्रे गाविस वडा नम्बर 6 बगरमा तपाईँले यो सुविधा पाउन सक्नुहुनेछ।
5: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
4: थप जानकारीका लागि सम्पर्क 9844463878 र 9844011725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड, 32/4 काभ्रे बगर दोलखा।
6: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
7: कस्तो खल्लो दुध पानी मिसाएको रहेछ, हामी त खाँदैनौ।
8: होइन है बुढा, डिडिसीको लोगो नभएको यो खुल्ला दुध कहाँबाट लिएर आएको?
9: बच्चाहरूले पनि खाएनन्, झन् चिया त पटक्कै मिठो छैन। अलि राम्रो दुध ल्याउन सक्दैनौ?
10: हेर हेर यो बुढीको गनगन, मिठो दुध यो चरीकोट बजारमा कहाँ पाइन्छ र?
9: तिमी कुन जमानामा छौ? दोलखा डेरीको डिडिसी दुध लिएर आऊ न।
10: ल ल, म दोलखा डेरीको नम्बर 1 डिडिसी दुध नै लिएर आइहाल्छु।
7: आहा कति मिठो दुध, अबदेखि सधैँ डिडिसी दुध नै लिएर आउनुहोस् है बाबा।
11: हजुर, नेपाल सरकारको स्वामित्व भएको दुग्ध विकास संस्थान डिडिसीको व्यवस्थापनमा सञ्चालन भइरहेको दोलखा डेरीबाट उत्पादन भएको चरीकोट बजारको नम्बर 1 डिडिसी दुध, दही, पेडा, खुवा, घिउ, पनिर लगायतका दुग्ध पदार्थहरू नजिकैको डिलर वा खुद्रा विक्रेताबाट खरिद गरी सधैँ उपभोग गरौं। साथै यस डेरीले जिल्लाका विभिन्न गाविसहरूमा दुध संकलन केन्द्र स्थापना गरिरहेको हुँदा दुध बिक्रीका लागि तत्काल सम्पर्क राख्न हुन कृषकहरूलाई हार्दिक अनुरोध गरिन्छ।
5: बिक्री केन्द्रहरू चरीकोट बजार, दोलखा बजार, जिरी, मैना पोखरी र सिंगटी बजार। संकलन केन्द्रहरू बोच, साखिने, सुस्ता, सिमौती, जपे, भिरकोट साथै कारखाना वरपरका क्षेत्रहरू।
11: दोलखा दुग्ध उद्योग लिमिटेड, चरीकोट दोलखा। सम्पर्क 0949420।

0: तपाई कुनै सभा सम्मेलन गर्दै हुनुहुन्छ
1: वा तपाईहरूलाई तालिम गोष्ठी र सेमिनारका लागि सुन्दर शान्त हलको आवश्यकता परेको छ
0: यदि छ भने आजै सम्पर्क गर्नुहोस्
1: चरीकोट चरीग्याङ स्थित हाम्रो रेडियोको सभा हल उपलब्ध छ
0: हाम्रा सुविधाहरू
2: 150 जना मानिस अट्न सक्ने सुविधा सम्पन्न सभा हल
0: सभा हलमै साउन्ड सिस्टम जडान गरिएको हुँदा बाहिरबाट महँगो शुल्क तिरेर साउन्ड सिस्टम भाडामा ल्याउनु नपर्ने
2: जेनेरेटरको 24 घण्टा व्यवस्था विद्युत आपूर्ति नभएको बेला पनि कार्यक्रम सञ्चालनमा कुनै बाधा नपर्ने
0: पर्याप्त पार्किङको व्यवस्था आवश्यकता अनुसार छर पनि प्रयोग गर्न सकिने
2: कार्यक्रमका लागि प्रोजेक्टरको आवश्यकता परे सोको समेत व्यवस्था हुने
0: र लामो अवधिको तालिम गोष्ठी गर्नु परेमा हल भाडामा विशेष छुटको व्यवस्था
1: अब टेन्सन गर्नै पर्दैन साउन्ड सिस्टम र ब्याकअप सहितको सुविधा सम्पन्न सभा हल सहुलियत मूल्यमा उपलब्ध छ
0: थप जानकारीका लागि सम्पर्क हाम्रो रेडियो 103.4 मेगाहर्ज चरीकोट चरीघ्याङ दोलखा 97.1 FM 802 र 97.1 FM 844
3: के भयो के को हल्ला खल्ला भयो
4: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए
5: के सकिनु नि गाउँमा सड़क बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके होइन
3: होइन किन माइली भाउजू अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या खन्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
5: सड़क बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो बनेकाले टारी खेतमा पहिरो जान थाल्यो पर्तिरको मुहानको धारो पनि सुक्यो अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ बाटो मात्र भएर के गर्ने
4: हो त है हामीले त ध्यानै नदिएको
5: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
6: विकासका नाममा विनाश ननिम्त्याउँ नेपाल सरकार विज्ञापन बोर्ड
7: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 MHz

0: भीमेश्वर मंदिर में दर्शन करना आउनु हुने भक्त सनहरुमा हार्दिक अनुरोध।
1: मेरो
2: विभिन्न धर्मावलम्बीहरूको साझा आस्थाको धरोहर विश्व विख्यात श्री श्री श्री भीमेश्वर भीमसेन भीम नारायण भीम भैरव भगवती महाकाली भगवान बुद्ध किरातेश्वर महादेव महारुद्र भीम राणेश्वर आदि भगवानको एक शिला सहर्ष अवतारको रूपमा पूजिने भीमेश्वरलाई आ आफ्नो विधि अनुसार पूजापाठ गर्दा तपसिलका विषयहरूमा ध्यान दिई आफ्नो मनोकांक्षा पूरा गराउन हुन सम्पूर्ण भक्तजनहरूमा हार्दिक अनुरोध गर्दछौं।

0: गोकुल धूप साल धूप वा बाटेको धूपमात्र प्रयोग गर्नुहुन अनुरोध गरिन्छ।
1: मन्दिरमा फलामको ससाना त्रिशूल, ससाना घण्टी, चुनरी, सौभाग्य चढाउन निषेध गरिएको छ।
0: रुद्र अवतारको समयमा सेतो तुल र बलिपूजा भएमा रातो सेतो तुल सडाउनु हुन र अन्य समयमा सडाउन निषेध गरिएको छ।
1: भाकल भएका दशनाचीले मात्र त्रिशूल घण्टी चढाउने परम्परा भएकाले भाकल गर्नुभएका भक्तजनहरूले समितिले तोके बन्मोजिमको त्रिशूल तथा घण्टी समितिमा सम्पर्क गरी चढाउन सकिनेछ।
0: नित्य रुद्री पूजा हुने समय बिहान 9 बजेदेखि 10:30 बजेसम्म समयमा भीमेश्वर महादेव स्वरूपमा विराजमान हुनुहुनेछ।
1: छक्काल मध्याह पूजा दिनको ठिक 12 बजेपछि भीमेश्वर नारायण स्वरूपमा विराजमान हुनुहुनेछ। उक्त समयमा भाले, बोका, अण्डा, काँचो नरिवल वा जटा नरिवलको बलि नदिन हुन अनुरोध गरिन्छ।
0: भीमेश्वरले सबै भक्तजनहरूको कल्याण गरून्।

0: अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
1: हाम्रा सेवाहरू
0: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा,
1: 24 घण्टा आकस्मिक सेवा,
0: बाल रोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
1: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
0: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
1: 24 घण्टा फार्मेसी सेवा,
0: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
1: हार्ट जोनी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
0: हार्ट जोनी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
1: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
0: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
1: दिशा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
2: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
0: अन्य थप जानकारीको लागि
2: सम्पर्क नम्बर 0494120।
1: धुलिखेल अस्पताल, दोलखा अस्पताल, दोलखा।

0: आफै नै बाँडे त राम्रो लुगा लगाएर पो हिँडेछ। कता जान लागिस्? बिहे तिर हो कि क्या हो?
1: कहाँबाट बिहेमा जानु? यो त मनोकामनाको कमाल पो हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल, होइन?
0: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिन। तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
2: होइन पाण्डवहरू चाहिँ के कुराकानी गर्न लागेको हो?
1: के हुनु नि भित्ति, मनोकामनाको कुरा हो नि, होइन?
0: हो नि पाँडे, मनोकामना नै किन? बरु भन्न यहाँ के को सुविधा छ, म पनि सुनिहालौ न।
1: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि, होइन?
0: उसो भए पाँडे गइहालौ नि, ढिला नगरौ न।
1: कहाँ हुनु नि, कृषि विकास बैंक अगाडि छ नि, होइन?
2: पाण्डवहरू गइहालौ न, सकिगयो नि।
3: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्।
4: ग्रुप राइटर उमेश थापा। थप जानकारीका लागि सम्पर्क 9844065293 र 9844211900।
5: समाचार, विचार, विश्लेषण, मनोरंजन, साहित्य र कला, संस्कृति, पर्यटन र विकास का लागि जनपक्षीय आवाज हाम्रो रेडियो 103.4 MHz।

इरानी सेनाको कब्जामा रहेका नेपाली नागरिक अमृतसर रिहा भइसकेको गलत सूचना सार्वजनिक भएको विषयमा परराष्ट्र मन्त्रालयले माफी मागेको छ। उनको रिहाई भइ नसकेको स्पष्ट पार्दै परराष्ट्र मन्त्रालयले यसअघि सार्वजनिक भएको गलत सूचना र त्यसबाट सिर्जना भएको अन्यलप्रति माफी मागेको हो। केही दिन अघि परराष्ट्र मन्त्रालयले शाहलाई इरानले रिहा गरेको बेहोरा सहितको विज्ञप्ति जारी गरेको थियो। परराष्ट्र मन्त्री शिशिर खनालले पनि सामाजिक सञ्जाल मार्फत शाहलाई रिहा गरिएको जानकारी दिएका थिए, तर पछि झा रिहा नभएको जानकारी प्राप्त भएको थियो। झा रिहा भएको विषय शंकास्पद बनेपछि परराष्ट्रले दुहाईस्थित नेपाली दूतावासलाई लिखित प्रमाण उपलब्ध गराउन निर्देशन दिएको थियो। मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै झा हाल इरानको बन्दर पूर्वपक्षका लागि थुनामै रहेको र उनको मुद्दा त्यहाँको स्थानीय अदालतमा विचाराधीन रहेको बताएको छ। इजरायल र इरानबीच गत फेब्रुअरी 28 द्वन्द्व शुरू हुनुभन्दा अगावै जनवरीको शुरूमा झासहित अन्य 6 विदेशी नागरिकलाई इरानी सुरक्षाकर्मीले क्युसेम टापुबाट नियन्त्रणमा लिएका थिए। अवैध सामान तस्करी बम उसार प्रसारको आरोपमा उनलाई पक्राउ गरिएको थियो। उनलाई बन्दर अब्बासमा पूर्वपक्षका लागि थुनामा राखिएको थियो। पछिल्लो जानकारी अनुसार एक्सपर्ट रिपोर्टका लागि गठित विज्ञ टोलीले प्रतिवेदन तयार गरी अदालतमा बुझाउने क्रममा रहेको छ। सर्वोच्च प्रशासनले कामु प्रधान न्यायाधीशका आदेशपछि पनि प्रस्तावित प्रधान न्यायाधीश मनोज शर्मा विरूद्धको रेट निवेदन दर्ता गर्न आनाकानी गरेको छ। कामु प्रधान न्यायाधीश सपना प्रधान मल्लुली प्रधान न्यायाधीश सिफारिश विरूद्धका रेट दिउँसै दर्ता गरेर आफूलाई जानकारी गराउन मुख्य रजिस्ट्रार विमल पौडेललाई आदेश दिएकी थिइन्। तर बिहान अदालतमा हाजिर भएका पौडेल र रजिस्ट्रार मानबहादुर कार्की कार्यकक्षीमा नहुँदा दर्ता प्रक्रिया नै रोकिएको हो। रेट दर्ताका लागि मुख्य रजिस्ट्रारको तोक आवश्यक पर्ने भन्दै दर्ता शाखाका कर्मचारीले बताएका छन्। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी लगायतले दायर गरेको निवेदन सर्वोच्च प्रशासनले शुरूमा दर्पेट गरेको थियो। दर्पेट विरूद्ध दिएका निवेदन होल्ड गरेर राखेपछि काम प्रधान न्यायाधीश मल्लले आज दिउँसो 1 बजेभित्र दर्ता गरी त्यसको जानकारी गराउन आदेश दिएकी थिइन्। त्रिपाठी लगायतले सर्वोच्चको प्रधान न्यायाधीश सिफारिश बदर गर्न माग गर्दै रेट दायर गरेका थिए। यसरी प्रस्तावित प्रधान न्यायाधीश शर्मा विरूद्धको रेट निवेदन दर्ता नगरेको विषयमा छलफलका लागि बार एसोसिएशनले बैठक आह्वान गरेको छ। न्यायाधीशहरूको काम कारवाही र अदालतमा विचाराधीन विषयमा प्रश्न उठाउन नपाइने संवैधानिक व्यवस्था विपरीत प्रतिनिधि सभाको आजको बैठकमा सत्तारूढ दल रासपाका सांसदहरूले आपत्ति जनाएका छन्। कामु प्रधान न्यायाधीश सपना मल्ल प्रधानको भूमिकाको विषयलाई लिएर रासपाका सांसदहरूले प्रश्न उठाएका हुन्। सांसद द्वय इगेमणि नेउपाली र समीक्षा बासकोटाले कामु प्रधान न्यायाधीश मल्लको भूमिकामाथि प्रश्न उठाएका छन्। मल्लले संवैधानिक परिषदको प्रधान न्यायाधीशमा सिफारिश मनोज कुमार शर्मा विरूद्धको रेट दायर र दर्पेट निवेदन दर्ता गरेर पेशी तोक्न आदेश दिएपछि प्रतिनिधि सभाको बैठकमा विशेष समय माग्दै रासपा सांसदहरूले आपत्ति जनाएका हुन्। यस्तै रासपा सांसदको अभिव्यक्तिप्रति एमाले आपत्ति जनाएको छ। सांसदद्वयले कामु प्रधान न्यायाधीश सपना प्रधान मल्लको भूमिकामाथि प्रश्न उठाएपछि एमालेका सांसदहरूले विरोध गरेका हुन्। सांसद ऐन महरले संसदमा विचाराधीन मुद्दाको विषयमा संसदमा बहस गरेको भन्दै आपत्ति जनाएका छन्। संसदमा अदालतको अपमान हुने गरी सत्तापक्षको सांसदहरूको अभिव्यक्ति आएको उनको भनाइ छ। प्रतिनिधि सभा नियमावलीबाट महिला समन्वय समिति व्यवस्था हटेको छ। प्रतिनिधि सभाको सोमबारको बैठकमा नयाँ नियमावली पेश भएको हो।
प्रतिनिधि सभा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका छन्, जहाँ अघिल्लो पटक रहेको महिला समन्वय समितिको व्यवस्था हटाइएको छ। प्रतिनिधि सभा नियमावली 2079 नियम 257 महिला समन्वय समिति सम्बन्धी व्यवस्था रहेको थियो, तर प्रतिनिधि सभाको सो कार्यकालभर महिला समन्वय समिति भने गठन हुन सकेको थिएन। यो पटक प्रतिनिधि सभाको नयाँ नियमावली बनाउँदा महिला समन्वय समिति रहने प्रावधान नै हटाइएको हो।

0: देशको स्वास्थ्य संगठन डब्ल्यूएचओले इबोलाको प्रकोपलाई अन्तर्राष्ट्रिय चासोको सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा गरेपछि नेपालले पनि इबोला भाइरसको सम्भावित संक्रमणप्रति सतर्कता बढ़ाएको छ। स्वास्थ्य मन्त्रालय अन्तर्गतको महामारी तथा रोग नियन्त्रण महाशाखाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेका हेल्थ डेस्क सहित सबै स्वास्थ्य निकायलाई सतर्क गराएको छ। डब्ल्यूएचओले आइतबार कंगो र युगाण्डामा फैलिएको इबोला प्रकोपलाई अन्तर्राष्ट्रिय सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा गरेको थियो। त्यहाँ 246 शंकास्पद संक्रमणका घटना देखिएका छन्। इबोलाका कारण अप्रिलेता कंगोमा 80 जनाको मृत्यु भइसकेको छ। प्रतिनिधि सभामा तोलोखाबाट प्रत्यक्षतर्फ निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसद जगदीश खरेलले 3 महिनाको अवधिमा गरेका काम कारवाही र गतिविधिहरू सार्वजनिक गरेका छन्। सांसद खरेलको सचिवालयले 32 मुद्दामा सांसदको हैसियतले गरेका भेटघाट, छलफल, पहल, कदमी र आर्थिक सहयोग सम्मका विषयहरू आइतबार सार्वजनिक गरिएको छ। सचिवालयले सार्वजनिक गरेको 3 महिने गतिविधिमा क्रियापत्र, भेटघाट र समवेदना दिएकोदेखि तोलोखालीको विवाह, व्रतबन्ध, सप्ताह लगायतका पुण्यकाली र मृत्यु संस्कार समेत सांसद खरेल सहभागी हुने उल्लेख गरिएको छ। शुद्ध भाषा र शैलीलाई समेत ध्यान नदिई सार्वजनिक गरिएको गतिविधिमा शुभकाली र मृत्यु संस्कारमा फोनाय र भ्याएसम्म सहभागी भएको र हुने प्रतिबद्धता व्यक्त गरिएको छ। सांसद खरेलको 3 महिने गतिविधि सहित सार्वजनिक विवरण पत्रमा सचिवालयका 10 जनाले सामूहिक हस्ताक्षर गरेका छन्। खरेलको सचिवालयमा 13 जना राजसपा नेता तथा कार्यकर्ता छनौट गरिएको थियो। नागरिकका गुनासा सुन्न र सम्बोधन गर्न भन्दै भक्तपुरको कौशल टारमा सांसद खरेलको निजी सचिवालयको कार्य खोलिएको उल्लेख छ। सचिवालयद्वारा सार्वजनिक पेपर अनुसार सांसद खरेली माथिलो तामाकोसे जल विद्युत आयोजनामा प्रवर्धक कम्पनी अप्पर तामाकोसे हाइड्रो पावरमा भएका अनियमितता छानबिनका लागि प्रधानमन्त्री बालिन शाहलाई अनुरोध गरेका छन्। सांसद खरेली स्थानीयमा हाइड्रोली सड़क निर्माणको क्रममा फालेको ढुंगा माटुरी माथिलो तामाकोसेको बाँधस्थल ड्याम साइट प्रभावित भएकाले उक्त कम्पनीलाई ड्याम सफा गर्न पर्ने भनेका छन्। सांसद खरेली लामा बगर लप्चे सड़कका लागि आफ्नो पहलमा 86 करोड़ बजेट सुनिश्चित गरेकोदेखि जिल्लामा भएको चेस प्रतियोगितामा राष्ट्रिय खेलकुद परिषदमा समन्वय गरी 2 लाख सहयोग भएको समेत उल्लेख गरेका छन्। कालिन्चोक गाउँपालिका 9 सुनरौतेका 4 घर परिवार आग लागे पीड़ितलाई सांसद र सचिवालयको तर्फबाट 1 लाख सहयोग गरिएको पनि विवरणमा उल्लेख छ। आईसीसी क्रिकेट विश्वकप लीग टूमा नेपालले लगातार 2 जित निकालेको छ। आजको खेलमा स्कटल्याण्डलाई पराजित गर्दै नेपाली राष्ट्रिय क्रिकेट टोलीले लीग टूको त्रिकोणात्मक सिरिजमा लगातार 2 जित दर्ता गरेको हो। नेपालले शीर्ष स्थानको स्कटल्याण्डलाई 6 विकेटले पराजित गरेको छ। स्कटल्याण्डलाई पराजित गरेसँगै नेपाली टोली अंक तालिकाको 5 स्थानमा उक्लिएको छ। कीर्तिपुर स्थित टियु मैदानमा स्कटल्याण्डले दिएको 197 रनको लक्ष्य नेपालले 38 ओभर 1 बलमा 4 विकेट गुमाएर 197 रन बनाउँदै पूरा गरेको हो। टसजितेर पहिले ब्याटिङ गरेको स्कटल्याण्ड 39 ओभर 1 बलमा 194 रनमा अल आउट भएको थियो। आजको जितसँगै नेपाली टोलीले श्रृंखलाको पहिलो खेलमा स्कटल्याण्डसँग भोगेको हारको बदला समेत लिएको छ। स्कटल्याण्डसँगको पहिलो खेलमा नेपाल डिएल मेथोरमा 2 रनले पराजित भएको थियो। श्रीलंकाको श्रृंखलाको दोस्रो खेलमा अमेरिकालाई पनि 8 विकेटले पराजित गरेको थियो। जारी सिरिजमा नेपालले खेलमा हार र 2 खेलमा जित निकाल्दै 4 अंक जोड़ेको छ। श्रृंखलाको अन्तिम खेलमा नेपालले शुक्रबार अमेरिकासँग खेल्नेछ। महाराजगंजमा रोकिराखेको गाड़ीमा स्कूटर ठोकिँदा काभ्रे पलाञ्चोक घर भएका चालकको मृत्यु भएको छ। दुर्घटनामा परे चालक काभ्रेको पनौती घर भएका 20 वर्षीय राहुल खत्रीको मृत्यु भएको हो। खत्रीले चलाएको बागमती प्रदेश 3020002 P1167 नम्बरको स्कूटर सड़कमा रोकिराखेको प्रदेश 3010244614 नम्बरको युद्ध गाड़ीमा ठोकिएको थियो। गै राती दुर्घटनामा गम्भीर घाइते भएका खत्रीको त्रिवेद शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। गाड़ी चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ। हवस् त बेलुकी 5 बजेको हाम्रो समाचार बुलेटिन यति नै। अहिले 7 बजे हाम्रो विशेष समाचार बुलेटिन सुन्न सक्नुहुनेछ। यो समाचार बुलेटिनबाट म लक्ष्मी बस्नेतलाई विदा दिनुहोस्। नमस्ते।
1: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
2: हैन दिदी बहिनी, आजको किसान मिटिङमा के गन्थन हुँदैछ?
3: ए हुनु नि साइला दाई, धानको बिउ राख्ने समय भयो। कुन धानको बिउ राख्ने भनेर सल्लाह गर्दैछौ नि?
2: ल नानीहरू पनि सबैजना ध्यान दिएर सुन, धानको बिउ त सिडबक्स कम्पनीद्वारा उत्पादित US 312 नै लगाउनु पर्छ नि, किनकि यो धान त तराईदेखि मध्य पहाड़ क्षेत्रसम्म नेपाल सरकारद्वारा अनुमोदित गरिएको छ। हाम्रो पहाड़ी हावापानीमा सुहाउँदो पनि छ, खानमा मिठो, पाक्नलाई छिटो, हल्का बाँच्नदार, हावाले नडल्ने, उत्पादन पनि धेरै भएको, गाई वस्तुलाई पराल पनि राम्रै पर्ने खाले छ। यतिको गुण भएको त अरू कुनै धानमा पनि छैन है नानी।
3: ओहो, यो धान त असाध्यै राम्रो पो रहेछ।
2: हो त नि नानी, त्यसैले त यसपालि हामी सबैले शङ्कर धान US 312 नै लगाउने निर्णय गर्यौं।
3: हवस् त दाई, धेरै धेरै धन्यवाद तपाईँलाई। हामी पनि यसपालि शङ्कर धान US 312 नै लगाउने छौ।
4: नेपाली माटोले रोजेको, किसानले खोजेको शङ्कर धान US 312 सम्पूर्ण एग्रोभेट पसलहरूमा उपलब्ध छ। खोजी खोजी लगा।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: भीमेश्वर ड्राइभिङ सेन्टर सरीकोट ब्रिज बजार दोलखाको ड्राइभिङ सेवा सम्बन्धी सूचना।
2: के तपाईँ हलुका सवारी साधन चलाउनका लागि ड्राइभिङ सिक्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब भीमेश्वर ड्राइभिङ सेन्टरले दोलखा सदरमुकाम सरीकोटमै यो सुविधा उपलब्ध गराएको छ।
3: यहाँ दक्ष तथा अनुभवी प्रशिक्षकहरूद्वारा ग्यारेन्टीका साथ हलुका सवारी साधनहरू मोटरसाइकल, कार, स्कूटर सिकाउनका साथै ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था गरिएको छ।
1: नेपाल सरकारको अनुमति बिना तथा लाइसेन्स बिना ड्राइभरहरूसँग सिकेका सिकारु तथा अर्ध सिकारुहरूलाई पनि ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था छ।
3: हाम्रा सुविधाहरू
2: सैद्धान्तिक र प्रयोगत्मक दुवै भएको,
1: आफ्नै कम्पाउन्ड भएको,
3: समूहमा आउनेहरूलाई विशेष छुटको व्यवस्था भएको,
2: गाडी भएको तथा लाइसेन्स नभएकाहरूलाई पनि ट्रायलमा सफल हुनका लागि स्पेशल कोर्सको व्यवस्था भएको,
3: सस्तोमा होइन राम्रो सिकाउँछौ।
2: रूपाइटर रूपक मास्के विस्तृत जानकारीका लागि भीमेश्वर ड्राइभिङ सेन्टर सरीकोट बीस बजार दोलखा भीमेश्वर टेक्निकल इन्स्टिच्युट नजिकै सम्पर्क नम्बर 9844304879 9844304879 र 9864100011 9864100011।
4: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: त्या कसं खाल्लं दूध? पाणी मिस ऐकू राहायचं आणि तर खा देन.
1: होइन है बुढा, डीडीसी को लोगो नभएको यो खुल्ला दूध कहाँबाट लिएर आएको? बच्चाहरूले पनि खाएनन्, झन् चिया त पटक्कै मिठो छैन. अलि राम्रो दूध ल्याउन सक्दैनौ?
2: हेर हेर यो बुढीको गनगन, मिठो दूध यो चरीकोट बजारमा कहाँ पाइन्छ र?
1: तिमी कुन जमानामा छौ? दोलखा डेरीको डीडीसी दूध लिएर आऊ न.
2: ल ल, म दोलखा डेरीको नम्बर वान डीडीसी दूध नै लिएर आइहाल्छु.
0: आहा, कति मिठो दूध! अब देखि डीडीसी दूध नै लिएर आउनुहोस् है बाबा.
3: हजुर, नेपाल सरकारको स्वामित्व भएको दुग्ध विकास संस्थान डीडीसीको व्यवस्थापनमा सञ्चालन भइरहेको दोलखा डेरीबाट उत्पादन भएको चरीकोट बजारको नम्बर वान डीडीसी दूध, दही, पेडा, खुवा, घिउ, पनिर लगायतका दुग्ध पदार्थहरू नजिकैको डिलर वा खुद्रा विक्रेताबाट खरिद गरी सधैँ उपभोग गरौ. साथै यस डेरीले जिल्लाका विभिन्न गाविसहरूमा दूध संकलन केन्द्र स्थापना गरिरहेको हुँदा दूध बिक्रीका लागि तत्काल सम्पर्क राख्नु हुन कृषकहरूलाई हार्दिक अनुरोध गरिन्छ.
4: बिक्री केन्द्रहरू चरीकोट बजार, दोलखा बजार, जिरी, मैना पोखरी र सिंगटी बजार. संकलन केन्द्रहरू बोच, साखिने, सुस्ता, सिमती, जपे, भिरकोट साथै कारखाना र परका क्षेत्रहरू.
3: दोलखा दुग्ध उद्योग लिमिटेड, चरीकोट, दोलखा. सम्पर्क 049-421-020.
5: जिरी नगरपालिकाको जनहितमा जारी सूचना.
6: जिरी अस्पतालमा सञ्चालित पोषण पुनर्स्थापना केन्द्रमा 5 वर्ष मुनिका कुपोषण निदान भएका शिशु तथा बाल बालिकालाई भर्ना गरी निशुल्क सुविधा प्रदान गरिँदै आएको छ. तसर्थ कुपोषित शिशु तथा बाल बालिकालाई समयमै पोषण पुनर्स्थापना केन्द्रमा ल्याई उपचार गराउन अभिभावक, समुदायका सदस्य, स्वास्थ्य कर्मी तथा सरकारवाला सबैलाई हार्दिक अनुरोध गरिन्छ.
5: बाल बालिकाको स्वास्थ्य सुरक्षित राखौं, उज्जवल निर्माण गरौं.
6: बाल बालिकाको स्वास्थ्य सुधार हाम्रो सामूहिक जिम्मेवारी हो.
5: पोषण पुनर्स्थापना केन्द्रमा सेवा लिनका लागि
6: बच्चाको आमा वा एकजना स्याहारकर्ता उपचार अवधिभर अनिवार्य बच्चासँगै बस्नुपर्नेछ.
5: कुपोषित बाल बालिकाको आधारभूत चिकित्सकीय निदान तथा उपचार समेत निशुल्क हुनेछ.
6: थप जानकारीका लागि पोषण पुनर्स्थापना केन्द्र जिरीमा सम्पर्क गर्नुहोस्.
5: केशव दाहाल, वरिष्ठ जनस्वास्थ्य अधिकृत, जिरी नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, जिरी, दोलखा.
0: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज.

0: दर्ता, हालसालै खिचेको फोटो 3 प्रति, आफू पढ्ने लक्षित वर्ग खुल्ने कागजात, फारम भर्ने मिति 2083 साल वैशाख 29 गतेदेखि जेठ 13 गतेसम्म। थप जानकारीको लागि सम्पर्क नम्बर 0494215505 र 0494215523। पुनश्च विद्यार्थी आफै कलेजमा उपस्थित भई वा अनलाइन आवेदन भर्न सक्नुहुनेछ।
1: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
2: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्।

नयाँ नेपालको नयाँ आवाज, आवाज विहीनहरूको आवाज, जन आवाज, हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: Lobo só aqui, ó. Bular. É, como chama, né? Lobo, lobo só aqui, ó.
1: Ai, não, panilhama. Panilhama, panilhama.
2: Panilhê, panilhê, panilhê, panilhê, panilhê.
0: Lobo, lobo só aqui, muito e o tapeta.
3: लापरवाही नगरौ प्रज्वलनशील पदार्थमा सबैले दिउँ ध्यान।
1: एक काटी सलाईले लिन सक्छ ज्यान।
2: सलाई तथा लाइटरहरू बाल बच्चाहरूले देख्ने तथा भेट्ने ठाउँमा नराखौ।
1: धुम्रपान गरी जथाभावी सुरतको ठुटाहरू नफ्याकौ।
3: घर वरिपरि धिक्रा पात पतिङ्गर नथुपारौ।
4: होरी बतासको मौसम अनि आगलागी हुने बढी सम्भावना बेलैमा सबैले होस पुर्याउ। अकल्पनीय घटनाबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।
5: जनहितको लागि हाम्रो रेडियोको प्रयास।
6: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: नेपाल सरकारद्वारा अनुमोदित गरिएको छ। हाम्रो पहाड़ी हावापानीमा सुहाउँदो पनि छ, खानामा मिठो, पाक्नलाई छिटो, हल्का बाँच्नदार, हावाले नडल्ने, उत्पादन पनि धेरै भएको, गाई वस्तुलाई पराल पनि राम्रै पर्ने खाले छ। यतिको गुण भएको त अरू कुनै धानमा पनि छैन है नानी।
1: ओहो, यो धान त असाध्यै राम्रो पो रहेछ।
0: हो त नि नानी, त्यसैले त यसपालि हामी सबैले शङ्कर धान युएस 312 नै लगाउने निर्णय गर्यौं।
1: हस् त दाई, धेरै धेरै धन्यवाद तपाईँलाई। हामी पनि यसपालि शङ्कर धान युएस 312 नै लगाउने छौ।
2: नेपाली माटोले रोजेको, किसानले खोजेको शङ्कर धान युएस 312 सम्पूर्ण एग्रो भेट पसलहरूमा उपलब्ध छ। खोजी खोजी लगाऊ।
3: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: सिद्धिनेश्वर मंदिर में दर्शन करना आउनु हुने भक्त सन्हरुमा हार्दिक अनुरोध।
1: विभिन्न धर्मावलम्बीहरूको साझा आस्थाको धरोहर विश्व विख्यात श्री श्री श्री भीमेश्वर भीमसेन भीम नारायण भीम भैरव भगवती महाकाली भगवान बुद्ध किरातेश्वर महादेव महारुद्र भीम राणेश्वर आदि भगवानको एक शिला सहर्ष अवतारको रूपमा पूजिने भीमेश्वरलाई आ आफ्नो विधि अनुसार पूजापाठ गर्दा तपसिलका विषयहरूमा ध्यान दिई आफ्नो मनोकांक्षा पूरा गराउन हुन सम्पूर्ण भक्तजनहरूमा हार्दिक अनुरोध गर्दछौं।

0: गोकुल धूप साल धूप वा बाटे को धूपमात्र प्रयोग गर्नुहुन अनुरोध गरिन्छ।
1: मन्दिरमा फलामको ससाना त्रिशूल, ससाना घण्टी, चुनरी, सौभाग्य चढाउन निषेध गरिएको छ।
0: रुद्र अवतारको समयमा सेतो तुल र बलिपूजा भएमा रातो सेतो तुल सदाउन हुन र अन्य समयमा सदाउन निषेध गरिएको छ।
1: भाकल भएका दर्शनार्थीले मात्र त्रिशूल घण्टी चढाउने परम्परा भएकाले भाकल गर्नुभएका भक्तजनहरूले समितिले तोके बन्मोजिमको त्रिशूल तथा घण्टी समितिमा सम्पर्क गरी चढाउन सकिनेछ।
0: नित्य रुद्री पूजा हुने समय बिहान 9 बजेदेखि 10:30 बजेसम्म समयमा भीमेश्वर महादेव स्वरूपमा विराजमान हुनुहुनेछ।
1: छक्काल मध्याह पूजा दिनको ठिक 12 बजेपछि भीमेश्वर नारायण स्वरूपमा विराजमान हुनुहुनेछ। उक्त समयमा भाले, बोका, अण्डा, काँचो नरिवल वा जटा नरिवलको बलि नदिन हुन अनुरोध गरिन्छ।
0: भीमेश्वरले सबै भक्तजनहरूको कल्याण गरून्।
1: दोलखा भीमेश्वर गुठी व्यवस्थापन समिति, भीमेश्वर नगरपालिका 2, दोलखा।

0: के तपाईँ लोकल र उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ?
1: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौ। यदि तपाईँ पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
0: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड 3204 साबिक काभ्रे गाविस वडा नम्बर 6 बगरमा तपाईँले यो सुविधा पाउन सक्नुहुनेछ।
1: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
0: थप जानकारीका लागि सम्पर्क 9844463378 र 9844011725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड 3204 काभ्रे बगर दोलखा।
2: विश्लेषण, मनोरंजन, साहित्य र कला, संस्कृति, पर्यटन र विकास का लागि जनपक्षीय आवाज हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: बजेको हाम्रो समाचारमा लक्ष्मीको नमस्कार। यी समाचार बुलेटिन हाम्रो रेडियो 103.4 मेगाहर्ज सजिलै सामुदायिक एफएम 94 मेगाहर्जबाट एकैसाथ प्रसारण भइरहेको छ। इन्टरनेटमा www.hamroradiofm.org.in र हाम्रो पात्रो एपमा पनि हामीलाई सुन्न सक्नुहुनेछ। एमाले 10 महिनापछि उठ्यायो आफ्नै निर्णय। पूर्व राष्ट्रपति भण्डारीलाई पार्टी सदस्यता दिने, सक्रिय राजनीतिमा आउने बाटो खुला, समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता शुरू। दोलखाका सांसद सतीश खरेलले खरेलद्वारा 3 महिनाको अवधिमा गरेका काम कारवाही र गतिविधिहरू सार्वजनिक। प्रिया पुत्री भेटघाटदेखि माथुरो तामाकोशीको छानबिन मार्गसम्म, जेएनजे आन्दोलनमा फरार रहेका रामेसापका युवक पुनः जबरजस्ती गर्ने मुद्दामा पक्राउ। र आईसीसी क्रिकेट विश्वकप लिग टूमा नेपालको लगातार दोस्रो जित, शीर्ष स्थानको स्कटल्याण्ड 6 विकेटले पराजित।
1: वा तपाईहरूलाई तालिम गोष्ठी र सेमिनारका लागि सुन्दर शान्त हलको आवश्यकता परेको छ?
2: यदि छ भने आजै सम्पर्क गर्नुहोस्।
1: चरीकोट चरीघ्याङ स्थित हाम्रो रेडियोको सभा हल उपलब्ध छ।
2: हाम्रा सुविधाहरू
3: 150 जना मानिस अट्न सक्ने सुविधा सम्पन्न सभा हल।
2: सभाहालमै साउन्ड सिस्टम जडान गरिएको हुँदा बाहिरबाट महँगो शुल्क तिरेर साउन्ड सिस्टम भाडामा ल्याउनु नपर्ने।
3: जेनेरेटरको 24 घण्टा व्यवस्था, विद्युत आपूर्ति नभएको बेला पनि कार्यक्रम सञ्चालनमा कुनै बाधा नपर्ने।
2: पर्याप्त पार्किङको व्यवस्था, आवश्यकता अनुसार छत पनि प्रयोग गर्न सकिने।
3: कार्यक्रमका लागि प्रोजेक्टरको आवश्यकता परे सोको समेत व्यवस्था हुने।
2: र लामो अवधिको तालिम गोष्ठी गर्नु परेमा हल भाडामा विशेष छुटको व्यवस्था।
1: अब टेन्सन गर्नै पर्दैन, साउन्ड सिस्टम र ब्याकअप सहितको सुविधा सम्पन्न सभा हल सहुलियत मूल्यमा उपलब्ध छ।
2: थप जानकारीका लागि सम्पर्क हाम्रो रेडियो 103.4 मेगाहर्ज चरीकोट चरीघ्याङ दोलखा 0974812 र 0974844।
0: अब समाचार विस्तारमा। नेकपा एमाले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण गर्ने निर्णय गरेको छ। आज दिउँसो पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बसेको सचिवालय बैठकले भण्डारीलाई सदस्यता दिने निर्णय गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिए। यसअघि नवीकरण भइसकेको भण्डारीको सदस्यता वैधानिक नभएको भन्दै एमालेको केन्द्रीय कमिटी र सचिवालय बैठकले नै सदस्यता नदिने निर्णय गरेको थियो। एमाले गत वर्ष साउन पहिलो साता भण्डारीको पार्टी सदस्यता नवीकरण रोकेको थियो। एमाले केन्द्रीय सचिवालय बैठकले 10 महिनापछि आफ्नै निर्णय उल्टाएर भण्डारीको सदस्यता नवीकरण गर्ने निर्णय गरेको हो। त्यति बेला एमाले पूर्व राष्ट्रपति सक्रिय राजनीतिमा आउन नहुने तर्क गरेको थियो। त्यसपछि भण्डारीको एमालेमा फर्किने बाटो बन्द भएको थियो। तर पछिल्लो समय पार्टी अध्यक्ष केपी शर्मा ओलीसँगको संवाद बढ़ेसँगै पुनः भण्डारीलाई एमाले सदस्यता पार्टी सदस्यता दिने भएको हो। एमाले हिजो मात्रै पार्टीको कार्यक्रमको प्रमुख अतिथि समेत भण्डारीलाई बनाएको थियो। भण्डारी कार्तिक 11 देखि 2079 फागुन 28 दुई कार्यकाल राष्ट्रपति बनेकी थिइन्। समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता शुरू भएको छ। सरकारी समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आज 3 सहकारीका 378 जना साना बचतकर्ताको रकम फिर्ता गरेको हो। जस अनुसार कान्तिपुर सहकारीका 217, शिवशेखर बहुदेशी सहकारीका 156 र पशुपति सहकारीका 7 जना साना बचतकर्ताले बचत फिर्ता पाएको समितिले जनाएको छ। समितिका अनुसार पहिलो दिन थोरै बचत रकम भएका बचतकर्ताहरूलाई रकम फिर्ता गरिए पनि क्रमशः बचतकर्ताको आधारमा रकमका आधारमा वर्गीकरण गरेर फिर्ता गरिनेछ। समस्याग्रस्त सहकारीका करिब 70,000 बचतकर्ताहरूको करिब 46 अर्ब बचत फिर्ता गर्नुपर्नेछ। तीमध्ये अधिकांश साना बचतकर्ता रहेका छन्। 5 लाख भन्दा बढ़ी रकम बचतकर्तालाई ठूला बचतकर्ताको रूपमा वर्गीकरण गरिएको छ। कुल 76,000 मध्ये 5 लाख भन्दा बढ़ी बचत गर्ने जम्मा 18,000 रहेको समितिले जनाएको छ। बचत फिर्ताका लागि सहकारीहरूको ऋण असुल्ने काम तीव्र रूपमा भइरहेको भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्री प्रतिभा रावले जानकारी दिएकी छिन्। प्रतिनिधि सभामा दोलखाबाट प्रत्यक्षतर्फ निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसद जगदेश खरेली 3 महिनाको अवधिमा गरेका काम कारवाही र गतिविधिहरू सार्वजनिक गरेका छन्। सांसद खरेलको सचिवालयले 32 मुद्दामा सांसदको हैसियतले गरेका भेटघाट, छलफल, पहल, कदमी र आर्थिक सहयोग सम्बन्धका विषयवस्तुहरू आइतबार सार्वजनिक गरिएको छ। सचिवालयले सार्वजनिक गरेको 3 महिने गतिविधिमा क्रियापोत्री भेटघाट र समवेदना दिएको देखि दोलखालीको विवाह, व्रत बन्ध, सप्ताह लगायतका पुण्यकाली र मृत्यु संस्कारमा समेत सांसद खरेल सहभागी हुने उल्लेख गरिएको छ। 4 नम्बर मुद्दामा मेलुङ गाउँपालिका एक पौटीमा क्रियापोत्री भेटघाट गरी समवेदना दिएको उल्लेख छ। यस्तै 13 नम्बर मुद्दामा शुद्ध भाषा र शैलीलाई समेत ध्यान नदी सार्वजनिक गरिएको गतिविधिमा शुभ कार्य र मृत्यु संस्कारमा फोन आई र भ्याएसम्म सहभागी भएको र हुने प्रतिबद्धता व्यक्त गरिएको छ। सांसद खरेलको 3 महिने गतिविधि सहित सार्वजनिक विवरण पत्रमा सचिवालयका 10 जनाले सामूहिक हस्ताक्षर गरेका छन्। खरेलको सचिवालयमा 13 जना राष्ट्रपा नेता तथा कार्यकर्ता छनौट गरिएको थियो। नागरिकका गुनासा सुन्न र सम्बोधन गर्न भन्दै भक्तपुरको कौशल टारमा सांसद खरेलको निजी सचिवालयको कार्यालय खोलिएको उल्लेख छ। सचिवालयद्वारा सार्वजनिक विवरण अनुसार सांसद खरेली माथिल्लो तामाकोशी जल विद्युत आयोजनामा प्रवर्द्ध कम्पनी अप्पर तामाकोशी हाइड्रो पावरमा भएका अनियमितता छानबिनका लागि प्रधानमन्त्री बालिन शाहलाई अनुरोध गरेका छन्। सांसद खरेली सानीमा हाइड्रोली सड़क निर्माणको क्रममा फालेको ढुंगा माटोली माथिल्लो तामाकोशीको बाँधस्थल ड्याम साइट प्रभावित भएकाले उक्त कम्पनीलाई ड्याम सफा गर्न पनि भनेका छन्। सांसद खरेली लामा बगर लप्चे सड़कका लागि आफ्नो पहलमा 86 करोड़ बजेट सुनिश्चित गरेकोदेखि जिल्लामा भएको त्यस प्रतियोगितामा राष्ट्रिय खेलकुद परिषदमा समन्वय गरी 2 लाख सहयोग भएको समेत उल्लेख गरेका छन्। कालिन्चोक गाउँपालिका 9 सुन्द्रावतीका 4 घर परिवार आगलागी पीड़ितलाई सांसद र सचिवालयको तर्फबाट 1 लाख सहयोग गरिएको पनि विवरणमा उल्लेख छ। दोलखाका सांसद खरेलले रुग्न ओरिएन्ट म्याग्नेस साइट उद्योग सञ्चालन मुडी सरीकुट सड़क स्तरोन्नति लापेलाङको पहिरो रोकथाम तथा तामाकोशीको सड़क पुल निर्माणमा भएको ढिला सुस्तीका बारेमा सम्बन्धित कार्यालयदेखि संसदसम्मको ध्यानाकर्षण गराएको उल्लेख गरेका छन्। हामीसँग अझै समाचार बाँकी नै छन्, तर त्योभन्दा पहिले सूचना र सन्देशको पालो।
4: ध्यान दिनुहोस्, ध्यान दिनुहोस्। समृद्ध, सक्षम र आत्मनिर्भर नेपाल निर्माणको आधार राष्ट्रिय आर्थिक गणना 2082 सञ्चालन भइरहेको छ।
5: यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय दोलखाबाट खटिनुभएका गणकहरू तपाईहरूको उद्योग, पसल, व्यवसाय, विद्यालय, कार्यालय तथा सबै प्रकारका संघ संस्था र प्रतिष्ठानहरूमा प्रत्यक्ष रूपमा पुगिरहनु भएको छ।
4: आउनुहोस्, आफ्नो व्यावसायिक क्रियाकलापको सही, पूर्ण र यथार्थ विवरण दिई यस राष्ट्रिय अभियानलाई सफल बनाऊ। तपाईले प्रदान गर्नुभएको सम्पूर्ण जानकारी तथ्याङ्क ऐन 2079 अनुसार पूर्ण रूपमा गोप्य रहनेछ।
5: अर्थतन्त्र मापनको आधार आर्थिक गणना, समृद्ध नेपाल निर्माणका लागि आर्थिक गणना, आर्थिक गणनामा कोही नछुटौं।
6: नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, राष्ट्रिय तथ्याङ्क कार्यालय तथा जिल्ला आर्थिक गणना कार्यालय दोलखा। थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
7: छोरल्प अस्पतालको भर्ना सम्बन्धी अत्यन्त जरुरी सूचना। 20 वर्षदेखि सुविधा दिँदै आएको छोरल्प अस्पतालमा स्वास्थ्य सम्बन्धी विभिन्न विषयमा भर्ना खुलेको छ। शैक्षिक कार्यक्रमहरू पीसीएल इन नर्सिङ शीर्ष संख्या 40, डिप्लोमा इन फार्मेसी शीर्ष संख्या 40, डिप्लोमा प्रमाणपत्र तह सामान्य चिकित्सा शीर्ष संख्या 40 र डिप्लोमा मेडिकल ल्याब टेक्नोलोजी शीर्ष संख्या 30। आवश्यक कागजातहरू एसएलसी वा एसई को मार्कशीट, नागरिकता वा जन्म दर्ता, हालसाले खिचेको फोटो 3 प्रति, आफू पढ्ने लक्षित वर्ग खुल्ने कागजात, फारम भर्ने मिति 2083 साल वैशाख 29 गते देखि जेठ 13 गते सम्म। थप जानकारीको लागि सम्पर्क नम्बर 0494215505 र 0494215523। पुनश्च विद्यार्थी आफै कलेजमा उपस्थित भई वा अनलाइन आवेदन भर्न सक्नुहुनेछ।
0: तपाई यतिखेर हाम्रो रेडियो र एफएमबाट हाम्रो समाचार सुन्दै हुनुहुन्छ। इन्टरनेटमा www.hamroradiofm.org.np र हाम्रो पात्रो एप्समा पनि हामीलाई सुन्न सक्नुहुनेछ। अब बाँकी समाचार। सर्वोच्च प्रशासनले काम प्रधान न्यायाधीशको आदेशपछि पनि प्रस्तावित प्रधान न्यायाधीश मनोज शर्मा विरूद्धको रिट निवेदन दर्ता गर्न आनाकानी गरेको छ। काम प्रधान न्यायाधीश सपना प्रधान मल्लले प्रधान न्यायाधीश सिफारिश विरूद्ध कार्यरत देउसी दर्ता गरेर आफूलाई जानकारी गराउन मुख्य रजिस्ट्रार विमल पौडेललाई आदेश दिएकी थिइन्। तर बिहान अदालतमा हाजिर भएका पौडेल र रजिस्ट्रार मानबहादुर कार्की दिनभर कार्यकक्षमा नहुँदा दर्ता प्रक्रिया नै रोकिएको हो। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी लगायतले दायर गरेको निवेदन सर्वोच्च प्रशासनले शर्मा दरपेट गरेको थियो। दरपेट विरूद्ध दिएका निवेदन होल्ड गरेर राखिएपछि काम प्रधान न्यायाधीश मल्लले आज दिउँसो 1 बजेभित्र दर्ता गरी त्यसको जानकारी गराउन आदेश दिएकी थिइन्। त्रिपाठी लगायतले सर्वोच्चको प्रधान न्यायाधीश सिफारिश बदर गर्न माग गर्दै रिट दायर गरेका थिए। ईरानी सेनाको कब्जामा रहेका नेपाली नागरिक अमृतसर रिहा भइसकेको गलत सूचना सार्वजनिक भएको विषयमा परराष्ट्र मन्त्रालयले माफी मागेको छ। उनको रिहाई भई नसकेको स्पष्ट पार्दै परराष्ट्र मन्त्रालयले यसअघि सार्वजनिक भएको गलत सूचना र त्यसबाट सेर्चना भएको अन्यप्रति माफी मागेको हो। केही दिन अघि परराष्ट्र मन्त्रालयले शाहलाई ईरानले रिहा गरेको बेहोरासहितको विज्ञप्ति जारी गरेको थियो। परराष्ट्र मन्त्री श्री शेर खनालले पनि सामाजिक सञ्जाल मार्फत झारिहा भएको जनाएका थिए। झारिहा भएको बेसी शंकास्पद बनेपछि परराष्ट्रले दोहा स्थित नेपाली दूतावासलाई लिखित प्रमाण उपलब्ध गराउन निर्देशन दिएको थियो। मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै झा हाल इरानको बन्दर उपासमा पूर्वपक्षका लागि थुनामै रहेको र उनको मुद्दा त्यहाँको स्थानीय अदालतमा विचाराधीन रहेको बताएको छ। इजरायल र इरानबीच गत फेब्रुअरी 28 द्वन्द शुरू हुनुभन्दा अगावि जनवरीको शुरूमा झासहित अन्य 6 जना विदेशी नागरिकहरूलाई इरानी सुरक्षाकर्मीले क्यूसीएम टापुबाट नियन्त्रणमा लिएका थिए। नेपालले पनि इबोला भाइरसको सम्भावित संक्रमणप्रति सतर्कता बढ़ाएको छ। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले इबोलाको प्रकोपलाई अन्तर्राष्ट्रिय चासोको सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा गरेपछि नेपालले पनि सम्भावित जोखिमप्रति सतर्कता बढ़ाएको हो। स्वास्थ्य मन्त्रालय अन्तर्गतको महामारी

0: हाम्रो समाचारमा बरेडी रिपोर्टको पालो। सरकारले विद्युतीय चुलोमा अनुदान दिने रणनीति अघि सारेको छ। एलपी ग्यास खरिदमा अरबौं बाहिरिएपछि विद्युतीय चुलोमा अनुदान दिने र स्वच्छ ऊर्जाको खपत बढ़ाउने लक्ष्य लिइएको हो। प्रस्तुत छ एक रिपोर्ट।
1: सरकारले आर्थिक वर्ष 2092-93 खाना पकाउने एलपी ग्यासको अनुदान खारेजी गरेर विद्युतीय चुलोमा अनुदान उपलब्ध गराउने योजना अघि सारेको छ। सरकारले ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति 2083 खाना पकाउने एलपी ग्यासको प्रयोग क्रमशः घटाउँदै न्यून गर्ने लक्ष्य राखेको छ। विद्युतीय चुलोमा अनुदान दिने र स्वच्छ ऊर्जाको खपत बढ़ाउने लक्ष्यका साथ सरकारले सो रणनीति सार्वजनिक गरेको ऊर्जा मन्त्रालयले स्पष्ट पारेको छ। सरकारले आर्थिक वर्ष 2092-93 खाना पकाउने एलपी ग्यासको अनुदान खारेजी गरेर विद्युतीय चुलोमा अनुदान उपलब्ध गराउने योजना अघि सारेको छ। सरकारले ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति 2083 खाना पकाउने एलपी ग्यासको प्रयोग क्रमशः घटाउँदै न्यून गर्ने लक्ष्य राखेको छ। विद्युतीय चुलोमा अनुदान दिने र स्वच्छ ऊर्जाको खपत बढ़ाउने लक्ष्यका साथ सरकारले सो रणनीति सार्वजनिक गरेको ऊर्जा मन्त्रालयले स्पष्ट पारेको छ। भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको 9 महिनासम्म 41.65 करोड़ बराबरको खाना पकाउने ग्यासको आयात भएको छ। सो अवधिमा कुल 41 लाख मेट्रिक टन ग्यास आयात भएको छ। आर्थिक वर्ष 2080-81 कुल 62.58 करोड़ बराबरको ग्यास आयात भएको थियो। सो आर्थिक वर्षमा 55 लाख मेट्रिक टन ग्यास आयात भएको थियो। नेपाल आयल निगमका अनुसार चालू आर्थिक वर्षमा मासिक 48,000 मेट्रिक टन बराबरको ग्यास आयात हुने गरेको छ। निगमले पछिल्लो विवरणलाई आधार मान्दा प्रति सिलिण्डर 331.25 रूपियाँ घाटा हुने गरेको छ। निगमले हाल प्रति सिलिण्डर रू 2,160 बिक्री गर्दै आएको छ। विप्लेषणबाट भित्रिएको ठूलो रकम वर्षेनी खाना पकाउने ग्यासका लागि खर्च हुने गरेको छ। यो रकम जोगाउन र स्वदेशमा नै राख्ने उद्देश्यका साथ ऊर्जा मन्त्रालयले ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति तय गरेको हो। सो कार्यका लागि उद्योग मन्त्रालयलाई जिम्मेवार निकाय गरिएको छ। अर्थ मन्त्रालय र ऊर्जा मन्त्रालयले आवश्यक समन्वयन गरेर आर्थिक वर्ष 2092-93 पूरा गर्ने गरी समय सीमा निर्धारण गरेको छ। नेपाल विद्युत प्राधिकरणले यसअघि नै खाना पकाउने विद्युतीय चुलो प्रयोगको अभियान अघि बढ़ाएको छ। स्थानीय तहहरूले पनि यसलाई प्रभावकारी रूपमा अगाडि बढ़ाएका छन्। जनस्वास्थ्य र मुलुकको आर्थिक स्वास्थ्यका लागि पनि विद्युतीय चुलोको प्रयोगलाई बढ़ावा दिन लागि सो रणनीतिमा उल्लेख छ। विद्युतीय चुलोको प्रयोग बढ़ाउन प्राधिकरणले प्रसारण लाइनको क्षमता वृद्धि, ट्रान्सफर्मर तथा प्रसारण संचालकको आधुनिकीकरण गर्दै लगेको छ। पदम कुमारी बुढाथोकी, हाम्रो रेडियो चरीकोट।
0: चेन्जी आन्दोलनमा फरार भएका रामेछापका युवक पुनः जबरजस्ती गर्ने मुद्दामा पक्राउ परेका छन्। रामेछापको रामेछाप नगरपालिका एक घर भएका 22 वर्षीय विक्रम भुजेललाई प्रहरीले पक्राउ गरेको हो। उनले वैशाख 31 गते फरक क्षमता भएकी 35 वर्षीय महिलालाई जबरजस्ती गर्ने गरेको आरोप छ। घटनापछि फरार रहेकालाई कुछ तलासका क्रममा हिजो रामेछाप नगरपालिका एकबाटै पक्राउ गरिएको जिल्ला प्रहरीकाले रामेछापका सूचना अधिकारी इन्स्पेक्टर राजन प्रसाद तेमसिनाले जानकारी दिएका छन्। पक्राउ परेका भुजेललाई जिल्ला अदालत रामेछापबाट 7 दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। काठमाडौँको बाल सुधार गृहमा रहेका भुजेल गत भदौको जेएनजी आन्दोलनका क्रममा फरार भएका थिए। आपराधिक क्रियाकलापमा संलग्न भएर सुधार केन्द्र पुगेका भुजेल फरार भएर पनि पुनः आपराधिक घटनामा संलग्न भएका हुन्। महाराजगंजमा रोकिराखेको गाड़ीमा स्कूटर ठोकिँदा काभ्रे पलाञ्चोक घर भएका चालकको मृत्यु भएको छ। दुर्घटनामा पनि चालक काभ्रेको पनौती घर भएका 20 वर्षीय राहुल खत्रीको मृत्यु भएको हो। खत्रीले चलाएको बागमती प्रदेश 302-0002-11-67 नम्बरको स्कूटर सड़कमा रोकिराखेको प्रदेश 301-0024-36-14 नम्बरको युद्ध गाड़ीमा ठोकिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका खत्रीको त्रिवेश सेक्सन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। गाड़ी चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ। हाम्रो समाचारमा अब खेल सम्बन्धी समाचार। आईसीसी क्रिकेट विश्वकप लीग टूमा नेपालले लगातार दोस्रो जित निकालेको छ। आजको खेलमा शीर्ष स्थानको स्कटल्याण्डलाई पराजित गर्दै नेपाली राष्ट्रिय क्रिकेट टोलीले लीग टूको त्रिकोणात्मक सिरिजमा लगातार दोस्रो जित दर्ता गरेको हो। नेपालले स्कटल्याण्डलाई 6 विकेटले पराजित गरेको छ। स्कटल्याण्डलाई पराजित गरेसँगै नेपाली टोली अंक तालिकाको

0: स्थान में उक्लिएको छ। कीर्तिपुर स्थित टीयु मैदान में स्कटल्याण्डले दिएको 197 रनको लक्ष्य नेपाली 38 ओवर एक बल में 4 विकेट गुमाएर 197 रन बनाउँदै पूरा गरेको थियो। टस जितेर पहिले ब्याटिङ गरेको स्कटल्याण्ड 39 ओवर एक बल में 194 रन में अल आउट भएको थियो। आजको दिनसँगै नेपाली टोलीले श्रृंखलाको पहिलो खेलमा स्कटल्याण्डसँग भोगेको हारको बदला समेत लिएको छ। स्कटल्याण्डसँगको पहिलो खेलमा नेपाल डीएल मेथरमा 2 रनले पराजित भएको थियो। श्रृंखलाको दोस्रो खेलमा अमेरिकालाई पनि 8 विकेटले पराजित गरेको थियो। चारै सिरिजमा नेपालले एक खेलमा हार र दुई खेलमा जित निकाल्दै 4 अंक जोडेको छ। श्रृंखलाको अन्तिम खेलमा नेपालले शुक्रबार अमेरिकासँग खेल्नेछ। आईसीसी क्रिकेट विश्वकप लीग टूमा नेपालले शीर्ष स्थानको स्कटल्याण्डलाई 6 विकेटले पराजित गरेको सम्बन्धी यो समाचार सँगसँगै हाम्रो समाचारको बेलुकी 7 बजेको विशेष बुलेटिन यही सकिन्छ। यो समाचार बुलेटिनबाट म लक्ष्मी बस्नेत बिदा चाहन्छु। नमस्ते।
1: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
2: हेलो
3: हेलो बहिनी, सन्चै छौ?
2: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
3: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
2: अनि हुलाकमा पो जानु?
3: हो नि, हुलाकमा जाऊ न।
2: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
3: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
2: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
3: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
2: ए, सहरमा मात्र होला नि?
3: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
2: थ्याङ्क यू मेरो दाइ, आज राम्रो कुरा थाहा भयो।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: सम्बन्धी सूचना। के तपाईँ हलुका सवारी साधन चलाउनका लागि ड्राइभिङ सिक्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब भीमेश्वर ड्राइभिङ सेन्टरले दोलखा सदरमुकाम सरीकोटमै यो सुविधा उपलब्ध गराएको छ।
1: यहाँ दक्ष तथा अनुभवी प्रशिक्षकहरूद्वारा ग्यारेन्टीका साथ हलुका सवारी साधनहरू मोटरसाइकल, कार, स्कूटर सिकाउनुका साथै ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था गरिएको छ।
2: नेपाल सरकारको अनुमति बिना तथा लाइसेन्स बिना ड्राइभरहरूसँग सिकेका सिकारु तथा अर्ध सिकारुहरूलाई पनि ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था छ।
1: हाम्रा सुविधाहरू
0: सैद्धान्तिक र प्रयोगत्मक दुवै भएको,
2: आफ्नै कम्पाउण्ड भएको,
1: समूहमा आउनेहरूलाई विशेष छुटको व्यवस्था भएको,
0: गाडी भएको तथा लाइसेन्स नभएकाहरूलाई पनि ट्रायलमा सफल हुनका लागि स्पेशल कोर्सको व्यवस्था भएको,
1: सस्तोमा होइन राम्रो सिकाउँछौ।
0: प्रोपाइटर रूपक मास्के विस्तृत जानकारीका लागि भीमेश्वर ड्राइभिङ सेन्टर सरीकोट 20 बजार दोलखा, भीमेश्वर टेक्निकल इन्स्टिच्युट नजिकै। सम्पर्क नम्बर 9844304879, 9844304879 र 9864100011, 9864100011।
3: कसको टिभी बोकेर हिँड्यौ? निकै हतारमा छौ त।
4: कठै बरिलैलै कसको टिभी बोक्नु नि भित्ती? आफ्नै टिभी बिग्रियो अनि बनाउन जान लागेको नि, बनाउने पो कहाँ होला त, होइन?
3: त्यति कुरामा पनि चिन्ता गर्नु पर्छ त। सदरमुकाम चरीकोटबाट चरी घ्याङ जाने बाटोमा रहेको हाम्रै चौधरी इलेक्ट्रोनिक्समा लैजाऊ न। त्यहाँ त तिम्रो बिग्रेको टिभी मात्र होइन कि, मोबाइल घडी सबै पनि हाल्छ नि। सके हो नि
4: त्यसो भए म पनि त्यतैतिर लागिहाल्छु नि, होइन त?
5: अब आउनुहोस् हाम्रै चौधरी इलेक्ट्रोनिक्समा। 32 इन्चदेखि माथिको एलइडी किन्दा डिस्काउन्ट सिपेमा।
1: यहाँ फ्रिज, डिप फ्रिज, एलइडी, एलसीडी टिभी, मोबाइल, साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथै सबै प्रकारका टिभी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ। यसका साथै विवाह, गोष्ठी, सेमिनार, व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
2: टिभी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा छ। यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ।
6: प्रोप्राइटर नरेन्द्र चौधरी, चौधरी इलेक्ट्रोनिक्स, चरीकोट, चरीख्याङ। थप जानकारीका लागि सम्पर्क नम्बर 9844394142 र 9844061814।
7: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: दुलीखेल अस्पताल दुलखा अस्पताल दुलखाको सूचना।
1: धुलेखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
0: हाम्रा सेवाहरू:
1: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा,
0: 24 घण्टा आकस्मिक सेवा,
1: बालरोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
0: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
1: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
0: 24 घण्टा फार्मेसी सेवा,
1: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
0: हाड जोनी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
1: हाड जोनी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
0: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
1: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
0: दिशा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
2: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
1: अन्य थप जानकारीको लागि
2: सम्पर्क नम्बर 0494120।
0: धुलेखेल अस्पताल दोलखा अस्पताल दोलखा।
3: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: विश्वामा सुन्नुहोस् न, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो अरे नि।
1: हो र? होइन होला त्यस्तो त।
2: सोहिता, तिमीहरूको के खास खुस कुरा हुँदैछ? के भयो भन त?
3: के भएन मिस,
2: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अंगभंग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
4: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: यो हो हाम्रो रेडियो 103.4 MHz।
7: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
8: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्।
9: माउ किन खोज्नु भएको होला? हजुर को पर्नुभयो?
8: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
9: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो र यस्तो कुरा?
8: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
9: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
10: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ।
2: 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रुपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
11: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दियौ।
12: नेपाल सरकार विज्ञापन बोर्ड।

अहिले तपाई सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 MHz। अब भने यहाँले नेपाली सदाबहार गीत संगीत सुनेर मनोरञ्जन लिन सक्नुहुनेछ। आज चाहिँ हामी सुमधुर स्वरकी धनी आस्था राउतको स्वरमा सजिएको मिठा मिठा गीतहरू सुनाउनेछौ। हाम्रो रेडियो सुन्दै गर्नुहोला।

0: किन आँखा मिचेको मिचेको गरेको
1: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने
0: धेरै समय मोबाइल चलाएपछि क्या हो
1: भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
0: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
1: ए, त्यसो भए जोगिन के गर्ने त?
0: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस?
1: बुझे।
0: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: होइन दिदी बहिनी, आजको किसान मिटिङमा के गन्थन हुँदैछ?
2: के हुनु नि साइला दाई, धानको बिउ राख्ने समय भयो। कुन धानको बिउ राख्ने भनेर सल्लाह गर्दैछौ नि?
1: ल नानीहरू पनि सबैजना ध्यान दिएर सुन, धानको बिउ त सिडबक्स कम्पनीद्वारा उत्पादित US 312 नै लगाउनु पर्छ नि, किनकि यो धान त तराईदेखि मध्य पहाड क्षेत्रसम्म नेपाल सरकारद्वारा अनुमोदित गरिएको छ। हाम्रो पहाडी हावापानीमा सुहाउँदो पनि छ, खानमा मिठो, पाक्नलाई छिटो, हल्का बाँच्नदार, हावाले नडल्ने, उत्पादन पनि धेरै भएको, गाई वस्तुलाई पराल पनि राम्रै पर्ने खाले छ। यतिको गुण भएको त अरू कुनै धानमा पनि छैन है नानी।
2: ओहो, यो धान त असाध्यै राम्रो पो रहेछ।
1: हो त नि नानी, त्यसैले त यसपालि हामी सबैले शङ्कर धान US 312 नै लगाउने निर्णय गर्यौं।
2: हवस् त दाई, धेरै धेरै धन्यवाद तपाईँलाई। हामी पनि यसपालि शङ्कर धान US 312 नै लगाउने छौ।
3: नेपाली माटोले रोजेको, किसानले खोजेको शङ्कर धान US 312 सम्पूर्ण एग्रो भेट पसलहरूमा उपलब्ध छ। खोजी खोजी लगाऊ।
4: तपाईँ यतिखेर हाम्रो रेडियो मार्फत सुमधुर स्वरको धनी गायिका आस्था राउतको स्वरमा सजिएका गीत संगीत सुनिरहनु भएको छ।

0: एटिन्जेल सुन्दै हुनुहुन्थ्यो सुमधुर सुरको धनी गायिका आस्था राउतको स्वरमा सजिएका उत्कृष्ट गीत संगीतहरू।
1: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: बीबीसी नेपाली सेवाको साझा पखबाट संजय ढकालको नमस्कार। आजको कार्यक्रममा प्रधान न्यायाधीश सिफारिश विरूद्धका रिट निवेदन दर्ता गर्न सर्वोच्चको प्रशासनलाई कामु प्रधान न्यायाधीशको आदेश, संसदभित्र र बाहिर तीव्र विवाद,
1: तर्पित भएका रिटहरूलाई दर्ता गर्ने आदेश दिनु कतिको न्यायोचित हो,
0: पछिल्लो विवादले संसद सरकार र न्यायालयमा कस्तो असर,
2: व्यवस्थापिका र कार्यपालिकाले अदालतको संवेदनशीलतालाई गम्भीर रूपमा आत्मसात गर्नुपर्ने बेला भएको छ,
0: अनि इबोला भाइरस संक्रमण रोक्न कंगोमा मानिसहरूलाई स्वास्थ्य सरसफाईमा विशेष ध्यान दिन त्यहाँका अधिकारीहरूद्वारा आह्वान। सबभन्दा पहिला प्रमुख विश्व समाचार। अशोक दाहालबाट समाचार सुन्नुहोस्। अफ्रिकाका स्वास्थ्य अधिकारीहरूले कंगो गणतन्त्रमा फैलिएको इबोला भाइरसको संक्रमण नियन्त्रणका लागि सरसफाई कायम गर्न आह्वान गरेका छन्। हाल देखिएको इबोला प्रकोप बुन्डी बुजो प्रजातिको रहेको र संक्रमित मध्ये एक तिहाई मानिसहरूको ज्यान लिने अधिकारीहरूले बताएका छन्। यो प्रजातिका लागि अहिलेसम्म कुनै प्रभावकारी औषधि वा खोप उपलब्ध छैन। संक्रमण डीआर कंगोबाट छिमेकी देश युगाण्डासम्म फैलिसकेको छ भने रुवाण्डा र दक्षिण सुडानलाई उच्च सतर्कतामा राखिएको छ। सशस्त्र द्वन्द्व जारी रहेको क्षेत्रमा फैलिएका कारण यसको नियन्त्रणमा चुनौती देखिएको अधिकारीहरूले बताएका छन्। बीबीसी संवाददाता जो इनवुड भन्छन्, यो भाइरस निकै नै खतरनाक छ र त्यो नै उनीहरूका लागि प्रमुख चिन्ताको विषय हो। यसले आन्तरिक रक्तस्राव हुँदै मृत्युसम्म पुर्याउन सक्छ, बीबीसी संवाददाताको भनाई। अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी आईईएले इरान युद्धका कारण तेलका व्यापारिक भण्डारहरू घट्दै गएको चेतावनी दिएको छ। आईईएका प्रमुख फाती बिरोलले केही देशहरूले रणनीतिक भण्डारबाट इन्धन बिक्री गरे पनि अबको केही सातासम्म मात्रै पुग्ने भण्डार बाँकी रहेको जनाएका छन्। यसैबीच अन्तर्राष्ट्रिय श्रमिक संगठनले मध्यपूर्वको द्वन्द्वका कारण विश्वभरि 10 लाख मानिसहरूले रोजगारी गुमाउन सक्ने र सबैभन्दा मारमा आप्रवासी कामदार पर्ने आकलन गरेको छ। अन्वेषणका लागि समुद्रको गहिरो क्षेत्रमा जाने क्रममा गत सातादेखि हराइरहेका 4 जना इटलीका स्कुबा डाइभरहरू भेटिएको मालदिप्सको सरकारले जनाएको छ। बेपत्ता 5 जना मध्ये 1 जनाको शव बिहिबारै प्राप्त भएको थियो। फिनल्याण्ड र मालदिप्सका विशिष्ट तालिम प्राप्त गोताखोरहरूले 60 मिटर गहिराईमा रहेको भाबु एटोल गुफाभित्र उनीहरूको शव फेला पारेको 1 जना अधिकारीले बताए। बेपत्ताको खोजीमा फिनल्याण्डबाट 3 जना विशेषज्ञहरूको टोली हिजो मालदिप्स पुगेको थियो। उनीहरूको उद्धारका क्रममा मालदिप्सको नेशनल डिफेन्स फोर्सका 1 जना गोताखोरले पनि ज्यान गुमाएका छन्। इरानको विदेश मन्त्रालयले युद्ध अन्त्य गर्ने विषयमा अमेरिकाले अघि सारेको पछिल्लो प्रस्तावमा जवाफ पठाइएको जनाएको छ। इरानी संचार माध्यमहरूले अमेरिकाले ठोस लचकता नदेखाएको टिप्पणी गरेका छन्। त्यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शान्ति सम्झौताको प्रस्तावमा तत्काल कदम चाल्न इरानलाई चेतावनी दिएका थिए। अर्कोतर्फ इजरायली संचार माध्यमहरूले अमेरिका र इजरायलका नेताहरूबीच युद्ध विराम भंग गरेर पुनः आक्रमण शुरू गर्ने विषयमा छलफल चलिरहेको उल्लेख गरे पनि त्यो विवरण आधिकारिक रूपमा पुष्टि भएको छैन। र स्पेनको उच्च अदालतले गायिका साकिरालाई 7 करोड़ अमेरिकी डलर फिर्ता गर्न कर प्रशासनलाई निर्देशन दिएको छ। 8 वर्षको कानूनी लड़ाईपछि अदालतको आदेशलाई साकिराले स्वागत गर्दै आफ्नो जीतलाई आफू जस्तै समस्यामा परेका सर्वसाधारणमा समर्पित गर्ने बताएकी छिन्। यो बीबीसी नेपाली सेवा हो। साझा पखमा यहाँलाई स्वागत छ। सर्वोच्च अदालतकी कायम मुकायम प्रधान न्यायाधीशले अदालत प्रशासनलाई प्रधान न्यायाधीशको सिफारिश विरूद्ध परेको रिट निवेदन दर्ता गर्न भनिदिएको बताइएको आदेशले संसदभित्र र बाहिर विवाद चर्किएको छ। आजै दर्ता गर्न भनी आदेश भएकोमा सर्वोच्च प्रशासनले साँझसम्म त्यस सम्बन्धी कार्यवाही अगाडि बढ़ाएको पाइएको थिएन। एक रिपोर्ट। कामु प्रधान न्यायाधीश सपना प्रधान मल्लले रिट निवेदनहरूको दर्ता प्रक्रिया अगाडि नबढ़ाइएका विषयमा मुख्य रजिस्ट्रार समक्ष ध्यानकर्षण गराउँदा प्रधान न्यायाधीशमा सिफारिश न्यायाधीशकै निर्देशन अनुसार नगरिएको भनेर आदेशमा उल्लेख गरिएका विवरण आएका छन्। साथै उनले आजै रिट निवेदन दर्ता गर्न र भोलि मंगलबार पेशी चढ़ाउन पनि आदेश दिएको विवरण आएका छन्। तर त्यसबारे सर्वोच्च अदालतका प्रशासनका अधिकारीहरूले औपचारिक प्रतिक्रिया जनाएका छैनन्। उनीहरूसँग सम्पर्क गर्ने बीबीसीको प्रयास सफल हुन सकेन। त्यस लगत्तै प्रतिनिधि सभाको बैठकमा सत्ताधारी दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसदहरूले कामु प्रधान न्यायाधीशको निर्णयको आलोचना गरेका थिए। रासोपाकी सांसद समीक्षा बास्कोटा,
1: सुन्न आए अनुसार आफैले कायम मुकायम प्रधान न्यायाधीशले डेलिगेशन बोलाएर रिट दर्पित भएका रिटहरूलाई दर्ता गर्ने आदेश दिनु कतिको न्यायोचित हो, यो हामीले छलफल गर्नै पर्छ।
3: तर संविधानको धारा 105 न्यायाधीशका बारेमा संसदमा बोल्न नपाइने भन्दै एमालेका सांसद ऐन बहादुर महरले आपत्ति प्रकट गरेका थिए।
4: संसदको कुनै पनि सदनमा छलफल नहुने कुरा स्पष्ट व्यवस्था गरेको छ, तर पटक पटक यो सदनमा यो संसदमा न्यायाधीशहरूका काम कारवाहीमाथि न्यायाधीशहरूको चाहिँ अपमान हुने गरी, अदालतको अपमान हुने गरी र शक्ति पृथकीकरणको सिद्धान्तलाई खण्डित हुने गरी जसरी अभिव्यक्ति भइरहेका छन्, खास गरी योभन्दा अगाडि बोल्नुभएका मान्य सदस्यहरूले त्यो कुरालाई चाहिँ गरेका छन्।
3: यसै सन्दर्भमा वकिलहरूको छात्र संगठन नेपाल बार एसोसिएशनका प्रतिनिधिमण्डलले कामु प्रधान न्यायाधीशलाई भेटेका थिए। त्यसपछि डाकिएको आकस्मिक बैठक मार्फत बारले के निर्णय लियो त भनेर साथी गनी अन्सारीले बारका अध्यक्ष विजय मिश्रलाई सोधेका छन्।
2: संसदमा कायम नकायम प्रधान न्यायाधीशको आदेश उप छलफल गर्न पाइँदैन, यो कुरा 2035 सालमा नेपाल बार एसोसिएसनका अध्यक्ष सर्वरत्न तुलाधरको मुद्दा निर्णय नम्बर 1197 सर्वोच्च अदालतले निरूपण गरिराखेको विषय छ। अहिलेको संविधानको धारा 105 पनि यही कुरालाई इंगित गरिएको छ। के इंगित गरिएको छ भन्दा संसदमा अदालतको न्यायाधीशको क्रियाकलाप आदेश विचाराधीन विषयमा के पनि बोल्न पाइँदैन, त्यो बहस गर्न बन्दै शीर्षकमा राखिएको छ। त्यसैले केही मान्यजीवहरूले आवेश प्रेरित एवं दम्भमा आधारित भएर उन्मादी अभिव्यक्ति दिनुभएको छ, त्यसको अन्त्य पश्चातापबाट हुने कुरामा नेपाल बार एसोसिएसन स्पष्ट छ।
5: आगामी दिनमा कार्यपालिका र न्यायपालिका बीच कस्तो असर पर्न सक्छ सम्बन्धमा जस्तो लाग्छ यहाँहरूको, के निष्कर्ष केही यसबारे कुरा?
2: अदालत पवित्र स्थान हो, व्यवस्थापिका र कार्यपालिकाको गलत क्रियाकलाप अदालतमा परीक्षण हुन्छ, संविधान र कानून अनुसारको विषयवस्तुहरूको निर्णय अदालतबाट हुन्छ। आज अदालत नचाहिने भनेर बसेको शक्ति भोलि तुरन्तै अदालत हामीलाई चाहियो भनेर आउने परिस्थिति बन्दछ, यस्तो बनिआएको छ। त्यसैले गर्दा के भने कार्यपालिका र व्यवस्थापिका अदालतलाई कमजोर गर्नेतिर कुनै हालतमा कहिले पनि लाग्नु हुँदैन। अदालत कमजोर बनाउनु भनेको संविधान र लोकतन्त्रलाई कमजोर बनाउने काम हो।
5: उसो भए अहिले कार्यपालिका र व्यवस्थापिका तपाईँले भनेको जस्तो बाटोमा गएको हो?
2: अहिले व्यवस्थापिका र कार्यपालिकाले अदालतको संवेदनशीलतालाई गम्भीर रूपमा आत्मसात गर्नुपर्ने बेला भएको छ। कुनै पनि प्रकारको बहुमतको आडमा लिएको निर्णयले दूरगामी असर पर्दछ। अहिले गरेको क्रियाकलापको अन्त्य चाहिँ पश्चातापबाट हुने हामीले देखिरहेका छौँ।
5: भनेको कस्तो पश्चाताप?
2: कस्तो पश्चाताप भनेको हामीले बहुमत जो द्वितीय बहुमत इत्यादि भन्यौं, पहिला पनि यस्तो द्वितीय बहुमत थियो, द्वितीय बहुमत हुँदाखेरि हामीले जे गर्छौं त्यही कानून हुने, हाम्रो जिब्रोमा कानून हुने, राज्यको सबै निकायहरू हाम्रो अधीनमा रहनुपर्ने भन्ने किसिमको मानसिकता जो हामीले विकास गर्यौं त्यो होइन रहेछ भन्ने कुरा पछि समयक्रमले देखाउन सक्छ।
5: यो प्रकृतिको घटना पहिला भएको थियो कि थिएन विगतमा?
2: मेरो विचारमा यो कहिले पनि भएको थिएन। कामु प्रधान न्यायाधीशले दुर्लभ अधिकार दुर्लभ क्षणमा प्रयोग गर्नुभएको छ, त्यस्तो प्रयोग गर्नुपर्ने अवस्था सृजना पनि भएको हो। अन्तिम जिम्मेवारी प्रधान न्यायाधीश वा कामु प्रधान न्यायाधीशकै हो। त्यो कर्तव्य प्रयोग गर्दाखेरि के गरेको देखिएन भने उहाँका अङ्ग प्रशासनले त्यसलाई पालना गरेको देखिएन। यो चाहिँ नेपालको न्यायिक इतिहासमा पहिलो घटना हो।
5: कामु प्रधान न्यायाधीशको कदम सही हो भने यहाँहरूको निष्कर्ष?
2: कामु प्रधान न्यायाधीशको संविधान कानून संविधानवाद मुलुकको प्रणाली न्यायपालिकालाई सही ठाउँमा राख्ने उहाँको संवैधानिक कर्तव्य हो। त्यो संवैधानिक कर्तव्य उहाँले आदेश मार्फत पूरा गर्नुभएको अवस्था छ। त्यो पूरा गरेको कुरालाई प्रशासनले नयाँ प्रधान न्यायाधीश आइसकेपछि यो अध्याय नै समाप्त हुन्छ भन्ने मनस्थितिका साथ अवज्ञा गरेको देखिन्छ। आज प्रधान न्यायाधीशको आदेश अवज्ञा हुँदा भोलि पनि अवज्ञा नहोला भन्न सकिन्न। प्रशासनको काम न्यायको अन्तिम अधिकारीको आदेश पालना गर्ने हो, उल्लङ्घन गर्ने होइन।
5: तपाईँहरूले पनि यस बीचमा कामु प्रधान न्यायाधीशको ध्यानाकर्षण गराएको भन्ने कुरा थियो, तपाईँहरूले त्यति बेला के भन्नुभएको थियो?
2: हामीले त्यति बेला के भनेका थियौँ भने अदालतमा आउने निवेदनहरू फर्काउने काम नगरियोस्, न्याय बोल्ने भनेको माथि सर्वोच्च अदालतको न्यायाधीशहरूले हो, तलबाट होइन। प्रशासनले प्रशासनिक काम गर्ने हो, न्यायिक विवेक प्रयोग गर्ने होइन। त्यसउसले गर्दा अदालतमा आउने मानिसहरू, मन्दिरमा आउने मान्छेहरू सबैलाई निर्वाध प्रवेश दिनुपर्छ। प्रवेश गर्दाखेरि मुद्दा लाग्ने नलाग्ने भन्ने कुरा बहस छलफलबाट न्यायाधीशले निरूपण गर्ने कुरा हो भनेर हामीले भनेका छौँ।
5: समग्रमा आजको बैठकबाट निष्कर्ष भन्नुपर्दाखेरि कायम कायम प्रधान न्यायाधीशबाट जुन किसिमको आदेश आयो त्यसमा तपाईँहरूको समर्थन, त्यो सही हो भन्ने निष्कर्ष हो?
2: हाम्रो निष्कर्ष त्यही हो, त्यो निष्कर्ष अपालन गरेकोमा न्याय विवेक सत्यको खोजी गर्न भोलि दिउँसो 1:15 बजे नेपाल बार एसोसिएसनको प्राङ्गणमा हामीले लालटेन बालेर न्याय विभेद खोज्दैछौँ।
3: न्याय हराएको हो अहिले?
2: अहिले विभेद हराएको छ।
3: उनी थिए नेपाल बार एसोसिएसनका अध्यक्ष विजय मिश्रा, साथी गनी अन्सारीसँग कुरा गर्दै। नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठकले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता कायम गर्ने निर्णय गरेको पार्टीकी एक सचिवले बताएकी छन्। विगतमा उनको पार्टी सदस्यता एमाले रोकेको थियो, तर आजको निर्णयले उनलाई पार्टी भित्र्याउने बाटो खुलेको देखिन्छ। उक्त निर्णयबारे एमालेकी सचिव पद्मा अर्यालले भनिन्,
6: आज पार्टीको 8 सचिवालय बैठकबाट पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीज्यूको सदस्यता कायम गर्ने निर्णय गरेका
3: छ। नेकपा एमालेभित्र चुनौती बिहोरिरहेका भनिएका अध्यक्ष केपी ओलीले विगतमा भण्डारीको पार्टीमा पुनरागमन रोकेका थिए, तर अहिले भने उनी पूर्व राष्ट्रपतिको पुनरागमनको निम्ति तयार भएको चर्चा तीव्र बनेको छ। तपाई नेपालका विभिन्न एफएम स्टेशनहरूबाट बीबीसी नेपाली सेवाको साझा पख सुनिरहनु भएको छ। हाम्रो कार्यक्रम www.bbcnepali.com गएर आफूले चाहेको समयमा पनि सुन्न सक्नुहुन्छ। अब एउटा अन्तर्राष्ट्रिय प्रसंग। अफ्रिकाका स्वास्थ्य अधिकारीहरूले इबोला भाइरसको संक्रमण फैलिएको कंगो गणतन्त्रमा कड़ाईका साथ सरसफाई कायम गर्न र यसको फैलावट रोक्न आग्रह गरिरहेका छन्। अफ्रिकन सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनका प्रमुखले संक्रमणका कारण मृत्यु भएका मानिसहरूको अन्तिम संस्कार गर्दाखेरि पनि विशेष सतर्कता अपनाउन भनेका छन्। बीबीसी विवरणहरूमा आधारित एक रिपोर्ट सुनौ अशोक दाहालबाट।
0: अफ्रिकामा 390 जनामा इबोला संक्रमण फैलिएको आशंका गरिएको र 100 जना मारिएको अपुष्ट विवरण आएको अफ्रिकाको स्वास्थ्य नियामकले जनाएको छ। यसअघि विश्व स्वास्थ्य संगठनले इबोलाले महामारीको रूप नलिएको तर ठूलो मात्रामा फैलिएको हुन सक्ने जनाएको थियो। हालसम्म इबोलाका 3 प्रजाति पत्ता लागेका छन्। अहिलेको संक्रमण निम्ति आएको बुन्डी बुजो भाइरस निकै दुर्लभ रहेको जानकारहरूले बताएका छन्। संक्रमित मध्ये 1/3 मानिसहरूको ज्यान लिने यो संक्रमण नियन्त्रणका लागि कुनै पनि औषधि वा खोप पत्ता लागेको छैन। इबोलाको जायर प्रजातिका लागि भने खोपले स्वीकृति पाइसकेको छ। संक्रमित मानिसहरूको ऱ्याल, सिगान, रगत र बान्ताबाट सर्ने इबोलाको लक्षण संक्रमण सरेको साधारणतया 21 दिनपछि मात्रै देखिने गर्छ। यसका प्रारम्भिक लक्षणहरूमा ज्वरो आउने, टाउको दुख्ने र थकान लाग्ने हुन्छ भने संक्रमणले च्याप्दै जाँदा बान्ता हुने, पखाला लाग्ने हुँदै जटिल समस्या देखा पर्छन्।
3: विश्व स्वास्थ्य संगठनको स्वास्थ्य संकटकाल घोषणा पश्चात संसारभरि इबोला संक्रमणबारे चासो र चिन्ता बढ़ेका छन्। नेपालमा चाहिँ यसको निगरानी र नियन्त्रणका लागि सरकारले जोखिम विश्लेषण गरिरहेको स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले बताएका छन्। स्वास्थ्य मन्त्रालय तथा अन्तर्गतका निकायको केन्द्रीय स्तरको बैठक बसेर छलफल भइरहेको उनीहरूले बताएका छन्। सरकारको तयारी अवस्थाबारे मन्त्रालयका सहप्रवक्ता समीर कुमार अधिकारीले भने,
7: हामीसँग परीक्षणको अवस्थाहरू छ, हामी परीक्षण गर्न सक्नेछौ, निगरानीहरूलाई पनि तीव्र गतिमा गर्न सक्ने अवस्थामा छौं।
3: अहिलेका लागि विदेशमा भएका मानिसहरू नेपालमा भित्रिँदा इबोलाको जोखिम बढ़ने हुँदा विमानस्थलमा सतर्कता अपनाइएको उनले बताए।
7: स्थलगत मार्गबाट आउनेहरूको हकमा हाम्रो नियमित रूपमा जुन नाकाहरू जसरी चलेका छन् अहिले त्यसै गरी नै चलिरहेका छन्। त्यसलाई थप व्यवस्थित गर्ने कुराहरूमा अहिले हामीले थप तत्कालै थप केही गरेका छैनौ, तर अन्तर्राष्ट्रिय हवाई नाकाबाट आउजाउ गर्नेहरूको हकमा चाहिँ अलि सुदृढ गरेर त्यसमा थप निगरानी गर्ने, त्यहाँ बस्ने स्वास्थ्य कर्मीहरूको क्षमतामा इबोलाको कुराहरूलाई थप व्यवस्थित गर्ने कुरा, त्यसै अनुसार अलि केन्द्रित हुनका लागि अभिमुखीकरण गर्ने कामहरू चाहिँ हामीले गरेका छौँ। अहिले नै हामी कहाँ जोखिम आइसकेको अवस्था छैन, तर हामी सम्पूर्ण हिसाबले जोखिमलाई नजिकबाट विश्लेषण गरेर तयारीको अवस्थामा छौं।
3: इबोला संक्रमण फेला परेको अफ्रिकी राष्ट्र कंगोमा नेपाली सैनिक शान्ति सेनाका रूपमा जाने गरेका छन्। जाने वा आउने क्रममा नियमित रूपमा नै उनीहरूको स्क्रीनिङ हुने गरेको मन्त्रालयले बताएको छ।

0: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही समाप्त हुन्छ। भोलि बेलुकी 8:45 हामी फेरि उपस्थित हुनेछौ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
1: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
2: चिया कस्तो खल्लो दुध पानी मिसाएको रहेछ, हामी त खाँदैनौ।
3: होइन है बुढा, डीडीसी को लोगो नभएको यो खुल्ला दुध कहाँबाट लिएर आएको? बच्चाहरूले पनि खाएनन्, झन् चिया त पटक्कै मिठो छैन। अलि राम्रो दुध ल्याउन सक्दैनौ?
4: हेर हेर यो बुढीको गनगन, मिठो दुध यो चरीकोट बजारमा कहाँ पाइन्छ र?
3: तिमी कुन जमानामा छौ? दोलखा डेरीको डीडीसी दुध लिएर आऊ न।
4: ल ल, म दोलखा डेरीको नम्बर 1 डीडीसी दुध नै लिएर आइहाल्छु।
2: आहा, कति मिठो दुध! अबदेखि सधैँ डीडीसी दुध नै लिएर आउनुहोस् है बाबा।
5: हजुर, नेपाल सरकारको स्वामित्व भएको दुग्ध विकास संस्थान डीडीसीको व्यवस्थापनमा सञ्चालन भइरहेको दोलखा डेरीबाट उत्पादन भएको चरीकोट बजारको नम्बर 1 डीडीसी दुध, दही, पेडा, खुवा, घिउ, पनिर लगायतका दुग्ध पदार्थहरू नजिकैको डिलर वा खुद्रा विक्रेताबाट खरिद गरी सधैँ उपभोग गरौं। साथै यस डेरीले जिल्लाका विभिन्न गाविसहरूमा दुध संकलन केन्द्र स्थापना गरिरहेको हुँदा दुध बिक्रीका लागि तत्काल सम्पर्क राख्न हुन कृषकहरूलाई हार्दिक अनुरोध गरिन्छ।
6: बिक्री केन्द्रहरू चरीकोट बजार, दोलखा बजार, जिरी, मैना पोखरी र सिंगटी बजार। संकलन केन्द्रहरू बोस, साचिने, सुस्ता, सिमौती, जपे, भिरकोट साथै कारखाना र परका क्षेत्रहरू।
5: दोलखा दुग्ध उद्योग लिमिटेड, चरीकोट, दोलखा। सम्पर्क 0949-421-020।

0: जिरी नगरपालिकाको जनहितमा जारी सूचना।
1: जिरी अस्पतालमा संचालित पोषण पुनर्स्थापना केन्द्रमा 5 वर्ष मुनिका कुपोषण निदान भएका शिशु तथा बाल बालिकालाई भर्ना गरी निशुल्क सुविधा प्रदान गरिँदै आएको छ। तसर्थ कुपोषित शिशु तथा बाल बालिकालाई समयमै पोषण पुनर्स्थापना केन्द्रमा ल्याई उपचार गराउन अभिभावक, समुदायका सदस्य, स्वास्थ्य कर्मी तथा सरकारवाला सबैलाई हार्दिक अनुरोध गरिन्छ।
0: बाल बालिकाको स्वास्थ्य सुरक्षित राखौं, उज्जवल निर्माण गरौं।
1: बाल बालिकाको स्वास्थ्य सुधार हाम्रो सामूहिक जिम्मेवारी हो।
0: पोषण पुनर्स्थापना केन्द्रमा सेवा लिनका लागि
1: बच्चाको आमा वा एकजना स्याहारकर्ता उपचार अवधिभर अनिवार्य बच्चासँगै बस्नु पर्नेछ।
0: कुपोषित बाल बालिकाको आधारभूत चिकित्सकीय निदान तथा उपचार समेत निशुल्क हुनेछ।
1: थप जानकारीका लागि पोषण पुनर्स्थापना केन्द्र जिरीमा सम्पर्क गर्नुहोस्।
0: केशव दाहाल, वरिष्ठ जनस्वास्थ्य अधिकृत, जिरी नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, जिरी, दोलखा।

0: Buar! Hey, koi shaam re. Now ma laun sakyo.
1: Oi no, pani gyana. Pani gyana, pani.
2: Pani le, pani le, pani le, tale, pani.
0: Now ma laun sakyo, muti ta keta.
1: Now ma, pani, pani, pani. Pani
0: gyana, pani bane ka. Now ma laun sakyo.
3: लापरवाही नगरौ प्रज्वलनशील पदार्थमा सबैले दिउँ ध्यान।
1: एक काटी सलाईले लिन सक्छ ज्यान।
2: सलाई तथा लाइटरहरू बालबच्चाहरूले देख्ने तथा भेट्ने ठाउँमा नराखौ।
1: धुम्रपान गरी जथाभावी चुरटको ठुटाहरू नफ्याकौ।
3: घर वरिपरि झिक्रा पात पतिङ्गर नथुपारौ।
4: होरी बतासको मौसम अनि आगलागी हुने बढी सम्भावना बेलैमा सबैले होस पुर्याउ। अकल्पनीय घटनाबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।
5: जनहितको लागि हाम्रो रेडियोको प्रयास।
6: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: होइन बाँडे त राम्रो लुगा लगाएर पो हिँडेछ, कता जान लागि बिहेतिर हो कि क्या हो?
1: कहाँबाट बिहेमा जानु, यो त मनोकामनाको कमाको हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल्छु होइन।
0: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिनँ। तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
2: होइन पाण्डवहरू के कुराकानी गर्न लागेको हो?
1: के हुनु नि दिदी, मनोकामनाको कुरा हो नि होइन?
0: हो नि पाडे, मनोकामना नै किन, बरु भन् न यहाँ के को सुविधा छ, म पनि सुनिहालौ न।
1: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि होइन?
0: उसो भए पाँडे गइहालौ नि, जिल्ला नगरौ।
1: काम हुनु नि, कृषि विकास बैङ्क अगाडि छ नि होइन?
2: पाण्डवहरू गइहालौ न, द्याट्स इट, सकिगयो नि।
3: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्।
4: प्रोपाइटर उमेश थापा, थप जानकारीका लागि सम्पर्क 9844065293 र 9844111900।
5: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
6: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
7: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
8: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
9: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
10: नेपाल सरकार विज्ञापन हो।
11: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: चोरी डकैती लगायतका घटनाबाट बस्न सर्वसाधारण नागरिकहरूमा हार्दिक अनुरोध।
1: घर छोडी बाहिर जानुपर्दा वा राति सुत्नु अगाडि झ्याल, ढोका, ग्रिल तथा गेट राम्ररी लगाउनुहोस्।
2: बलियो तालचाको प्रयोग गर्नुहोस्। सकेसम्म घर पुरै खाली गरी बाहिर ननिस्किनुहोस्।
0: सपरिवार घर बाहिर निस्कनु परेमा विश्वासिलो व्यक्तिलाई वा आफन्तलाई रेखदेख गर्ने जिम्मा दिनुहोस्।
2: बहुमूल्य घर गहना नगद सुरक्षित स्थानमा राख्नुहोस्।
1: घर टोलमा शंकास्पद व्यक्तिले आवत जावत जमघट गरेमा वा क्रियाकलाप गरेमा तुरन्त नजिकको प्रहरी कार्यालयमा खबर गर्नुहोस्।
0: घरमा काम गर्ने तथा भाडामा बस्ने व्यक्तिहरूको नाम, ठेगाना, फोटो, सम्पर्क नम्बर लगायतका परिचय खुल्ने विवरण राखी चाल चलनमा समेत निगरानी राख्नुहोस्।
1: बिना बिलका सामान चोरीका सामान हुन सक्छन्, त्यसैले त्यस्ता सामग्री तथा उपकरणहरू खरिद बिक्री नगरौं।
0: तपाईहरूको सुरक्षा सतर्कताबाट नै अपराध रोकथाम तथा न्यूनीकरणमा सहयोग पुग्नेछ। चोरी डकैतीका कुनै घटना भएमा वा शंकास्पद मानिसहरू फेला परेमा तत्काल नजिकैको प्रहरी कार्यालय वा प्रहरीको कन्ट्रोल नम्बर खबर गर्नुहोस्। सार्वजनिक हितका लागि जिल्ला प्रहरी कार्यालय दोलखा र हाम्रो

0: धुलीखेल अस्पताल दुलखा अस्पताल दुलखाको सूचना।
1: धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।